0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले

प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, मेरो आत्मा तपाईँको हातमा। यो भनाई प्रभु येशूको हो। लुकाको पुस्तक 23 अध्यायको 44 पददेखि 46 पदसम्म पढ्दाखेरि यहाँ यस प्रकारले लेखिएको छ, प्राय दिउँसोको 12 बजेको थियो र 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो र मन्दिरको पर्दा माझमा च्यातिएर 2 फ्याक भयो। 46 पद, उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पदछु। यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। आजको वचनको शीर्षक मैले भनिसकेको छु, मेरो आत्मा तपाईँको हातमा। यो भनाई प्रभु येशूको हो। र सृष्टिकर्ता परमेश्वर मसीहा येशू भइकन धरतीमा हाम्रो पाप क्षमा गर्न आउनुहुँदाखेरि उहाँले अन्तिम सास फेर्न अघि उहाँले भन्नुभएको यो कुराहरू हो, हे पिता, मेरो आत्मालाई म तपाईँको हातमा सुम्पदछु। अनि उहाँले येशू भन्नुभयो। र कति प्रभु येशूलाई विश्वास गर्नुहुने व्यक्तिहरू धरतीमा अन्तिम सास फेर्दै गर्नुहुँदाखेरि, प्रभुमा सुत्दै गर्नुहुँदाखेरि पनि उहाँहरूले पनि यसै भनेर जाने चलन चलेको छ। र यहाँ प्रभु येशूले क्रुसमा यो घोषणा गर्नुभएको हो र उहाँले जो मुक्तिको कार्य गर्नु आउनुभयो, हामीलाई उहाँले यति धेरै प्रेम गर्नुभयो र उहाँ आफ्नो ज्यानै हाम्रो निम्ति उहाँले क्रुसमा दिनुभयो र उहाँले अन्तिम सास फेर्न अघि, पितामा आत्मा फर्केर जान अघि उहाँले भन्नुभयो कि, हे पिता, मेरो आत्मा तपाईँको हातमा सुम्पदछु भनेर चाहिँ उहाँले भन्नुभयो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलमा जब प्रभु येशू क्रुसमा तपाईँ र मेरो पापको निम्ति बलि हुँदै हुनुहुन्थ्यो, उहाँले 7 पटक बोल्नुभयो र उहाँले 7 पटक बोल्नु भएको वाणीहरू यस प्रकारको थियो, पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरू के गर्दैछन् यिनीहरू जान्दैनन् भनिकन 1 पटक उहाँले क्रुसबाट यसरी भन्नुभयो। 2 पटक उहाँले उहाँसँगै टाँगिएको एकजना अपराधी व्यक्ति थियो, उहाँले प्रभु येशूलाई ग्रहण गर्नुभयो त्यस समय, मलाई पनि तपाईँले अनन्त लोकमा यानि स्वर्ग लोकमा सम्झिनुहोस् है भन्दाखेरि उहाँले प्रत्युत्तरमा लुकाको पुस्तक 23:43 भन्नुभयो, म सत्य भन्दछु, आज नै तिमी मसँग आत्मलोकमा यानि स्वर्गलोकमा हुनेछौ भनिकन उहाँले 2 चोटि त्यो भन्नुभयो। भने 3 चोटि उहाँले क्रुसबाट शरीरमा आउनुभएको आमालाई उता योहन्नालाई देखाउँदै भन्नुभयो, नारी तपाईँको छोरा भनेर चाहिँ त्यसरी देखाउनु भयो। भने योहन्नालाई चाहिँ तिम्रो आमा भनेर चाहिँ त्यसरी देखाउनु भयो। र 4 पटक उहाँले क्रुसबाट बोल्नु भएको वाणी चाहिँ, हे परमेश्वर, हे परमेश्वर, मलाई किन तपाईँले त्याग्नु भयो भनेर चाहिँ त्यसरी बोल्नुभयो। 5 पटक उहाँले मलाई तिर्खा लाग्यो भनेर चाहिँ भन्नुभयो। भने 6 पटकमा अब सिद्धियो भनिकन घोषणा गर्नुभयो। र यो आजको वचन 7 वाणी थियो, पिता मेरो आत्मा तपाईँको हातमा म सुम्पदैछु भनेर चाहिँ उहाँले भन्नुभएको थियो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलले हामीलाई यो स्पष्ट बताएको छ, धरती हाम्रो थाई घर होइन, हाम्रो थाई घर चाहिँ अनन्त घर हो, जो हाम्रो पार्थिव शरीर यो माटोको शरीरलाई हामी छोडेर जान्छौँ र हाम्रो आत्मा उता परमेश्वरको हातमा जाँदछ। र आत्मा परमेश्वरको हातमा कस प्रकारले जाँदछ भन्ने कुराहरू सम्बन्धी चाहिँ लुकाको पुस्तक 16:19-31 उहाँले एउटा दृष्टान्त भन्नुभयो। यो दृष्टान्तलाई पनि म पढिदिँदछु। यो दृष्टान्त धनी मानिस र लार्जर्स भन्ने शीर्षकमा छ। एकजना धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मीन मलमल लगाएर दिनहुँ मोज मजामा बस्दथ्यो। उसको ढोकामा लार्जरस नाउँ भएका एकजना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घाउै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेको टुक्रा टुक्री खाएर लार्जरसले आफ्नो पेट भर्ने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसको घाउहरू चाड्थे। 22 पद, त्यो गरीब मानिस मर्यो र स्वर्गदूतले त्यसलाई लगेर अब्राहमको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। 23 पद, नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढोमा अब्राहम र उनको साथमा लाजरसलाई देख्यो। 24 पद, अनि उसले करार भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्। र त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयंकर वेदनामा परेको छु। 25 पद, तर अब्राहमले भने, छोरा याद गर, तैले आफ्नो जीवनकालमा असल असल कुराहरूको भोग गरिस् र त्यसै गरी लाजरसले दुखै दुख भोग्यो, त्यो अब यहाँ आराममा छ र तँ चाहिँ कष्टमा छस्। 26 पद, यी सबै कुराहरू बाहेक यहाँबाट तँ कहाँ पारि जान खोज्नेहरू जान नसकुन् र त्यहाँबाट यहाँ आउन खोज्नेहरू आउन नसकुन् भनेर हामी र तिमीहरूको बीचमा एउटा अति नै गहिरो धाँधो छ भनिकन यहाँ बताइयो। 27 पद, उसले भन्यो, पिता, यसै कारण म तपाईँलाई विन्ती गर्दछु, तपाईँले त्यसलाई मेरो बुवाको घरमा पठाइदिनुहोस्, किनभने मेरो 5 भाइहरू छन् र त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान् भनिकन त्यो धनी मानिसले आफ्नो भाइहरूप्रति उनले सुर्ता फिक्री गर्न लाग्नु भएको देखिन्छ। 29 पदमा, तर अब्राहमले भने, तिनीहरूको साथमा मसा र अगमवक्ताका पुस्तक छन्, तिनीहरूले त्यही सुनन्। मसा र अगमवक्ताका पुस्तक भन्नाले बाइबल छन् भनेर चाहिँ भनिएको हो। 30 पद, तर उसले भन्यो, होइन पिता अब्राहम, मरेकाबाट कोही एकजना तिनीहरूका गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। 31 पद, उनले उसलाई भन्यो, मसा र अगमवक्ताका कुरा तिनीहरूले सुन्दैनन् भने त मृतकबाट कोही जीवित भए भने पनि तिनीहरूले उसलाई विश्वास गर्ने छैनन् भनिकन प्रभु येशूले यहाँ एउटा दृष्टान्त भन्नुभएको छ। मरेपछि जो व्यक्तिले सृष्टिकर्ता परमेश्वरलाई दुःख अवस्थामा पनि खोज्दछ, कष्ट अवस्थामा पनि खोज्दछ, यो टेबलबाट तल झरेको टुक्रा टुक्री खाने अवस्थामा पनि परमेश्वरलाई खोज्दछ, तर यतापट्टि एउटा व्यक्तिले चाहिँ यो धरतीलाई नै जिन्दगी यानि थाई बास सम्झेर ऊ मौज मस्तीमा लाग्दछ भने, त्यो थाई बसोबासलाई यो धरती सम्झिने व्यक्ति चाहिँ नरकको पहिलो स्थानमा गएर अन्तिम न्याय पर्खेको यहाँ प्रभु येशूले भन्नुभयो भने, यहाँ कष्ट दुःख भोगेर पनि सत्यतामा जिउने र साँचो परमेश्वरमाथि भरोसा राख्ने लाजरस चाहिँ अब्राहमको काखमा गएर बस्नु भएको हामी यहाँ देख्दछौँ। र आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो जो हाम्रो शरीर छ यो अस्थायी कटेरा भनिकन पावलले भन्दछन्, र यो पार्थिव शरीरबाट जब हाम्रो आत्मा विदा हुँदछ, यो शरीर माटोको शरीर माटोमै रहन्छ, तर आत्मा चाहिँ उहाँ सृष्टिकर्ता परमेश्वरमा फर्केर जाँदछ। तर यो 80-90 वर्षको समयमा हामीले कसरी जिन्दगी यहाँ जिउँछौ, त्यसले चाहिँ आउने युगको लागि त्यो दिशा निर्देशित गर्दछ, यानि कुन ठाउँ जाने हो भन्ने कुरालाई पक्का पक्की गर्दछ भनिकन लुकाको पुस्तक 16 अध्यायको दृष्टान्तले हामीलाई त्यही कुराहरूको अंकित गरेको छ। र हामी यहाँको थाई बासिन्दा होइन, यहाँ प्रभु येशूले क्रुसबाट उहाँले अन्तिम सास धरतीमा फेर्नुभन्दा अघि उहाँले भन्दै हुनुहुन्छ, मेरो आत्मा तपाईँको हातमा, हे पिता मेरो आत्मालाई तपाईँले स्वीकार गर्नुहोस् भनिकन उहाँले यहाँ प्रार्थना गर्दै हुनुहुन्छ। र हामी धरतीमा जिउँदाखेरि कुन उद्देश्यले जिउँदछौँ त्यस कुराहरूप्रति हामी होसियार हुन पर्दछ। र कति मानिसहरूको गवाही पनि हामीले सुनेका छौँ, मृत्यु भएको अवस्थामा यानि मृत्युको संघारमा पुगेका मानिसहरूले विभिन्न प्रकारका कुराहरू गरेका छन्। मेरो मामलीपट्टिको हजुरआमाले एकपटक हामी सबैलाई भन्दै हुनुहुन्थ्यो, उहाँ एकपटक नराम्रो गरी बिमारी हुनुभएछ। बिरामी हुनु भए पछाडि उहाँ त त्यसरी जाँदा जाँदै एउटा सेतो लुगा लगाएको मान्छे भएकोमा पुग्नु भयो अरे र यहाँ चाहिँ उहाँको वाक्य बस्यो भनेर चाहिँ धरतीमा परिवारको सदस्यले पनि राख्नु भएको रहेछ। तर त्यो सेतो लुगा लगाएको मानिसले त तेरो समय भएको छैन जा भनेर ठेल दिँदाखेरि उहाँ चाहिँ यहाँ वाक्य बसेको मान्छे यानि अचेत भएको मान्छे फेरि होसमा आउनुभयो भनेर चाहिँ हाम्रो मामुलीपट्टिको हजुरआमाले त्यसो भन्दै हुनुहुन्थ्यो। त्यसले गर्दा मैले पनि एकपटक मृत्यु चाखेको छु। मृत्यु चाखेको अवस्थामा जसरी मैले आत्महत्या गर्ने प्रयास गरेँ, करिब 4.5 घण्टा मरे, त्यो समयमा मैले प्रभु येशूलाई मुक्तिदाता भनेर चिनेको थिइनँ। साथै मेरो जिन्दगीको उद्देश्य चाहिँ मौज मस्ती नै थियो र म मरेको समयमा भनौँ त्यो 4.5 घण्टा अचेत भएको समयमा म चाहिँ नरकको पहिलो ढोकामा पुगेको र त्यहाँ मानिसहरू मार्दै गरेको एकदमै विचित्रसँगले दुःख कष्ट भएको मैले त्यहाँ त्यसरी देखेँ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो जीवन जो अहिले हामीले जिइरहेका छौँ यो जीवन महत्वपूर्ण छ। हामीले कसरी जिइरहेका छौँ, हामीले जीवन पछिको जीवनको लागि हामीले जिइरहेका छौँ कि जसरी अड्कला जोगी फड्कला छाला जता जाला त्यतै खाला भन्ने प्रकारले लापरवाहीको लम्पट जीवन जिइरहेका छौँ। र आजको वचनबाट हामी होसियारी हुनपर्छ। हामी धरतीको थाई बासिन्दा होइनौ, घडीको टिकटिक आवाज सँगसँगै हामी अनन्त जीवनको नजिक भएर जाँदैछौ। प्रभु येशूले भन्नुभए जस्तो नै पिता मेरो आत्मा तपाईँको हातमा भनेर अन्तिम सास फेर्दा हामीले त्यसरी जिम्मा लाउन सकेका हौ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई क्रिस्ट यीशुको नाममा जय मसीह। मेरो नाम फुलमाई तामाङ हो, म गिस्तमुनि एयरपोर्ट चर्चको सदस्य हो। मलाई पनि विभिन्न रोग विभिन्न समस्याले गर्दा पनि प्रभुलाई चिन्ने मौका पायो। प्रभुलाई चाहिँ म पहिल्यैबाट चाहिँ सुन्नु त अब त्यहाँ शान्ति आनन्द छ भनेर त मेरो साथीहरूले धेरैले नै सुनाउनु भएको थियो। मलाई चाहिँ प्रभु भनेको नाम लिइसकेपछि मलाई एकदम नै सुन्नु मन लाग्दैन थियो। मेरो साथीहरू यहाँ धेरै यो मण्डलीमा धेरै साथीहरू छ, उहाँहरूले चाहिँ मलाई सुनाउनु हुन्थ्यो, भजनहरू गाउनुहुन्थ्यो, म चाहिँ भजन सुन्नुपर्छ भनेर कान थुनेर बस्ने। उहाँहरूले भन्नुहुन्थ्यो किन तिमी त्यस्तो गर्छौ बुझन भन्दाखेरि, अनि मैले यस्तो कुरा बुझ्नु परेको छैन, एकदम नै मैले घिना गर्थ्यो एकदम नै। उहाँले धेरै चोटि भन्नुभयो जानुपर्छ बुझ्नुपर्छ भनेर भन्नु हुँदाखेरि मैले चाहिँ एकदम नराम्रो शब्द चाहिँ मैले इसो होइन साह्रै रिस उठ्यो मलाई, इसो होइन तिमीहरू पशु हो, त्यस्तो शब्द मेरो मुखबाट गर्थ्यो। मैले चाहिँ अहिले बुझ्दाखेरि मैले चाहिँ मेरो प्रभुलाई गाली गरिराखेको रहेछ। त्यो कुराहरूलाई सबैले क्षमा गरेर चाहिँ मलाई जीवन दिनुभएको छ। मलाई धेरै खुसी धेरै नै आनन्द छ। अनि त्यसपछि प्रभुलाई पाउने चाहिँ मैले म आफैले नै बिरामी भयो, मेरो खुट्टाको चाहिँ अपरेसन गर्नुपर्छ, काम गर्दा गर्दै कता मर्किएको जस्तो भएर कुर्कुच्चामा अपरेसन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभयो। 6 महिनासम्म म डाक्टरको औषधि खाने र अनि हस्पिटल यो वीर हस्पिटल यो हड्डी सम्बन्धीको डाक्टर कहाँ धेरै चोटि गयो अनि अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि मलाई चाहिँ त्यतिखेर एकदम नै भित्रबाट नै के सोच्यो भने अपरेसन गरेर सफल हुँदैन भनेर डाक्टरले भनिसक्नु भएको छ। मेरो दुईटा बच्चा चाहिँ मबाट नै बाँच्नु छ, म एकजनाको चाहिँ खुट्टा अपरेसन गर्दाखेरि सफल भएन भने त्यो दुईटा बच्चालाई चाहिँ म कसरी बचाउने हो, कसरी चाहिँ उद्धार गर्ने हो, कसरी कोही पढिराखेको छ मैले कसरी पठाउने हो, त्यो दुईटा बच्चा मबाट चाहिँ बचाउनु छ भनेर चाहिँ मैले एकदम नै त्यो कुरा सोच्यो। अनि सुनेको छ पहिल्यैबाट त्यहाँ चङ्गाइ छ, खुसी छ, आनन्द छ, जीवन छ भनेर त सुनेको छ। अनि त्यतिखेर मेरो मन भित्रबाट नै के सोच्यो भने, अनि एउटा बाच्चा जस्तो मेरो यो खुट्टा चाहिँ अपरेसन गर्नु नपरेको भए चाहिँ म प्रभुलाई विश्वास गर्छु, कहिले पनि त्याग्दैन, कहिले पनि छोड्दैन म भनेर मेरो मन भित्रबाट चाहिँ मैले त्यो मनमा आयो। त्यसपछि म चर्चमा जाँदै गर्दाखेरि अनि म चाहिँ बिस्तारै निको हुँदै हुँदै गर्नुभयो मेरो प्रभुले, धेरै धेरै धन्यवाद होस् प्रभुलाई। म थेराबीमा पनि जान्थ्यो, थेराबीमा 3 महिना थेरा बिरामी छ महिना हस्पिटल जाँदाखेरि मेरो दिक्का वक्का मेरो दिमाग नै ह्याङ भइसकेको थियो। अनि त्यो दिनमा चाहिँ जुन म चर्चमा आउने दिनमा चाहिँ मलाई त्यतिखेर पनि राम्रो विश्वास, म चर्चमा गयो अब विश्वास भयो निको हुन्छ भनेर प्रभुले चंगाई गर्नुभयो, धन्यवाद होस्। बिहान चर्चमा आएर दिउँसो फेरि थेरापीमै गयो, यति म विश्वास लागेको भई थेरापीमा नजान्थ्यो होला। त्यो दिन चाहिँ मलाई थेरापी खुट्टामा थेरापी गर्दा चाहिँ कता कता दुखेको कता कता त्यो दुखेको उनी भएन। पहिला त त्यो थेरापी जुन थेरापी गर्दाखेरि त्यो दुखेको खुट्टालाई चाहिँ थेरापीको जुन आगो जस्तो जुमझुम बलेको हुँदो रहेछ, त्यो चाहिँ खुट्टामा राख्नु नसक्थ्यो अरू बेला। त्यो दिन चाहिँ कहाँ दुखेको कहाँ के भएको मलाई थाहा नै छैन। त्यसको छाम्दा पनि त्यो दिनदेखि यति राम्रो भयो अनि त्यहाँबाट अलिकति हो कि अझै पनि पूरा मैले विश्वास गर्नु सकेको थिएन। अनि फेरि पनि एक महिनापछि हस्पिटलमा बिर हस्पिटलमा जजाउनु एक्सरेहरू निकाल्नु गयो। पहिला त जुनै हस्पिटलको डाक्टरले पनि अपरेसन गर्नुपर्छ तर ग्यारेन्टी छैन सफल हुँदैन चाहिँ भन्नुभएको थियो। त्यो दिन चाहिँ फेरि एक महिनापछि चाहिँ जजाउनु जाँदाखेरि डाक्टरले भन्नुभयो, यसो चेक गर्नुभयो, यति लामो त्यो फलामको सुई जस्तोले मेरो खुट्टामा यसो चेक गर्नुभयो, एक्सरे गर्नुभन्दा अगाडि कतै दुखेको कुनै कहीँ अहाँ दुखेको छैन। अनि त्यसपछि म त एक्सरे गर्नु पर्यो भनेर गएको, पहिला त अपरेसनै गर्नुपर्छ भन्थ्यो, अहिले कस्तो भयो होला भनेर फेरि एक्सरेको लागि म गएको मान्छे डाक्टरले के भन्नुभयो, तपाईँको एक्सरे पनि गर्नु पर्दैन पुरा ठिक भइसक्यो भनेर भन्नुभयो। अनि त्यहाँबाट फेरि मलाई विश्वास बढ्यो अलिकति, अनि पुरै त अझै पनि मलाई ठिक भइसकेको थाहा छ, अझै पनि पुरा विश्वास पुरा मनले विश्वास मैले गर्न सकिराखेको छैन। पहिलाको भन्दा अलिकति विश्वास बढ्दै गयो। अनि त्यसपछि तीन महिना पछि फेरि पनि अर्को हस्पिटलमा एक्सरे गर्दाखेरि त्यो पुरा चाहिँ सँगाई भएको पुरा निको भएको रिपोर्ट राम्रो आएको कुराहरू मैले पायो, त्यसपछि एकदम नै विश्वास भयो। अनि मैले विश्वास नगर्दा नगर्दै प्रभुले चाहिँ मलाई यस्तो चंगाई गर्नु भएको, म एकदम स्वार्थी प्रभुलाई एकदम नै मन नपर्ने मान्छेले आज मैले प्रभुलाई मुक्तिदाता मेरो परमेश्वर भनेर मैले पुखार्नु पाएको छु। त्यो शक्ति दिनु भएको छ, म धेरै धेरै धन्यवाद दिन्छु। कसैले दिनु नसकेको अनन्त शान्ति मलाई दिनु भएको छ। तपाईँहरू पनि यो मेरो गवाई सुनेर प्रभुलाई चिनिसकेर पनि कति अगाडि बढ्नु सकिरहेको छैन, प्रभुलाई नचिन्नेहरूले पनि प्रभुलाई खोज्नु होला। आज मेरो गवाई त सुन्नुभयो, फेरि हो कि होइन भनेर चाहिँ, अनि अब कस्तो के हो भनेर जुन चिज पनि नचाकीसम्म नखाइसम्म चाहिँ थाहा हुँदैन। हस्त जय मसीह, धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर
2: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
11: र 98 18 25 12 40, 98 18 25 12

0: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही होइन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्न न बजे कोटा
7: सामान नभेटेर बेपत्ता।
6: होइन सामान चाहिँ के चारो ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
9: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
8: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
7: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोप्राइटर सानु सापकोटा, 01-52-028-54, 01-52-028-54 र 98-511-25-638, 98-511-25-638।
12: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
13: बाफ्रे
12: अब चाहिँ के हुने हो?
14: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
13: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड। नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
16: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
17: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
15: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
16: गल्कुपाका 29 थमेल, काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
17: फोन नम्बर 40225 44 40225 44
15: र 40225 72 40225 72।
18: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
19: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
18: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
19: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
18: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
19: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
18: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
19: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
18: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
19: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
20: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
19: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
20: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
18: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती छको दुई एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: दुई जिब्रे बोली नगर्नुहोस्। जयमसी आज शनिबार सेप्टेम्बर 19 तारीक असोज 3 गते। आजको बाइबल खण्ड याकुबको पुस्तक 3 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, एउटै मुखबाट आशीर्वाद र शराब निस्कन्छन्, मेरा भाइ हो यसो नहुनुपर्ने हो। अनियन्त्रित जिब्रोको बारेमा बाइबलले के भन्छ ध्यान दिनुहोस्। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी शराप्त छौ। एउटै मुखबाट आशीर्वाद र शराब निस्कन्छन्, मेरा भाइ हो यसो नहुनुपर्ने हो। के पानीको मूलको एउटै धाराबाट मिठो र तितो पानी निस्कन्छ र, मेरा भाइ हो के अञ्जीरको बोटमा जैतुन अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र। दुईवटा जिब्रो भएको व्यक्तिलाई विश्वास गर्न सकिँदैन भन्ने चेतावनी विभिन्न संस्कृतिहरूमा पाइन्छ। तिनीहरूले एकपटकमा एक ठाउँमा एउटा कुरा भन्नेछन् अनि अर्को ठाउँमा त्यसको ठिक उल्टो कुरा भन्नेछन्। बाइबलले भन्दछ त्यसो नहुनुपर्ने हो। दुई जिब्रे बोलीले हाम्रो जीवन बिताउन सक्छौं भनी यदि हामीले सोच्छौं भने हामीले आफैलाई धोका दिन्छौं। हाम्रा शब्दहरू हाम्रो हृदयमा वास्तवमा के छ भन्ने कुराको माप हुन्। त्यसैले सलमले लेखेका छन्, सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख किनभने त्यो सारा जीवनको मूल हो। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 4 अध्यायको 23 पदमा हेर्न सक्नुहुन्छ। स्वास्थ्य परीक्षणको क्रममा कहिलेकाहीँ डाक्टरले तपाईँलाई आफ्नो जिब्रो बाहिर निकाल्न भन्नेछन्। किन? किनभने आन्तरिक समस्याहरू प्राय जिब्रोमा भएको पातलो पत्र वा लेपबाट पहिचान गर्न सकिन्छ। अब एक दक्ष चिकित्सकले तपाईँको जिब्रो मात्रै सफा गरेर तपाईँलाई घर पठाउँदैनन्, होइन, तिनले तपाईँको समस्याको स्रोत पत्ता लगाउनेछन् र त्यसपछि त्यसको उपचार गर्नेछन्। त्यसरी नै परमेश्वरमा समर्पित हृदयले वहाँको पवित्र आत्माको नियन्त्रणमा रहेको जिब्रो निर्माण गर्छ। सलमनले थप बताएका छन्, बुद्धिमान मानिसको मुखका वचन शिष्टाचार भएका हुन्छन् तर मूर्ख चाहिँ आफ्नै बोलीले नष्ट हुन्छ। यो कुरा तपाईँले उपदेशकको पुस्तक 10 अध्यायको 12 पदमा हेर्न सक्नुहुन्छ। यसकारण हाम्रो बोली वचन दुई जिब्रे हुनु हुँदैन तर प्रेममा सत्यता बोल्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसिक्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक

0: मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
6: यो समय हो धन्यवाद बिहानी।
4: जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। परीक्षाको सामना गर्नु भन्ने शीर्षकमा केही उत्साहका कुरा यहाँहरूको लागि म राख्न गइरहेकी छु। पहिलो कोरन्थी 10:13 भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि उहाँले दिनुहुन्छ। यसोले भन्नुभयो, एकजना मानिस यरुसलेमबाट एरिहोतिर जाँदैथ्यो, त्यो डाकुहरूको फेला पर्यो, तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। लुका 10:30। यरुसलेमले परमेश्वरको अनुग्रहको स्थानलाई प्रतिनिधित्व गर्थ्यो भने एरिहोले श्रापको, किनकि परमेश्वरले यसका पर्खालहरू भत्काइदिनु हुँदा यहोशूले एरिहोलाई श्राप दिएका थिए। ती दुई सहर जोड्ने बाटो लुटेराहरूले भरिएको थियो, त्यसकारण के त्यो मान्छेको मनसाय त्यो बाटोमा केही यात्रा गरेर एकातर्फ लाग्ने थियो होला? बाइबलले त्यसो भन्दैन, तर एउटा कुरा हामीलाई थाहा छ कि हामीलाई परीक्षाको बाटोमा जानबाट र लुटिनबाट बचाउन परमेश्वरले धेरै प्रयास गर्नुहुन्छ, अनि उहाँको सबै सुरक्षाको प्रबन्ध भए तापनि हामी समस्यामा परिहाल्छौ। सर्वप्रथम तपाईँले उहाँको आत्माको प्रेरणा सुन्न छोड्नुहुन्छ, दोस्रो तपाईँ समर्पित हृदय साथ निश्चित इच्छाहरूको बारेमा प्रार्थना गर्न इच्छुक हुनुहुन्छ, तेस्रो तपाईँ एक विश्वसनीय साथीसँग कुरा गर्न इच्छुक हुनुहुन्न जसले तपाईँलाई जवाफदेही बनाउनेछ, चौथो तपाईँ यस विषयमा बाइबलले के भन्दछ भनी जान्न चाहनुहुन्न, तपाईँले एक पक्षीय रूपमा पवित्र आत्मालाई निभाउने निर्णय गर्नुभएको छ ताकि तपाईँले आफ्नो शारीरिक लालसाहरू पूरा गर्न सक्नुहोस्। याद गर्नुहोस्, बल्छीको टुप्पामा सधैँ सित्तैको खाना हुन्छ, तर परीक्षाले स्वतन्त्रताको प्रतिज्ञा गरे तापनि अन्त्यमा यसको कारण तपाईँले मूल्य चुकाउनुपर्छ। दाउदको अवैध सम्बन्धले उनको परिवारलाई तहस नहस बनायो। वास्तविक स्वतन्त्रता भनेको आफ्नो हरेक भोकलाई तृप्त गर्ने स्वतन्त्रता पाउनु होइन, यो त अस्वस्थ इच्छाहरूको दास बन्न अस्वीकार गर्नु हो। परीक्षा विरूद्धको लड़ाई उत्कृष्ट छ, तर यदि तपाईँले आफ्नो इच्छालाई दमन गर्न मात्रै संघर्ष गर्नुहुन्छ भने अन्तत तिनीहरूले तपाईँलाई थकित तुल्याउनेछन्। यसकारण तपाईँसँग परमेश्वरले चाहेको जस्तो व्यक्ति बन्ने बारे स्पष्ट दर्शन हुनुपर्छ अनि त्यो व्यक्ति बन्न उहाँको आत्मासँग सहकार्य गर्नुपर्छ भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय छोटा, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता आउनुहोस्, अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशु ख्रिष्ट परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 3:8-11 लेखिएको छ, अनि साँझ पख परमप्रभु परमेश्वर अदनको बगैँचामा डुल्दै हुनुहुँदा आदम र हब्बाले उहाँको स्वर सुने र मानिस र उहाँकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, त कहाँ छस्? मानिसले भने, मैले तपाईँको स्वर बगैँचामा सुने र म डराए किनभने म नाङ्गै थिएँ र म लुकेँ। परमप्रभु परमेश्वरले सोध्नुभयो, त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैले त्यो खाइस्? उत्पत्ति 3:11। त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरी स्वास्नीको कुरा मानेर मैले नखानु भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्। उत्पत्ति 3:17। माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालेको थिइस, त माटै होस् र माटैमा फर्किजानेछस्। उत्पत्ति 3:19। यसै कारण जुन भूमिबाट उनी बनाइएका थिए त्यसैको खेती किसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उत्पत्ति 3:23। प्रिय श्रोता, आदम र हब्बाले जब परमेश्वरको आज्ञा उल्लंघन गर्दछन् तिनीहरूबाट तत्कालै निर्दोषता र महिमाको अभिरूचि अनि दोषीपनाको विवेक हराउँदछ। हब्बा एक्लैले परमेश्वरको आज्ञा उल्लंघन गरेन, ऊ एक्लैले पाप गर्न अप्ठ्यारो थियो। हामी भित्रको केही कुराले पाप अरूलाई बाँड्न लगाउँदछ, सँगै पाप गर्न लगाउँदछ। त्यसैले आदमले जानी जानिकन पाप गर्यो अनि संसारलाई न्याय गरिने अवस्थामा पुर्यायो। तिनीहरूले आफ्नो नाङ्गोपन आफ्नै कामलाई लुगाले ढाक्ने कोशिश गरे, जसलाई परमेश्वरले ग्रहण गर्नु भएन। परमेश्वरसँग संगति गर्ने इच्छा तिनीहरूले गुमाए। त्यसपछि जब परमेश्वर आइरहनु भएको तिनीहरूले सुने, तिनीहरू लुके। दोष, डर अनि लाजले परमेश्वरसँगको संगति टुट्यो। जुन संगति अनज्ञाकारी हुनुभन्दा अघि थियो त्यो अब रहेन। परमेश्वर र हामी बीचमा पाप खडा भएपछि हामी पनि त्यही तरिकामा परमेश्वरको नजरबाट भाग्न चाहन्छौ। आदमले परमेश्वरको भन्दा स्वास्नीको कुरा सुन्यो, हब्बाले परमेश्वरको कुरा मान्न छोडेर सर्पको कुरा मान्यो, लोग्नेको पनि मतलब नगरी आफ्नै इच्छामा चलिन्, आफ्नै इच्छा अनुसार खान नहुने कुरा खाइन्। त्यो रूखको फल खानभन्दा अगाडि खास गरी त उसले आदमको कुरा सुन्नुपर्ने थियो। आजको संसारमा पनि त्यस्तै प्रकारको अवस्था आइपर्छ। स्त्रीको कारणले पुरूषले दुःख पाउँदछन्, पुरूषले स्त्रीको जिद्दीपनाले गर्दा गलत काम गर्न पुग्दछन् अनि परिवार सबै नै दुःखमा पर्नुपर्ने हुन्छ। पुरूषले स्त्रीलाई खुशी गराउनको लागि नराम्रो प्रकारले कमाउने कोशिश गर्दछन्, देशको र परमेश्वरको कानून उल्लंघन गर्दछन्। पवित्र धर्मशास्त्र बाइबलले भन्दछ, देशको कानून उल्लंघन गरेको खण्डमा परमेश्वरको कानून पनि उल्लंघन हुन्छ अनि देशको कानूनले सजाय दिन्छ र परमेश्वरको कानूनले पनि सजाय दिन्छ। मानिसले परमेश्वरको कानून उल्लंघन गरेकै कारणले गर्दा नै त्यस बेलादेखि यता मानिसको शरीरको पनि मृत्यु हुने भयो। वास्तवमा मानिसको आयु अनन्तसम्मको लागि नै सृष्टि गरिएको थियो। मानिसको आयु अनन्तसम्म नभई मृत्यु हुने भयो। त्यो शारीरिक जीवन माटोबाट सृष्टि गरिएको हुनाले शरीर माटोमा मिल्नुपर्ने भयो। तर प्रभु येशूको दोस्रो आगमनको समयमा सबैको पुनरुत्थान अनन्तसम्म रहने शरीर प्राप्त गर्नको लागि हुनेछ। त्यो शरीर पहिलेको जस्तो माटोको हुने छैन, त्यो शरीर अविनाशी शरीर हुनेछ र त्यही शरीरमा चाहिँ येशु प्रभुले अन्तिम न्याय गर्नुहुनेछ। एक कोरन्थी 15 अध्यायको 51 पददेखि 54 पदसम्म त्यही शरीर नै अनन्त स्वर्ग वा नरकमा हुनुपर्नेछ। माटोको शरीरले माटोमा नफर्कुन्जेल जिउनको लागि परिश्रम गरेर जीविका चलाउनु पर्छ। यो चाहिँ माटोको शरीरले पाउने दण्ड हो। आत्मिक शरीरले पाउने दण्ड चाहिँ क्षणिक, माटोको शरीर जिउन्जेलसम्मको मात्र हुन्छ। जीवनभरि नै परिश्रम साथ पेट पाल्नको लागि काम गर्नुपर्नेछ। अदनको बगैँचामा हुँदा बगैँचामा कामै नगरी खान पाउँथे, परिश्रम गर्नुपर्ने थिएन। तर अनज्ञाकारिताको परिणाम दुःख कष्टसँग कमाएर उब्जाएर पेट भर्ने भयो। अब तिनीहरूको दण्ड चाहिँ तिनीहरूलाई जुन भूमिबाट बनाइएको थियो त्यही भूमिको खेती किसानी गरेर जिउने थियो। तिनीहरूलाई अदनको बगैँचाबाट धपाइयो। त्यो आनन्दसँग बसेको अदनको बगैँचाबाट कहिले पनि त्यहाँ फेरि प्रवेश गर्न नपाउने गरी तिनीहरूलाई धपाइयो। त्यहाँ परमेश्वरले बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरबार राखिदिनुभयो ताकि मानिस त्यस बगैँचामा प्रवेश गर्न नपाओस्। यो पनि तिनीहरूको लागि दण्ड थियो। त्यो बगैँचा स्वर्गीय स्थान नै थियो जहाँ मानिस सदा आनन्दसँग रहन सक्दथ्यो। अहिले त्यो बगैँचा अदृश्य छ। नयाँ सृष्टिमा त्यो बगैँचा फेरि प्रकट हुनेछ। परमेश्वरका सन्तान येशू ख्रीष्ट प्रभुको जनहरू त्यही नै रहनेछन्। मानिस पापैको जीवनमा अजम्मरी नहोस् भन्ने मनसायले परमेश्वरले कृपा गरेर मानिसलाई जीवनको रूखको फल खानबाट रोक्नुभयो। आदमको शारीरिक मृत्यु पनि परमेश्वरको एक कृपापूर्ण कार्य हो किनकि यसैद्वारा हामी हाम्रो पतित शरीरबाट छुटकारा पाउँदछौ। हामीले मृत्युपछिको पुनरुत्थान भएको नयाँ शरीर नपाउन्जेल हाम्रो मुक्ति पूर्ण हुँदैन। उत्पत्ति 3:23-24 यदि आदम र हवाले जीवनको रूखको फल खाएको भए परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार तिनीहरू शरीरमा कहिले मर्ने थिएनन्। यसैले यो पनि बुझिन्छ कि मुक्तिदाता येशू ख्रीष्ट त्यसपछि त पापीहरूलाई पापदेखि छुटकारा दिनको निम्ति आउनुहुने थिएन। येशू ख्रीष्ट प्रभु परमेश्वर पापीहरूलाई पापदेखि छुटकारा गर्नको लागि यस संसारमा मानव रूप धारण गरेर कलबरी डाँडामा क्रुसमा बलिदान हुनको लागि आउनु आवश्यकता पर्ने थिएन। आदम र हवालाई स्वर्गीय बगैँचाबाट ढपाउनु भएर परमेश्वरले उहाँको अनुग्रह र दया देखाउनु भएको थियो। परमेश्वरले त्यहाँ राख्नुभएको ज्वालामय तरबारले बाटो छेक्ने काम गर्यो। त्यस कुरालाई तरबार जस्तो ज्वाला भनियो किनभने त्यो चाहिँ परमेश्वरको आगो हो अनि यसले उहाँको पवित्रताको बारेमा बताउँदछ। पापी मर्छ, जसले पाप गर्छ त्यही मर्छ, दुष्टले आफ्नो दुष्टैको फल पाउनेछ। इजकेल 18:20 आफ्नो प्यारो र सुन्दर संगतिबाट परमेश्वरले मानिसलाई परिश्रम र दुःख गर्ने स्थानतिर पठाइदिनुभयो। तैपनि कष्ट दिनको लागि चाहिँ होइन, निर्दोष अवस्थाबाट तिनीहरूलाई हटाइदिनुभयो। तर तिनीहरू त्यागिएका भने थिएनन्। तिनीहरूले गलत गरे तापनि निर्दोष छन् भन्न नपाओस् भन्ने उद्देश्यले तिनीहरूलाई परमेश्वरले त्यहाँबाट धपाउनुभयो। परमप्रभु पवित्र हुनुहुन्छ र उहाँको क्रियाकलाप पनि पवित्र छन्। त्यसकारण परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुभएको हुँदैन। सबै मानिसले पाप गरेका छन्, परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट सित्तैमा हामी धर्मी ठहरिएका छौं। रोमी 3:23-24 परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्दछौ यो हाम्रो निम्ति पनि गनिनेछ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। रोमी 4:24-25 यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। रोमी 5:1 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। रोमी 5:6 एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। रोमी 5:12 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति छुटकारा र जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनज्ञाकारिताले धेरैजना धार्मिक बनाइनेछन्, रोमी 5:18-19। येशु ख्रीष्ट सबैका निम्ति मर्नुभयो। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो। 2 कोरन्थी 5:18। यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। 2 कोरन्थी 5:17। यसकारण आफ्नो आनन्द अन्य मानिससित बाँड्न चाह हामी सबैलाई हुन्छ, आफ्नो हर्ष बाँड्न चाहना हुन्छन्। परमेश्वरको संगतिमा आनन्द पाएका विश्वासीहरूले आफ्नो आनन्द अरूलाई भन्न चाहन्छन्। तर खेरको कुरो प्राय सधैँ यस्तो हुँदैन। प्रेसवटा हामी जो जति ख्रिस्टियनहरू हौ, सबैलाई ख्रीष्ट येशु प्रभु परमेश्वरको साक्षी बन्नको लागि निमन्त्रणा दिएको छ। प्रेरित 1:8। हामीले ख्रिस्टियन साक्षीहरू बन्ने प्रयत्न गरेको खण्डमा परमेश्वर आफैले हामीलाई चाहिएको शक्ति दिने प्रतिज्ञा गर्नुभएको छ। यसकारण हामीले उहाँको आदेश पालन गर्नु हाम्रो कर्तव्य हो। प्रेरित 1:8। हाम्रो योग्यता परमेश्वरबाट आउने भएकोले उहाँको आदेश पालन गर्नु आवश्यक छ। 2 कोरन्थी 3:5। हामी कमजोर भए तापनि परमेश्वरले हाम्रो अधुरो कमजोर साक्षीलाई काममा लगाउनुहुन्छ। उहाँ आफै पूर्ण हुनुहुन्छ, अधुरोलाई पूर्ण गर्न उहाँले सक्नुहुन्छ, उहाँले पूरा गर्नु नै हुन्छ। सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँडाहरूमा छ। हामी माटोका भाँडा जस्तै हौ, उहाँको आत्मा हामी भित्र छ। 2 कोरन्थी 4:7। प्रियश्रोता, ख्रीष्ट येशु प्रभुमा उपभोग गरेको आनन्द हामी जति जति अरूलाई सुनाउँदै जान्छौ, उति नै हामीले अरूसित हाम्रो आनन्दको कुरो बाँडेका मात्र हुने छैनौ, तर हामी आफैले ख्रीष्टमा पाइने आनन्द अझ धेरै आविष्कार गर्नेछौ। यसकारण हामी ख्रीष्ट येशु प्रभुका हरेक व्यक्तिले उहाँको साक्षी दिने जिम्मेवारी छ भनी बुझ्नुपर्दछ र उहाँको जिम्मा पूरा गर्नुपर्दछ। प्रेसवटा हामी सबै मानिसहरू, चाहे ख्रिस्टियनहरू चाहे अख्रिस्टियनहरू, सबै नै अदनको बगैंचाको घटनाबाट परमेश्वरदेखि टाढा भयौं, तर पनि उहाँले प्रेम गर्नुभयो। उहाँले आफ्नो प्रिय पुत्र येशु ख्रीष्ट प्रभु परमेश्वरलाई हामी मानिसहरूको पुनः मिलाप गराउनको लागि यस संसारमा पठाउनुभयो। उहाँ हाम्रै लागि बलिदान हुनुभएर बौरी उठ्नुभयो। आज तपाईँले उहाँमाथि विश्वास गरेको खण्डमा तपाईँ उहाँको सन्तान हुनुहुनेछ। यूहन्ना 1:12। त्यसपछि हामी उहाँको सेवा गर्ने हुन्छौं, किनकि हामी उहाँको परिवारको हुन्छौं, परिवारको कर्तव्य पालन गर्दछौं, उहाँको साक्षी दिन थाल्दछौं। यदि तपाईँ उहाँको सन्तान हुनुभएको छैन भने अहिले नै उहाँलाई ग्रहण गर्नुहोस्। उहाँ तपाईँको हृदयमा पवित्र आत्माको रूपमा प्रवेश गर्नुहुनेछ र बास गर्नुहुनेछ र उहाँ तपाईँमा हुनुहुनेछ। प्रकाश 3:20। ढिलो नगर्नुहोस्, ख्रीष्ट येशु प्रभु परमेश्वरको अनुग्रह तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशूख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। हिजोको श्रृंखलामा हामीले प्रार्थनामा परमेश्वरसँग माग्नुहोस् भन्ने शीर्षकमा अर्थपूर्ण वचन सुनेका थियौं। आज हामी अर्को विषयमा तपाईँका लागि अर्थपूर्ण वचन लिएर आजको श्रृंखलामा हामी उपस्थित भएका छौं। डर नकारात्मक परिणामका लागि चुम्बक जस्तै हुन्छ भन्ने विषयमा हामी पास्टर विनी भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौं। श्रोता रेडियो नजिक आउनुहोस् र आजको यो विषयमा रहस्यमय वचन सुन्नका लागि रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: तपाईँलाई डर लाग्दैन भने प्लेनमा चढ्नुहोस्, तपाईँलाझ भइहाल्छ। अनि प्लेनमा चढेर अझ हल्लाओस् अनि तपाईँलाई थाहा भइहाल्छ। Yes, if you don't think that you don't have a struggle with the fear, you better board the plane. You will easily know that, and when there is the turbulence, you will easily know that you have a fear or not. Not only the fear ko phobia matre hudaina, tyo dar matre hudaina, tara there are several things we fear about. Hami dherai kura ko ke gariraheka hunchau, dar manireheka hudachau. Ani yaad garnuhos, whenever hamro ma jaba pani dar audacha ni, dar chai euta magnet jasto. You know, whenever we have a fear, fear is like a magnet that will attract only the negative consequences. Door chai euta magnet ho jasle chai ni jo euta chumbak jasto jole chai nakaratmak kura la matrai hamro jivan ma ke gari pathaudacha tanera lai pathaudacha. Ani yadi tapai le bible ma hernu bhayo bhane tapai le parmeshwar sanga hineka byakti haru, prabhu sanga batchit gareka byakti haru, prabhu sanga samay bitaeka byakti haru pani dar ma bhayera gairaheko cha. If you see in the bible that the people who walk on the with God and any man of God, they all go through fear. तर फियर हुँदै गर्दाखेरि पनि परमेश्वरले तपाईँ र मेरो लागिलाई उपाय राखिदिनु भएको छ। देयर आर वेज वी क्यान ओभरकम द फियर। आउनुहोस् न हामी योशू एक अध्यायको दुईदेखि पाँचसम्म, वी आर गोइङ टु सी द बुक अफ जोशुआ च्याप्टर नम्बर 1:2-5 वी आर गोइङ टु सी। अनि यहाँ चाहिँ तपाईँले अलिकति बुझ्नु पर्ने कुरा चाहिँ के हो भने नि सबैले यता हेर्नुहोस् इजरायलीहरू 40 वर्षको बादमा, आफ्टर 40 इयर्स, इजरायलीहरू चाहिँ नि के छ भने दे आर हियर एन्ड द कनन इज राइट हियर। कनन चाहिँ यहाँ मात्रै छ। सो द इजरायलाइट आफ्टर 40 इयर्स, what happened was they were just at the age of a Canaan, age of a promised land, and right after that age they were going to enter into the promised land. And yo promised land ma unaru pravesh garnu bhanda agadi ya bible le ke bhandai cha, parmeshwar chai yosu sanga baat gardai hununcha. Just before the Joshua and all the Israelite are about to enter into the Canaan, into the promised land, God was talking to Joshua, and we are going to read. Ami tyo kura lai parna gai raheka chhau. Paunu bhayo bhane chorko swarle amen bhandinuhos ta. Ami yosu Echo. We are going to read from Joshua chapter number 1:2-5. Let's read together. Ma Nepali mai parchu, and so some of our youth, I want you to read, bring your Bible, because whatever we are doing for you guys. La, ra, hami ek sath padhau. Ready? 1, 2, 3, go. Mero das Mosa maryo. Aba yaad garnus hai. When Bible talks about Moses, Moses चाहिँ के हो भन्दाखेरि नि यो जोशुवाको लागिलाई सपोर्ट सिस्टम हो, सोर्स हो। हेर्नुहोस् है, मोजेस वाज द पास हो। वेन बाइबल टक्स अबाउट द मोजेस इन दिस इन्सिडेन्ट, द फर जोशुवा द मोजेस वाज द सपोर्ट सिस्टम एन्ड द मोजेस वाज द सोर्स, मोजेस वाज द पास, where they don't need to struggle anything. जब पनि प्रब्लम हुँदथ्यो उनीहरू के गर्दथ्यो, मसा परमेश्वरकोमा जाँदथ्यो, राइट अवे परमेश्वरले के गर्नु हुँदथ्यो, समाधान पठाउनु हुँदथ्यो. व्हेनेभर इजरायलाइट फेस एनी प्रब्लम, मोसेस यूज टु गो इन टु द प्रेजेन्स अफ गड एन्ड द बाइबल सेज दे गट द वेज हाउ टु कम आउट फ्रम द्याट इस्युज. एन्ड यहाँ बाइबलले के भन्दछ, मोसा अब मर्यो, द सोर्स वाज सोर्स द सपोर्ट सिस्टम एन्ड डाइड. एन्ड दिस टाइम जोसुआ चाहिने, आई थिङ्क हि इज इन द जोसुआ चाहिँ कस्तो छ, जोसुआ चाहिँ कस्तो छ, हि इज इन द स्टेट अफ फियर, स्टेट अफ फियर. अब ऊ चाहिँ डरको अवस्थामा भएर गइरहेको छ. जब पनि हामी डरमा भएर जान्छौँ, परमेश्वर तपाईँ र मलाई देख्नुहुन्छ. आमेन भन्नुहोस् न. वेन एभर वी गो थ्रू फियर, गॉड क्यान लुक एन्ड हि हेज अ सिम्पथी. परमेश्वर हि स्टिल लभ्स यु. परमेश्वरले योसु डराएको कारणले गर्दाखेरि त डिस्क्वालिफाई भन्नु भएन. गॉड डिड नॉट डिस्क्वालिफाई सिन्स जोसुआ वाज इन द फियर एन्ड हि हेज अ रिजन टु फियर अल्सो. उसकोमा कारण पनि छ, के छ, उसको सपोर्ट सिस्टम मरेको छ, उसकोमा सोर्स मरेको छ, अनि उसको पास्ट मरेको छ. हि हेज अ रिजन टु फियर बिकज द मोजेस जस्ट डाइड. अनि यङ व्यक्ति चाहिँ के गर्दै हुनु पर्दछ, अब त्यत्रो मान्छेलाई लिएर प्रमिस ल्यान्डमा जाँदै गर्नु परेको छ. लेट्स रिड टुगेदर अगेन, जोसुआ 1:2-5. रेडी, 1, 2, 3 गो. मेरो दास मोसा के भयो, मर्यो. कोही कोही बेला तपाईँलाई केयर गिभर काटिँदा कस्तो कस्तो लाग्छ होइन, कोही कोही बेला कामबाट स्वात्तै पैसा के अरे हराउँदाखेरि, बिजनेसमा डाउन हुँदाखेरि कस्तो कस्तो लाग्छ होइन. अनि यहाँ पनि मोसा यौसुको लागिलाई त्यस्तै भयो, मोसा मरिसकेको बादमा. समटाइम वी फिल सो ब्याड वेन द सोर्स इज गोन एन्ड द सेम थिङ द जोसुआ फेल्ट बिकज द मोसेस हु वाज द सोर्स अफ द लिडरसिप, हिज लिडरसिप, हि जस्ट डाइड. अनि याद गर्नुहोस्, हाम्रो पुस्ता, हाम्रो परमेश्वर चाहिँ नि कस्तो पनि रहेछ भने नि, एकजना मरिसकेको बादमा प्रभुको काम रोकियो भन्ने परमेश्वर होइन रहेछ. आमेन. अब गॉड इज नॉट लुकिंग फॉर ओनली वन जेनरेशन, ही कैन यूज इवन द ओल्डर जेनरेशन कैन डाई, ही कैन यूज द यंग एनर्जेटिक विथ नो एक्सपीरियंस, ही कैन यूज दैट द न्यू गाय ऑल्सो. That's why I want all our young people to be ready. You can have a career and you can have a calling at the same time. Amen? Kinabhane, tapaile Bible ma ke dekhnu hudacha? Tapaile ma ke dekhnu hudacha? Parmeshwar ko sewa Yusuf le Parmeshwar ko sewa pani gariraheko cha. As a politician usko career pani agadi badhairaheko cha. Koi koi bela hamro mandali ko tulo problem chha ke ho bhane ni, परमेश्वरको सेवा गर्नको लागि चाहिँ करियरलाई साइड लगाउन पर्दछ. नो, सबैले भन्दा नो भन्नुहोस् त. यु डोन्ट ह्याभ टु किक आउट द करियर बिकज इन द ओल्ड टेस्टामेन्ट, इन द न्यू टेस्टामेन्ट, वट एभर करियर दे ह्याभ, दे स्टिल डिड द्याट वान एन्ड दे स्टिल सर्भ द लोर्ड. आमेन, आमेन. अब यहाँ बाइबलले के भन्दछ पढौँ हामी एकसाथ. रेडी, 1, 2, 3 गो. मेरो दास मोसा मर्यो, यसकारण उठ, यी मानिसहरूलाई, सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा. अब याद गर्नुहोस् है सबैले, एभ्रीबडी लुक हियर, सबैले यता हेर्नुहोस् त. दे आर जस्ट हियर एट द एज एन्ड योर यर्दन पारीको बादमा चाहिँ नि कानन देश सुरु हुँदथ्यो. हेर्नुहोस् है, दे आर जस्ट हियर एट द एज अफ द जोर्डन रिभर एन्ड दे जस्ट पुट द टेन्ट देयर. उनीहरूले त्यो टेन्ट लगाएको छ अनि राइट आफ्टर द जोर्डन, जोर्डनको बादमा परमेश्वरले के राखिदिनु भएको छ, प्रतिज्ञा राखिदिनु भएको छ. तीन पदले भन्दछ, मैले मोसालाई प्रतिज्ञा गरे चाहिँ तेरो पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु. खमन मण्डले आमेन भन्नुहोस् न. प्रतिज्ञा त कसको रहेछ, मोसाको रहेछ, मोसा मोसालाई गरेको रहेछ. तर त्यो फुलफिलमेन्ट चाहिँ कोमा हुँदैछ, यौसुमा हुँदैछ. मेबी आवर सिनियर जेनेरेसन दे गट द प्रमिस अफ गड, But do you know when it was fulfilled? It was fulfilled only in the Joshua generation. अनि मलाई लाग्छ अहिलेको पुस्ता हाम्रो जसुवा जेनेरेसन हो. आमेन भन्नुहोस् न. किन योसु पुस्ता हो भने नि जुन लडाई पहिलेको पुस्ताहरूले भोग सहे, उयो सहे, मरुभूमिको यात्रा लडे, तर अहिले हाम्रो लडाई डिफरेन्ट छ. हामी भोग सहनु परेको छैन, मरुभूमिको सहनु परेको छैन. देयर इज स्टिल देयर एनिमी, जहाँ हामीले युद्धलाई जित्न परेको छ. आमेन. Our senior generation, they went through the wilderness. They served the Lord without eating. But we have an enemy to fight against in this Joshua generation also. Amen. Anya bhai bhale bhanda chha, ani parmeshwar le ke bhannu bhayo, kulchine sabai jagga ma talai dine chu. Marubhumi dekhi Lebanon samma liera manadi. अर्थात् युफ्रेटिस नदीदेखि हितीका जम्मै देश पश्चिमतिर महासागरसम्म तिमीहरूको सिमाना हुनेछ. आमेन. आमेन. आमेन. डु यु नो वाट इज द डिफरेन्स बिट्विन इजरायलाइट इन इजिप्ट, इजिप्टमा भएको के अरे इजरायली र कनानमा भएको इजरायलीमा के डिफरेन्स छ थाहा छ? They were big, but they were still slave. But they are few, but the Bible says they conquer. Unar chu dominion gare, unar rule gare. Come on, amen bhanus na. Sabaile bhanu na amen. Kina bhane they were confined into the one place. Church ni jaba parmeshwar ko bachan lai sunauna lagdacha ni taba chai andhakar mathi bijay huna lagdacha. Jaba birami mathi hat rakhna thaldacha taba birami mathi bijay huna thaldacha. जब मान्छेको लागिलाई नि परमेश्वरको वचनलाई लिएर जाँदछ नि तब विजय हुन थाल्दछ. अनि कनानमा नि उनीहरूले के गरे थाहा छ? दे फोट फर द एभ्री एरिया. कोही कोही बेला नि तपाईँ र मैले वाइ वी डोन्ट सी द विक्ट्री, वी हेभ टु ले आवर ह्यान्ड अपन द सिक पिपल सो द्याट द किङडम अफ गड विल कम. Whenever we see the depressed people, you encourage them, you encourage them with the word of God. That's how the kingdom of God will come. तर धेरै पटक चाहिँ हामी कसो गर्दैछौँ भने नि वी आर जस्ट एक्सपेक्टिङ द किङडम अफ गड टु वर्क इन आवर लाइफ. परमेश्वरले कहिले पनि त्यसरी काम गर्नुहुन्न. हेर्नुहोस् है, यहाँ बाइबलले के भनेको छ? तेरो सामुनि कोही मानिसहरू खडा हुन सक्ने छैन. आमेन. आमेन भन्नुहोस् न. God says, in your entire life, no one is able to, going to come against your life. जसरी म मोसासँग रहेँ त्यसरी नै म तँसँग रहनेछु, म तँलाई छोड्ने छैन. आमेन. The battle was there, but still God said, I'll never leave you. I'll never forsake you. कोही कोही बेला हामी युद्धमा भएर जाँदैछौँ तर परमेश्वरले यो वचनबाट के भन्दै हुनुहुन्छ? म तँलाई छोड्ने छैन. आमेन भन्नुहोस् न. म तँलाई त्याग्ने छैन. खमन आमेन. हालेलुया.
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ. सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: श्रोता जय मसीह तथा नमस्ते। प्रस्तुता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गएको छु। म दानियलको पुस्तकबाट पढ्दैछु। दानियल 4:34-35 पढ्दैछु। यहाँनिर अहिले हामीले हेर्न गइरहेको चाहिँ मैले टीबीएस भर्सनको बाइबलबाट पढ्दैछु। हामीले परमेश्वरसँग प्रार्थना गर्दाखेरि जान्नुपर्ने कुराहरू जो बाइबलले हामीलाई सिकाउँछ, जो चाहिँ परमेश्वरको सामान्यमा र हाम्रो पनि भलाइ हुन्छ। यहाँनिर परमेश्वरलाई प्रार्थना गर्दा हामीले परमेश्वरलाई प्रशंसा गरिरहेका, परमेश्वरलाई आदर गरिरहेका, उहाँको नामलाई उचालिरहेका हुन्छौ। त्यो विषयमा हामी प्रार्थना गर्दा यसो हुनुपर्छ भन्ने कुरो हामीले सिक्दैछौ। अर्को कुरो चाहिँ स्वीकारको विषयमा, आफ्नो कमी कमजोरी गल्ती भुलहरू सबैले क्षमा माग्दै आफूलाई नम्र तुलाउँदै जानुपर्छ भन्ने कुरो, अनि हामीले परमेश्वरसँग प्रार्थना गर्दा बिन्ती पनि चढाउनु पर्छ। आफूलाई नम्र तुलाएर धम्काउने तरिकाले, आफ्नो दुःख प्रकट गरेर आक्रोश जाहेर गर्ने तरिकाले होइन, तर हामीभन्दा परमेश्वर महान, सर्वोत्तम, सर्वशक्तिमान, सर्वोच्च परमेश्वर हामीलाई बनाउनु हुने हुनुहुन्छ भनेर जानेर जहिले पनि नम्रताको साथमा, प्रेम भक्ति आदरको साथमा गर्नुपर्छ भन्ने कुरो परमेश्वरको वचनले हामीलाई सिकाउँछ। अर्को कुरो, प्रार्थना गर्दा हामीले अन्तर्गिन्ती अरूको लागि पनि प्रार्थना गर्नुपर्छ। आफ्नो लागि गर्छौं, आफ्नो परिवारको लागि, समाज गाउँ साथी सङ्गी, मुख्य विषय लिएर देश मण्डली देश संसारको लागि प्रार्थना गर्छौं। जसरी परमेश्वरले हामीलाई सारा पृथ्वीमा भएका सुख दुःखको कुराहरू, अति विशेष अति आवश्यक कुराहरू, जहाँ महामारी अनिकाल युद्ध, चाहे व्यक्तिगत रूपमा परिवारमा होस्, चाहे सामूहिक रूपमा समाजमा होस्, चाहे राष्ट्रिय समस्याहरू होस्, चाहे विश्वव्यापी अन्तर्राष्ट्रिय समस्याहरू, सबैको लागि हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुरो पढ्छौ। अनि अर्को कुरो चाहिँ प्रार्थना गर्दा बाइबलबाट हामी यो हेर्छौ अथवा पढ्छौ। अनि अर्को कुरो चाहिँ परमेश्वरसँग प्रार्थना गर्दै गर्दा हामीले धन्यवाद पनि चढाइरहेका हुन्छौँ। धन्यवाद चढाउँदै आफ्नो हृदय परमेश्वरप्रति अति नै आदरको साथमा धन्यवाद चढाइरहेका हुन्छौँ। यसको लागि हामीले दानियलको पुस्तक 4:34-35 म पहिला पढ्नेछु। अर्को पद मैले पढ्ने चाहिँ हामीले सधैँ पढिरहेका वचन, पहिला योना 1:9, जसमा स्वीकार गर्ने भूलचुक मानिलिने कमजोरीहरूलाई यो हो। अनि पहिला तिमोथी 2:1-3 चाहिँ प्रार्थना विन्तीहरू परमेश्वरको सामान्यमा आफ्नो लागि, परिवारको लागि, देश संसारको लागि जाहेर गर्ने कुरा, सरकार शासक विश्वको लागि गर्ने प्रार्थना, यो चाहिँ पहिला तिमोथी 2:1-3। अनि याकुब 5:16 चाहिँ अन्तर्विन्दुको प्रार्थना, 14:15-16 हामीले अरूको लागि प्रार्थना गर्ने, बिमारीको लागि प्रार्थना गर्ने, आफ्नो भूलहरू स्वीकार गर्ने पाउँछौ, र विशेष आफ्नो भूल स्वीकार गर्दै एउटाले अर्कोलाई प्रार्थना गर्ने, यसलाई त्यो अन्तर्विन्दु पनि भनिन्छ, त्यस्तो प्रार्थना। र फिलिपी 4:6 चाहिँ धन्यवादको विषय प्रार्थना गर्दा राख्छौ भनेर। अनि म दानियलको अब 4:34-35 पढ्दैछु। यहाँनिर कसरी परमेश्वरलाई उचाल्दै प्रार्थनामा राखिएको छ। अनि ती दिनहरूको अन्तमा म नबुकदनेस्सरले आफ्ना आँखाहरू स्वर्गतिर उठाए र मेरो समझ म कहाँ फर्केर आयो, अनि मैले परम प्रधानलाई धन्यको भने, अनि उहाँको प्रशंसा गरे र आदर दिए, जो सदा सर्वदा जीवित रहनुहुन्छ, जसको प्रभुत्व एउटा अनन्त प्रभुत्व हो र जसको राज्य पुस्ता पुस्तासम्म रहिरहन्छ, अनि पृथ्वीका सबै बासिन्दाहरू शून्य सर गनिएका हुन्, अनि उहाँले स्वर्गको सेनाको बीचमा र पृथ्वीका बासिन्दाहरूको बीचमा आफ्नै इच्छा अनुसार काम गर्नुहुन्छ, अनि कसैले उहाँको हात रोक्न सक्दैन, न त उहाँलाई तपाईँले के गर्दै हुनुहुन्छ भन्न सक्दछ। आमेन। त्यसता अहिले हामीले पढेको वचन दानियल 4:34-35 हो। यो प्रार्थना क्रिश्चियनले, चर्चको मान्छेले गरेको प्रार्थना होइन, यहुदीहरूले गरेको प्रार्थना पनि होइन, तर अरू जस्तै संसारकै साधारण मान्छेले, यो जो पनि हुन सक्छ, साधारण मान्छेले गरेको प्रार्थना हो। र परमेश्वरलाई हामी सबैले धर्मको कुरा होइन, तर आफ्नो सृष्टिकर्ता मानेर जान्ने मान्छेले प्रार्थना गर्न सक्छ। यद्यपि यो प्रार्थना गर्ने मान्छे सम्राट हो, राजाका राजा चाहिँ परमेश्वर हुनुहुन्छ वास्तवमा, तर संसारमा पनि धेरैवटा राष्ट्रहरूको अधिकार जमाएको, धेरै राष्ट्रहरूलाई वशमा गराएको राजाहरूलाई सम्राट भनिन्छ। हामीले थाहा भएको कुरो राजाका राजा भनिन्छ। अब विशेष गरिकन सबै संसारको र सबैको ब्रह्माण्डको मालिक परमेश्वरलाई चाहिँ पनि राजा महाराजा पनि भन्छौ, अथवा राजा भनेपछि परमेश्वरको कुरा आउँछ र संसारको राजालाई पनि आदर गर्नुपर्छ भन्ने कुरो हामीलाई परमेश्वरको वचनले सिकाउँछ तीतसमा रोमीको 13 अध्यायमा। र हामीले अर्को कुरो सबै मानिसलाई आदर गर्नु भन्ने कुरो पनि हामीलाई बताउँछ। सबै मानिससँग हामीले बोल्दाखेरि आदरको साथमा बोल्नुपर्छ। अहिले हामीले पढेको दानियल 4:34-35 नबुकदनेस्सर सम्राट राजाले यति भयानक तरिकाले जब परमेश्वरको कामलाई हेरे देखे तब उसले प्रशंसा गरे। आज कुनै पनि व्यक्तिले होस्, चाहे सानो मान्छे ठुलो मान्छे, राजा होस् चाहे महाराजा, खुल्लम खुला कुनै कुरो प्रकट गर्दा समस्या पनि आउन सक्छ, आरोप आउन सक्छ। मान्छेले मनमै राख्नु पर्ने हुन्छ किनभने त्यसले जाहेर गर्ने बित्तिकै त्यसमा केही पनि हुन सक्ने सम्भावना हुन सक्छ। तर राजा सम्राटले त्यो बेला कसरी प्रार्थना गर्नुभयो यहाँ धर्मशास्त्रमा लेखेको छ, कसरी गर्यो, गुप्तमा गर्यो, कसरी गर्यो, तर लेखेको छ। त्यसले गर्दा तपाईँ र मैले यस्तो राजा महाराजाले परमेश्वरलाई प्रार्थना गर्छ भने प्रार्थना भन्दा पनि उचालेको छ यहाँ, प्रार्थना गर्दा उचाल्ने कुरो है। कति भाना तरिकाले हामी म क्रिस्चियन होइन, म फलना होइन, म यस्तो होइन, त्यसरी भन्नु हुँदैन। जसले पनि प्रभुको नामलाई लिएपछि उद्धार पाउँछ। धेरै धर्म कर्म गरेर केही चढाएर केही गरेर धर्म कमाएर स्वर्ग जाने भनेको होइन। सारा पृथ्वीमा सबै मान्छेको लागि प्रभु यीशु मसीहले क्रुसमा आफूलाई बलिदान गर्नुभएर उहाँको अनमोल रगतको बलिदानद्वारा हामी सबैको छुटकारा हुन्छ। हामीले गर्नुपर्ने ठुलो कुरो छैन। कसले चाहिँ ठुलो कुरो गर्छ र स्वर्गमा ठुलो ठाउँ पाउँछ, अधिकार पाउँछ, मान पाउँछ, त्यस्तो कुरो होइन। त्यस्तो होइन, हामी नरकबाट बाँच्नुसँगको सम्बन्ध मात्रै हो। कसरी हुन्छ यो चाहिँ हामीले जब परमेश्वरलाई प्रार्थना गर्दाखेरि गुनासो पोखाउने, धम्की दिने तरिकाले, आक्रोश पोखाउने तरिकाले होइन, मान्छेसँग पनि त्यसरी गर्नु हुँदैन। हाम्रो संसारको चलन चल्ती चाहिँ स्वभाव चाहिँ सबैको त होइन, अन्जानामा कतिले त्यस्तै गरी पठाउँछन्। बोल्दा बोल्दै गर्दा गर्दै अरू कसै न कसैलाई न्यू पाउने बित्तिकै दोष लगाइहाल्ने, त्यसो गर्दा हामी दुःखी मान्छे बन्छौँ। हामी मात्र होइन, हामीसँग भएको परिवार छ, को छ, सबैले नै दुःख पाउनुपर्छ। नबुकदनेस्सर राजाले यहाँनिर परमेश्वरको प्रशंसा गर्दैछ। यदि उसले दुःख पायो आफ्नो कमी कमजोरी गल्तीले, तर होसमा आएपछि म चाहिँ पापी रहेछु भनेर जानेपछि दुःख पखाउँदैछ, परमेश्वरको प्रशंसा, परमेश्वर चाहिँ महान हुनुहुँदो रहेछ भनेर स्वीकार गरे। अहिले हामीले पढ्यौं त्यस्तै हुनुपर्छ। अनि यति गर्ने बित्तिकै परमेश्वरले हामीलाई दया गर्नुहुन्छ। हामी सारा पृथ्वीको मान्छे जुनसुकै देश राष्ट्रको किन नहोस्, सबैको लागि परमेश्वरले मुक्तिको बाटो खोलिसक्नुभयो। किनभने मान्छेले गर्दा हुने कुरो होइन, न त धनीले गरेर हुन्छ, न गरिबले गरेर हुन्छ, कसरी पनि सबै मान्छेको रूपमा हो भने सबै एउटै हो। सबैले ज जसले प्रभु यीशु मसीहलाई आफ्नो मुक्तिदाता परमेश्वर भनेर हृदयले विश्वास गरेर मुखले स्वीकार गर्छ, उसले मुक्ति पाउँछ, परमेश्वरको मान्छे बन्छ। त्यसले गर्दा हामी नम्र भएर परमेश्वरको सानीमा आफ्नो हृदयमा प्रभु यीशु मसीहलाई मेरो प्रभु मुक्तिदाता परमेश्वर भनेर विश्वास गर्ने र आफ्नो मुखले यो कुरो स्वीकार गर्नुपर्छ। अनन्त जीवन पायौं, तर हामीले अनन्त जीवन पाएपछि जान्नु पर्ने कुरो के छ भने चर्चमा चाहिँ कुन चाहिँ पार्टी रहेछ, चर्च कुन चाहिँ पार्टी, पार्टीमा पनि लाग्नेछ होइन, पार्टीको कुरो बताउने कुरो पनि होइन। पार्टी चाहिँ हामीले त्यो गर्ने बित्तिकै यो आत्मिक कुरोलाई हामीले संसारिक कुरोमा परिणत गरेको जस्तो हुन्छ है। कालोलाई सेतो, सेतोलाई कालो बनाए जस्तो त्यसो गर्नु हुँदैन। हामीले संस्थागत रूपमा यसलाई लिनु हुँदैन, नत्र भने संसारमा संकट हुन्छ, संसारमा राज्य जमाउने, संसार पल्टाउने, उलट पुलट पार्ने जस्तो कुरा हुन सक्छ। त्यसरी हामीले गर्नु हुँदैन। संसार जसरी चल्दैछ चलुन्, तर परमेश्वरलाई चिनुन्। यसरी परमेश्वरलाई चिनेपछि सबै बाँच्नु सक्छ भन्ने कुरो हो। एकपल्ट त्यसले गर्दा क्रिस्चियन भइसकेपछि हामी राजनीति गर्ने अगुवाहरूलाई छान्ने, हेर्ने अथवा एउटै ठाउँमा भोट हाल्ने त्यस्तो चाहिँ गर्नु हुँदैन। फेरि हामी काम बिगार्छौ। मुक्ति त पायौं, तर हामीले मुक्ति पायौं, स्वर्ग जान्छौं, तर संसारमा दुःख पाउँछौ, अरूले पनि दुःख पाउनुपर्छ। यही कुरो हामीले पहिला तिमीति 2 अध्यायमा पाउँछौ। संसारमा जिउँदा एकदम हाइसो गरेर जिउनुपर्छ भनेको होइन, तर साधारण जीवन त बिताउन सकौं होइन। महामारी, संकट, समस्या, मामला, मुद्दा, अनिकाल होइन, दुर्दशाहरू, खराब रोगहरू, यस्तोबाट बाँच्नु हाम्रोलाई राम्रो कुरो। यो कुरो संसारमा सरल तरिकाले जिउन पाऊ भन्ने कुरो छ। हामीले सरल तरिकाले जिउन पाएनौ भने अरूलाई दोष लाउनु हुँदैन, हामी मण्डली नै दोष गरेको हुन्छौ। यो कुरो हामीले जान्नुपर्छ। मैले कुरो अलिकति अर्कोतिर लगेको भए तापनि हामीले जान्नुपर्ने कुरो चाहिँ आराधना प्रार्थना गर्दा हामीले परमेश्वरलाई महिमा प्रेम भक्ति चढाउँदै उहाँको नामलाई उचाल्दै उहाँ सर्वशक्तिमान हुनुहुन्छ भनेर जान्दै यसरी गर्नुपर्छ। तब यसरी गर्दाखेरि हाम्रो दुःख खाँचो गरेर के छ त? सबै परमेश्वरले एकाएक गर्दै समाधान गर्दै लानुहुन्छ। एकजना प्रभुको दासले एक दिन भन्नुभएको थियो हामीहरूलाई, उहाँले आफ्नो गाउँमा हुँदाखेरि, अहिले त उहाँ काठमाडौँमा हुनुहुन्छ, गाउँमा हुँदाखेरि प्रभुलाई विश्वास गरेको भए तापनि खाँचो गाह्रो थियो अरे, धेरै समस्याहरू, अब सबैलाई त्यो परिहाल्छ, कोही बेला पालो पालो हुन्छ, कसैलाई कसले कहिले पर्छ कहिले कसलाई पर्छ, त्यही भएर खाँचो परेको थियो अरे पैसा उहाँलाई। अनि त्यही भएर परिरहेको बेलामा एकजना पाहुना आउनुभएको थियो, आफ्नै छिमेकी तरफ आउनुभएको थियो अरे, घरमा एकछिन बस्यो अनि दुःख सुख बातचित गरेर फर्किनु भयो अरे। अनि फर्केर उसको गेटमा यसो खोल्दै गर्दाखेरि उहाँलाई बिदा दिएर गेटसम्म फर्केर जाँदै गर्दाखेरि चाहिँ गेटबाट निस्किँदै गर्दाखेरि चाहिँ उहाँले केही पैसा रुपियाँको आफूलाई केही खाँचो गरेको छ कि भनेर चापटहरू दिनु लिनु अथवा केही खाँचो छ कि भनेर पाहुनाले सोध्नु भयो अरे, छिमेकी पाहुनाले। उसलाई चाहिँ एकदमै पैसा त्यही भएर खाँचो थियो अरे। अनि उसको बेलामा त्यति बेर चाहिँ नलजाइकन एकदम छ खाँचो छ भन्दै यता घरतिर फर्किँदै गरेर मान्छे उता फर्किनु भयो अरे। अनि बातचित गरेर फेरि उनीहरूको त्यो खाँचो गरेर पुरा गरिदिनु भयो अरे उहाँले। जोसुकै पनि मान्छेसँग किन नहोस्, तर बातचित व्यवहार राम्रो छ भने कतिपल्ट त हेरेर पनि थाहा पाउँछ मान्छेले, कतिपल्ट त खाँचो गाह्रो समस्या परे घरमा मान्छे आउँदैन पनि। अर्को कुरो भन्ने बित्तिकै मान्छेले दिँदैन, तर केही खाँचो छ कि भनेर सोध्ने मान्छे हामीले सम्भावना कम्ती नै होला। तर परमेश्वरले काम गर्नुभएको एउटा त हो दया गर्नुभएको, अर्को कुरो हामीले मान्छेसँग राम्रो स्वभाव देखाउनु पर्छ। अनि हामीले माग्नु भन्दा पनि कतिपल्ट हामीले अन्तर्विन्ती कति गर्दा पनि नदिनु सक्छ, मेरो पनि त्यस्तै हो भन्नु सक्छ, यद्यपि हुन्छ होला भनेर उहाँले चाहिँ आफै सोधेर दिनुभएछ। भन्नुको माने तपाईँ र मैले मान्छेसँग होस्, समाज गाउँ आफ्नै परिवार होस्, आमा बुवा भए तापनि, परमेश्वर हुनुभएको भए तापनि राम्रो व्यवहार गर्नुपर्छ, तब परमेश्वरले मलाई दिनुहुन्छ। काम चाल ढङ्ग व्यवहार परमेश्वरलाई सम्झेर हामीले आफ्नो परिवारलाई छिमेकीलाई एक दुसरासँग जोसुको भए तापनि, कोही राम्रो हुन्छ कोही नराम्रो हुन्छ कोही अति नराम्रो हुन्छ, तर परमेश्वरको खातिरमा परमेश्वरलाई सम्झेर हामीले राम्रो व्यवहार गर्नुपर्छ। यद्यपि त्यो व्यक्तिले मान्छेले अथवा आमा बुवाले हामीलाई सहायता नगर्ला अथवा उनीहरूमा त्यस्तो सहायता दिने क्षमता नहोला, परमेश्वरले कुन तरिकाले हुन्छ पुर्याइदिनुहुन्छ। परमेश्वरको खातिरमा हामीले सबै मान्छेसँग आदर गर्नुपर्छ। यहाँनिर दानिएलको 4:34-35 हामीलाई त्यही दर्शाउँछ। अब पहिला योना 1:9 हामीले पढ्दा के पाउँछौ भने, हामीले आफ्ना पापहरू स्वीकार गर्यो भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। आमिन। उहाँ अथवा परमेश्वर यस्तो पाप त हामीले सबैले गर्छ नि कहाँ, त्यसो भन्नु हुँदैन। पिता परमेश्वर, अब म यस्तो गल्ती गर्दिनँ, मैले गरिहालेँ, क्षमा गर्नुहोस् भनेपछि परमेश्वरले मलाई दया गर्नुहुन्छ, सहायता गर्नुहुन्छ। अब पहिला तिमोथीको 2 हामीले अर्को के पाउँछौ भने, पहिला तिमोथीको 2 म 1-3 पढ्छु। यसकारण म यो अर्थी दिन्छु, सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्ती प्रार्थना र निवेदनहरू साथै धन्यवादहरू चढाइन्, सारा भक्ति र इमान्दारीमा शान्ति र चयनको जीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढाइन् अथवा प्रार्थना चढाइन्। किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहण योग्य छ। आमेन। हामीले यसरी प्रार्थना गर्नुपर्छ अथवा सबै मानिसको लागि प्रार्थना, को राम्रो को नराम्रो होइन, सबैको लागि धन्यवाद चाहँदै प्रार्थनाहरू गर्नुपर्छ। र यहाँ परमेश्वरको वचनले त यसो गर्दा के भनेको छ, यहाँ 2 शान्ति र चयनको जीवन बिताउन सकौं भनेको छ है। शान्ति र चयन सुखमा विरोध अशान्ति मामला मुद्दा नपर्नको लागि राजाहरू र उच्च अधिकारीहरूका निम्ति प्रार्थनाहरू गर्नुपर्छ। अनि यो चाहिँ परमेश्वर र मान्छे सबैको लागि योग्य हुन्छ। अनि यहाँ ठुलो मान्छेको लागि मात्रै यसो प्रार्थना भनेको होइन, फेरि सबै मान्छेको लागि प्रार्थना गरिदिनु पर्छ, विशेष समस्यामा परेको लागि। त्यसले गर्दा हामीले समाचार सुन्न बुझ्नुपर्छ आवश्यक समाचारहरू। यसरी गर्दा हामीले सबैको लागि प्रार्थना गर्दाखेरि सबैसँग राम्रो हुन्छ, हामीलाई परमेश्वरले आशिष दिनुहुन्छ भन्ने कुरो प्रार्थना गर्दा यस्तो कुराहरू सम्झिनुपर्छ। अर्को कुरो याकुबको 5 हामीले पढ्दाखेरि के पाउँछौ भने, याकुबको 5 चाहिँ हामी सबैले सधैँ पढिरहेको 14-15-16 अरूकोलाई प्रार्थना गर्दा आफ्नो गल्ती भूल स्वीकार गर्दै अरूकोलाई प्रार्थना गर्दै गर्नुपर्छ भनेको छ। म 16 पद मात्रै पढ्छु याकुब 5:16 निको हुनलाई तिमीहरू एक अर्काको सामु आफ्ना भूल चुकहरू मानिलियो र एक अर्काका निम्ति प्रार्थना गर। धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ। आमिन। मैले टिभीएस भर्सनबाट पढेको वचन त एउटै हो। अनि फेरि गर्दा दुबिमार, दुर्घटना, दुर्दशा, महामारी, कुनै पनि चङ्गाई हुनु, छुटकारा पाउनु, बाँच्नुको लागि हामीले भूलचुक छ भने स्वीकार गर्नुपर्छ। मैले गरिहाले अब गर्दिनँ भनेर सुध्रिनुपर्छ। क्षमा माग्छु, यो पाप गर्छु, फेरि क्षमा मागिहाल्छु, त्यस्तो होइन नि, अब यसो गर्दिनँ भनेर सुध्रिनुपर्छ। माघी जीवनमा प्रभुले सहायता गर्नु छ र अरूको लागि पनि प्रार्थना गर्नु भनेको छ। त्यसले गर्दा हामीले यसरी अरूको लागि विन्ती गर्यो भने अरूलाई गरेको तर आफूलाई पनि राम्रो हुन्छ। पहिला पहिला कुन कुन ठाउँहरूमा हैजाहरू हुन्छ नि, के के हैजा बिमारी महामारीमा धेरै मान्छे मर्छ। प्याज लसुन बेच्नेहरूमा चाहिँ उनीहरूले औषधि गरेको त होइन, तर त्यो व्यापार गर्नेहरूलाई कोही कोही ठाउँमा त प्याजको ठाउँमा प्याज मात्रै हुन्छ, लसुनको ठाउँमा लसुन मात्रै पनि हुन्छ नि, होइन? होलसेलमा ठुल्ठुलोमा त्यो मात्रै, जसले जे गर्छ त्यही एउटै खालको हुन्छ। हुन त सब्जीहरू त अब मिक्स नै हुन्छ, तर यो प्याजहरूको प्याज छुट्टै हुन्छ चामलको होलसेलमा। त्यो गर्नेहरूलाई अरूले पनि प्याज सधैँ गरे हैजाबाट बाँचेको थियो अरे, ठुलो औषधि भन्थे। त्यसले गर्दा तपाईँ हामीले पनि जब हामी अरूको लागि प्रार्थना गर्छौँ, हामीलाई पनि परमेश्वरले दया गर्नुहुन्छ। र फिलिपीको 4:6 हामीले के पाउँछ भने आनन्दित रहनु। फिलिपी 4:6 चाहिँ कुनै कुराका निम्ति फिक्री नगर, तर हरेक कुरामा प्रार्थना र विन्तीद्वारा तिमीहरूका मागहरू धन्यवाद साथ परमेश्वर कहाँ जाहिर गरिउन्। आमिन। कोही बेला हामी समस्याले गर्दा खुसीको कुरो गर्दैनौँ, बोल्दैनौँ, सम्झिँदैनौँ, खालि निराश मात्रै, है? क्रिस्चियन भएर पनि के हुने रहेछ र के भएर भन्ने जस्तो पनि कतिले, त्यस्तो प्रकारको नकारात्मक विचार हामीले राख्नु हुँदैन। यद्यपि हामीलाई रमाउने ठाउँ नहोला, तर हामीले परमेश्वरमा आशा राखेर खुसी नै रहनुपर्छ। निराश भएको बेलामा कसैलाई भेट्यो, आफ्नो परिवारै होस्, आमा बुवा छोराछोरी जो भए पनि, अथवा अरू मान्छे जसलाई भेट्यो उसँग अनुहार आउँदाहरू आउने, त्यस्तो गर्नु हुँदैन। हामीमा शान्ति हुने कुरो नहोला, अरूले हामीलाई उता निराश होला, अब त रुन्छ होला, रिसाउँछ होला भन्ने, तर पनि परमेश्वरको शान्तिले हामीलाई राम्रै देखा पारेको हुन्छ। हाम्रो अनुहारमा परमेश्वरको शान्ति देखापछि यसरी हामीले प्रार्थना गर्दाखेरि परमेश्वरलाई आदर गर्दै उचाल्दै आफूलाई नम्र तुलाउँदै गल्तीहरू छ भने स्वीकार गर्दै राख्नुपर्ने विन्तीहरू, आफ्नोलाई पनि समस्या छ तर अरूलाई पनि प्रार्थना गरिदिनु पर्नेछ भनेर जानेर प्रार्थना गर्दै र अन्तविन्तीको प्रार्थनाहरूलाई पनि गर्दै आफ्नो विन्ती पनि राख्दै अनि धन्यवाद चाहँदै खुसीसँग परमेश्वरको सामुन्ने रहनुपर्छ। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। यसर्थ आज सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह। नमस्ते।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

आजको पाठ मैले भजन संग्रहको पुस्तक 106 अध्यायको 13-15 पद छानेको छु। यी खण्डहरूमा यसरी लेखिएको छ, तर तिनीहरूले चाँडै उहाँका कार्यहरू बिर्सिहाले र उहाँका सल्लाहको प्रतीक्षा तिनीहरूले गरेनन्। उजाड स्थानमा तिनीहरूले आफूलाई आफ्नो तृष्णाको वशमा सुम्पिए र तिनीहरूले मरूभूमिमा परमेश्वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा परमेश्वरले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। हामीले जीवनमा कतिपय कुराहरू भुल्नु हुँदैन। ती कुराहरू हाम्रो जीवनको सफलता, आशिष, खुशी र आनन्दसँग जोडिएका हुन्छन्। एउटा प्रश्नमाथि विचार गरौं, के मानिसले आफ्नो जीवनका सबै कुराहरू सम्झना राखेर जिउन सक्छ? तपाईँ के सोच्नुहुन्छ? मेरो विचारमा यस्तो हुनु सम्भव छैन। मानिसले आफ्नो जीवनका कतिपय घटनाहरू भुल्दछ। यस्तो हुनुको पछि पनि एउटा कारण छ, मानिसले जीवनमा दिनदिनै नयाँ कुराहरूको अनुभव गर्नुपर्छ। अनुभवहरूको थाकमा पुराना अनुभवहरू थिचिएर सायद तल पुग्छन्। कतिले भन्ने गर्छन्, म तिमीलाई कहिल्यै पनि भुल्ने छैन, तर केही समयपछि भुलेर जान्छन्। हामीले मानिसहरूलाई भुले पनि परमेश्वरलाई भुल्नु हुँदैन। परमेश्वरले हामीलाई जीवन दिनुभयो, आज उहाँले हामीलाई जिउने समय दिनुहुन्छ। प्राचीन कालका मानिसहरूले यो कुरा जान्दथे। परमेश्वरले तिनीहरूलाई ठूलो उपकार गर्नुभएको थियो, तिनीहरूलाई शत्रुहरूका हातबाट छुटकारा दिनुभएको थियो, ठूला ठूला विपत्तिहरूबाट जोगाउनु भएको थियो, तिनीहरूका निम्ति भोजन जुटाइदिनु भएको थियो। तर परमेश्वरले गर्नुभएका सबै कार्यहरू तिनीहरूले भुले। आफ्नै विचारमा तिनीहरू चले, आफ्नो इच्छाको दास बनेर जिए। तिनीहरूले परमेश्वरलाई चुनौती दिने किसिमको व्यवहार गरे, तर पनि परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो। तिनीहरूले मागेका कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो। परमेश्वरले दिनुभएको थोकको दुरुपयोग गर्दा मानिस त्यही कुराद्वारा नाश हुन्छ। तिनीहरूको जीवनमा पनि यस्तै भयो। परमेश्वरले तिनीहरूलाई शिथिल पारिदिनुभयो, तिनीहरूको शरीर शिथिल भयो। कति बेस्वादको कुरा, आफूले चाहेको कुरा पाएर पनि शरीर चाहिँ त्यो कुरा भोग गर्न योग्यको रहेन। आज पनि धेरैजना मानिसहरूको अवस्था यस्तै छ। उनीहरूले धेरै धन सम्पत्ति कमाएका छन्, तर ती भोग गर्न सक्दैनन्, किनकि शरीर शिथिल भएको छ, कमजोर भएको छ। तर परमेश्वरले यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्छ। हामी उहाँका आउनुपर्छ। आदरणीय श्रोता मित्र, प्राचीन कालका मानिसहरूलाई परमेश्वरले उहाँका आगमवक्ताद्वारा भन्नुभयो, हे बागी हो, यस कुरालाई सम्झ र मनमा दृढ पार र हृदयमा राख। अघिका पुराना कुराहरूलाई सम्झ। म परमेश्वर हुँ, म जस्तो अरू कोही छैन। आदिदेखि अन्त्यसम्मको र प्राचीन समयदेखि हुन आउने सम्मको जानकारी म दिन्छु। म भन्छु, मेरो अभिप्राय ठहरनेछ र मैले चाहेका सबै कुरा पूरा गर्नेछु। पूर्वबाट म शिकारी पंक्षी बोलाउँछु र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एउटा मानिसलाई बोलाउँछु। मैले जे भनेको छु त्यो म गर्नेछु। मैले जे योजना बनाएको छु त्यो म गर्ने नै छु। हे हठी हृदयका र धार्मिकताबाट टाढा रहेका हो, मेरो कुरा ध्यानसित सुन। म आफ्नो धार्मिकता नजिक ल्याइरहेछु, त्यो टाढो छैन र मेरो उद्धारले बियालो गर्ने छैन। म सियोनलाई उद्धार गर्नेछु, मेरो ऐश्वर्य इसरायललाई प्रदान गर्नेछु। 46 अध्यायको 8-13 पदसम्म यी कुराहरू लेखिएको छ। परमेश्वरले हाम्रो निम्ति र यो संसारमा जे पनि गर्नुभएको छ त्यो हामीले भुल्नु हुँदैन। हामीले उहाँलाई सम्झनु पर्छ। हामीले सम्झना राख्नु पर्ने पहिलो कुरा यो हो कि हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौ। तपाईलाई परमेश्वरले उहाँको आफ्नो स्वरूपमा बनाउनु भएको छ। परमेश्वरका केही गुणहरू तपाईँ भित्र छन्, तर मैले यसो भन्न खोजेको होइन कि ती गुणहरूको कारण तपाईँ पनि परमेश्वर जस्तै हुनुहुन्छ। परमेश्वरले मानिसलाई प्राणीहरू मध्ये सबैभन्दा श्रेष्ठ दर्जामा सृष्टि गर्नुभयो। किन? बाइबलले भन्छ, परमेश्वरले मानिसलाई सारा पृथ्वी र यसमा भएका सबै कुराहरूमाथि अधिकार दिनुभएको छ। प्रकृतिलाई संरक्षण गर्ने
बचाएर राख्ने जिम्मेवारी पनि परमेश्वरले मानिसलाई दिनुभएको छ। तपाईँलाई थाहा छ मित्र, जब अधिकार दिइन्छ तब त्यसको साथमा जिम्मेवारी पनि आउँछ। यो संसार हाम्रो बस्ने घर हो, यसलाई हामीले बचाएर राख्नुपर्छ। मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको छ, त्यसकारण हाम्रो जीवनको व्यवहार अरू पशु प्राणीहरूको भन्दा धेरै गुणा राम्रो हुनुपर्छ। यदि हामीले आफूलाई सर्वश्रेष्ठ प्राणी भन्छौ भने हाम्रा कामहरू, व्यवहारहरू, हाम्रा विचारहरू पनि सर्वश्रेष्ठ हुनुपर्छ। यो कुरा हामीले सधैँ याद राख्नुपर्छ। पवित्र बाइबलमा लेखिएको छ, आदरणीय श्रोता मित्र, पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परम प्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परम प्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। उत्पत्ति 6:5-6 आदि कुराहरू पढ्न सक्नुहुनेछ। आज पनि मानिसहरूले जस्तो व्यवहार गरिरहेका छन् के त्यो राम्रो भन्न सकिन्छ र के मानिसहरूले आज जस्तो व्यवहार र कार्यहरू गरिरहेका छन् ती देख्दा के तिनीहरूलाई सर्वश्रेष्ठ प्राणी भन्न मिल्छ? मलाई त शङ्कै लाग्छ। मानिसले आफ्नो मानव गुण गुमाएको छ। प्रभु येशू मानिसलाई उसको त्यो मानव गुण फिर्ता दिनका निम्ति यो संसारमा आउनु भएको छ। मानिसले अनेक दुष्ट र भ्रष्ट कुराहरू गरेर परमेश्वरको स्वरूपलाई धमिलाएको छ, नाश गरिरहेको छ। हामीले यो कुरा याद राख्नुपर्छ कि तपाईँ र म परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौ। यसैले हामीले यो सुहाउँदो व्यवहार गर्नुपर्छ। हामीले याद राख्नुपर्ने अर्को पनि कुरा के हो भने, श्रोता मित्र, परमेश्वरले हामीलाई एकै प्रकारले र एउटै उद्देश्यका निम्ति बनाउनु भएको छैन। उहाँले विभिन्न उद्देश्य सहित तपाईँ र मलाई बनाउनु भयो र यो संसारमा पठाउनु भयो। तपाईँ रूप रंग, काम व्यवहार, योग्यता, ज्ञान बुद्धिमा जस्तो हुनुहुन्छ त्यस्तै म बन्नुपर्छ भन्ने कुरा होइन। तपाईँले गर्नुपर्ने कामका निम्ति तपाईँको योग्यता ठिक छ, मैले गर्नुपर्ने कार्यका निम्ति मेरो योग्यता ठिक छ, तर कोही सानो ठूलो छैन, कसैको महत्व बेसी र कसैको महत्व कम्ती छैन, सबैको महत्व छ र सबै नै आवश्यक हुन्छ। हामी धेरै चोटि आफूलाई अरूहरूसित दाँच्दछौ अनि आफूलाई अरूहरू जस्तो नपाएर खिन्न हुन्छौ, दुखी बन्छौ, आफूलाई धिकार्छौ। तर हामीले याद गर्नुपर्छ, हामी हरेकलाई परमेश्वरले भिन्दा भिन्दै काम र उद्देश्यका निम्ति बनाउनु भएको हो। परमेश्वरले कुनै पनि मानिसलाई कुनै कुरा गर्न कर लगाउनु हुन्न, उहाँले त्यसो गर्न सक्नुहुन्छ, तापनि मानिसलाई उहाँले उसको स्वतन्त्र इच्छामा जिउन दिनुहुन्छ। तर अहिले आफ्नो स्वतन्त्र इच्छामा जिए पनि एक दिन मानिसले आफ्नो जीवनमा गरेका सबै कामको हिसाब परमेश्वरलाई दिनुपर्छ। परमेश्वरको न्यायको सिंहासन अघि यो पृथ्वीमा जिउने हरेक मानिस उभिनुपर्छ। परमेश्वरले हरेकको न्याय गर्नुहुनेछ र हरेकलाई उसको काम अनुसारको फल दिनुहुनेछ, अर्थात काम अनुसारको इनाम दिनुहुनेछ। यो सत्यतालाई हामीले कहिल्यै पनि भुल्नु हुँदैन। हामी आफूले गरेका कामहरू भुलौला, तर परमेश्वरले कहिल्यै पनि भुल्नुहुने छैन। परम प्रभु परमेश्वर भन्नुहुन्छ, म उही हुँ जसले सबै मन र हृदयको जाँच गर्दछ र म तिमीहरू हरेकलाई तिमीहरूका काम अनुसार दिनेछु। प्रकाशको पुस्तक 2:23 तपाईँले पढ्न सक्नुहुनेछ। बाइबलले भन्छ, श्रोता मित्र, तर पनि परमेश्वरले यो संसारको कुनै पनि मानिस नाश भएको चाहनुहुन्न, उहाँले सबैलाई बचाउन चाहनुहुन्छ। परमेश्वरको न्यायको दिनमा कोही पनि दण्डको भागी नहोस् भन्ने परमेश्वरको इच्छा छ। बाइबलले भन्छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, जस जसले उहाँमाथि विश्वास गर्दछन् तिनीहरू नाश हुने छैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी आफ्नो पुत्रलाई पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनी पठाउनु भयो। जस जसले उहाँमाथि विश्वास गर्दछन् तिनीहरू दोषी ठहरिने छैनन्,
तर विश्वास नगर्ने चाहिँ अघिबाटै दोषी ठहरिसकेको छ, किनभने तिनीहरूले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेका छैनन्। म तपाईँलाई प्रश्न सोध्न चाहन्छु श्रोता मित्र, के तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुभएको छ? यदि छैन भने आजै आउनुहोस् र ख्रिस्ट येशूलाई विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। शरीरमा लागेको चोट निको हुन्छ तर मनमा लागेको चोट निको हुँदैन, न त त्यो निको पार्ने औषधि नै पाइन्छ। कागजको पन्नामा लेखिएको कुरा मेटिएर जान सक्छ तर मन वा मुटुमा लेखिएको मेटिएर जाँदैन। केही महत्वपूर्ण कुराहरू लिएर म तपाईँको अगाडि प्रस्तुत भएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

तपाईँले लेख्नुभएका पत्र, तपाईँको सोचाइ र परमेश्वरले तपाईँको जीवनमा गर्नुभएका असल कुराहरूलाई समावेश गर्दै संलग्न गराउँदै हामी यी कार्यक्रमहरू तपाईँको समक्ष प्रस्तुत गरिरहेका छौं। तपाईँको यो संलग्नताको निम्ति हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर गीत संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

एउटा मानिसको जीवनमा विशेष गरी कुन कुराको बढी महत्व हुन्छ? यदि मैले सोधेँ भने तपाईँको जवाब के हुनेछ? तपाईँ विशेष गरी मानिसको जीवनमा कुन कुन कुरा होस् भन्ने चाहनुहुन्छ? तपाईँको आफ्नै जीवनमा पनि कुन कुराको बढी चाहना राख्नुहुन्छ? मलाई त यस्तो लाग्छ कि मानिसको बोली वचनको धेरै महत्व हुन्छ। यसै त बाइबलको हितोपदेशको पुस्तकमा भनिएको छ, शान्त जवाबले रिसलाई शान्त पार्छ। हाम्रो बोली वचनकै कारण हामी मान र इज्जत पाउँछौ, साथै यही बोली वचनकै कारण बदनाम पनि हुन्छौ। हात हतियार बन्दुकको प्रयोगले काट्ने मार्ने नाश पार्ने कार्य हुन्छ। हतियारले ज्यानै लिन्छ, घाइते बनाउँछ, चोट पार्छ। यस्तो घटना भएको सायद तपाईँले देख्नु भएको छ, मैले पनि देखेको छु। तर थाहा छ मित्र, मानिसको बोली वचनले पनि मानिसलाई चोट पार्छ, कहिले निको नहुने घाउ दिन्छ। हामी कसरी बोल्छौ त्यसमा हामीले ध्यान दिन जरूरी छ। बोल्नुभन्दा अघि राम्ररी सोच विचार गरेर बोल्नुपर्छ। मैले भनेको कुराले त्यो व्यक्तिलाई कस्तो असर पार्छ, उसलाई खुशी बनाउँछ कि दुखी, त्यो पहिलेबाट विचार गर्नुपर्छ। पवित्र बाइबलले यस विषयमा के भनेको छ त्यो म तपाईँलाई बताउन चाहन्छु। बाइबलले एफिसीको पत्र 4:29 यस प्रकार भनेको छ, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। बाइबलको अर्को वचन पनि सुनिहाल्नुहोस्, 5:4। यहाँ लेखिएको छ, कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्। बाइबलमा कुवाक्य भनिने शब्द प्रयोग हुँदा यसले के बुझिन्छ? यो के हो? यो भनेको खराब फोहोर शब्दहरू हुन्। घरमा कहिलेकाहीँ आमा बुवाले छोरा छोरीलाई गाली गर्नुपर्ने, हप्काउनु पर्ने स्थिति आउँछ। यस्तो बेला पनि जथाभावी सोचै विचारै नगरी लाज मर्दा वा चोट लाग्ने शब्दहरू उच्चारण गर्नु हुँदैन। याद गर्नुहोस्, कुनै कुनै घरमा आमा बाउले छोराछोरीलाई कुकुर गधा भनेर भन्छन्। यदि छोराछोरीलाई कुकुर गधा भनियो भने ती शब्दहरू बोल्ने आमा बाउ चाहिँ त्यही कुकुर गधाका आमा बाउ भएनन् र? कति अचम्मको कुरा, जब कुनै व्यक्तिलाई एउटा औंला ठडाइन्छ, हामीले याद गर्नुपर्ने कुरा अरू औंलाहरू हामी तर्फ नै ठडिएका हुन्छन्। हाम्रो मुखको बोलीले अरूलाई हताश बनाउन सक्छौ, निराश बनाउन सक्छौ, त्यसो गर्न हुँदैन। हाम्रो कुरा सुनेर उनीहरूको मनमा पीड़ा हुन्छ भने के त्यो धारिलो हतियार चलाएकै जस्तै हुँदैन र? ठूलाहरूले सानाहरूलाई गाली गर्नु पर्दा पनि कठोर शब्दहरू प्रयोग गर्नु हुँदैन। तपाईँको साथमा पढ्ने, काम गर्ने सहपाठी र सहकर्मीहरूलाई निराश, बदनाम, लज्जित पार्ने शब्दहरू मुखबाट निकाल्नु हुँदैन। बाइबलले भन्छ कि हामीले समय सुहाउँदो बोली वचन गर्नुपर्छ। धर्मी मानिसहरूले त आफ्नो मुखबाट गालीका शब्दहरू निकाल्नु पनि नसुहाउने कुरा हो। तपाईँको बोली वचनको कारण मानिसहरूले तपाईँलाई माया र इज्जत गर्छन्। यदि तपाईँ र म अरूलाई खसालेर हेपेर बोल्छौं भने अरूहरूले बाहिर बाहिर हामीलाई इज्जत गरे पनि भित्र मनबाट भने मन पराएका हुँदैनन्। प्रभु येशूको शिक्षा यही छ कि हामीले आफ्नो बोली वचनद्वारा अरूलाई चोट पुर्याउनु हुँदैन।

तर उत्साह दिनुपर्दछ, सुधार गर्नुपर्छ, खुशी र आनन्द दिनुपर्छ। उकालो बाटोमा भारी बोकेर हिँड्दा कति धेरै तिर्खा लाग्छ, होइन त? हामी भइन्छ। उकालीमा जाँदा जाँदा पानी पँधेरो छ भने त्यसको चिसो पानीले तिर्खा मेटिन्छ। हाम्रो बोली वचन पनि त्यस्तै अरूहरूलाई तृप्त पार्ने चिसो पानी जस्तो हुन सक्छ। हामीले बोल्न हतार गर्नु हुँदैन। नसोची विचार नगरी बोल्दा त्यसले अरूलाई चोट लाग्न सक्छ। मैले भने नि, शरीरमा लागेको चोट निको होला, तर मनमा लागेको चोट सितिमिति निको हुँदैन। अचानकको पीर खुकुरीले जान्दैन भनिएको त सुन्नुभएकै छ होला नेपाली उखान भन्ने व्यक्तिले बिर्सिसकेको हुन्छ, तर चोट पाउने व्यक्तिले त्यो कहिले पनि भुल्न सक्दैन। मेरो आवाज सुनिरहनु भएका मित्र, के तपाईँको हृदयमा कसैको वचनद्वारा चोट लागेको छ? के मनको घाउ बोकेर बाँचिराख्नु भएको छ? म विश्वास गर्छु, निश्चय तपाईँ त्यस्तो चोट अरूलाई पुर्याउन चाहनुहुन्न। प्रभु येशूले मर्कुस 9 अध्यायको 50 खण्डमा यसरी भन्नुभयो, तिमीहरूले आफू आफूमा नुनको स्वाद राख र आपसमा शान्ति र मिलापमा रह। आफू आफूमा नुनको स्वाद राख्नु भनेको एकअर्का प्रति स्वादिलो प्रेमिलो सम्बन्ध कायम राख्नु हो। एकअर्कालाई चाहने मन पराउने स्थिति हो। दुःखको कुरा, आज मुखको बोली वचन के कारण सम्बन्धहरू तोडिएर गएका छन्, मेलमिलाप नष्ट भएको छ। साँच्चै भन्ने हो भने हामी त्यस्ता व्यक्तिहरूसँग भेटघाट पनि गर्न चाहदैनौ जसले अरूलाई खसालेर बोल्छन्। मानिस जस्तै काम गर्ने भए पनि, तपाईँको घरको नोकर नै अथवा सेवक नै भए पनि, उसले पनि सान्त्वना र उत्साहका कुराहरू सुन्न पाउनुपर्छ। यो कुरा नभुल्नुहोस् कि अरूलाई उत्साह दिने व्यक्ति नै सबैको प्रिय हुन्छ। प्रभु येशूको जीवनलाई अध्ययन गर्दा हामी यो कुरा थाहा पाउँछौ। येशूले सधैँ मानिसहरूलाई उत्साह दिनुभयो, हामी पनि त्यसै गर्ने कोसिस गरौं। प्रिय मित्र, हामी अरूलाई चोट पुर्याउने कुराबाट बचौं। मनको चोट निको हुँदैन। हाम्रो बोली वचनले अरूलाई घाइते बनाउँदै नहिँडौं। हाम्रो बोली वचन र व्यवहारद्वारा अरूले सान्त्वना र उत्साह पाउन सकुन्। हामी प्रभु येशूको उदाहरणलाई पछ्याएर जिउन सिकौं। घमण्ड अहंकारका शब्दहरू मुखबाट ननिकालौं। परमेश्वरले तपाईँलाई एक परोपकारी जीवन जिउन सहायता गरून्। यही मेरो हृदयको प्रार्थना छ। कुराकानी गर्दा गर्दै समयले बिस्तारै विदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै विचारहरू छन्, कुनै सोचाइ छ वा कुनै प्रश्न छन् भने मलाई निसंकोच लेख्नुहोस्। तपाईँले लेख्नुभएका यी सबै कुरालाई म हार्दिक स्वागत गर्दछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई ठिक यही समय यस रेडियो स्टेशनमा प्रत्येक दिन हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
9: कार्यक्रम नारी आवाज, प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जो कोहीले पनि बाइबलका पदहरू उद्धृत गर्न सक्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका श्रेणीहरू श्रृंखलाको अंक 50 यहाँहरूलाई स्वागत छ। हामीले कुन क्रिश्चियन सेवकायहरू पछ्याउँछौ भन्ने कुरामा धेरै होशियार हुनुपर्छ र कुन पास्टरहरूको सुन्छौ जो कोहीले पनि बाइबलबाट पदहरू उद्धृत गर्न सक्छन्। बाइबलका पदहरू उद्धृत गर्दै तपाईँ स्वत येशु ख्रीष्टलाई पछ्याउने आत्मिक सोच भएको व्यक्ति बन्नुहुन्न। शैतानले पनि धर्मशास्त्र उद्धृत गर्दछ। लुकाको पुस्तक 4:9-10 पद, तब त्यसले उहाँलाई एरुसलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ। येशु ख्रीष्टलाई परीक्षामा पार्न शैतानले गरेको काम भनेको सन्दर्भ भन्दा बाहिर धर्मशास्त्र उद्धृत गर्नु थियो। आज धेरै सेवकहरूले पनि यस्तै गरिरहेका छन्। तिनीहरूले आफ्नो कुरा स्पष्ट पार्न आफ्नो उपदेशमा कुन बाइबलका पदहरू प्रयोग गर्ने भनेर छनौट गर्छन् र तिनीहरूले पद लेखिएको सन्दर्भलाई सहजै व्यवस्था गर्छन्। उदाहरणको लागि, आफ्नो चर्चहरूमा महिलाहरूको सेवालाई दबाउन चाहने चर्चका अगुवाहरूले यो बाइबल पदलाई उद्धृत गर्नेछन्। पहिलो कोरिन्थीको पुस्तक 14:34 पद, स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहन्, तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भने जाई तिनीहरू अधीनमा रहन्। महिलाहरूलाई मण्डलीको सेवा गर्नबाट रोक्नको लागि बनाइएका धार्मिक नियमहरूको स्थापनालाई औचित्य दिन तिनीहरूले यो पद प्रयोग गर्छन्। तिनीहरूले भन्नेछन् कि महिलाले मञ्चमा उभिन र बोल्न सक्दैनन्, महिलाहरू चर्चको एल्डर बन्न सक्दैनन् र चर्चहरूमा महिलाहरूलाई दबाइने तरिकाहरूको सूची त्यहाँबाट निरन्तर चलिरहन्छ। सबै धर्मशास्त्रको एउटा पदको कारणले गर्दा जुन सन्दर्भबाट बाहिर निकालिएको थियो। इफिसीको पुस्तक 4:16 पद, उहाँबाट नै सारा शरीर प्रत्येक जोडीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। प्रिय श्रोता, परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै बनाउन सृष्टि गर्नुभयो। येशु ख्रीष्टको रगतले बचाइएका सबै महिलाहरूले पुरूषहरू जस्तै परमेश्वरको आत्मा पाउँछन्। यो त्यही आत्मा हो जसले तिनीहरूलाई महान र शक्तिशाली सेवाहरू गर्न सक्षम बनाउँछ। बाइबलभरि त्यस्ता अभिलेखहरू छन् जहाँ महिलाहरूले चर्चभित्र सक्रिय नेतृत्व भूमिकाहरू निर्वाह गरेका थिए। प्रेरित पावलले नेतृत्व जिम्मेवारी पूरा गर्ने महिलाहरूको धेरै समर्थन गर्थे। कलसीको पुस्तक 4:15 पद, लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। यहाँ हामी पावलले मण्डलीको संगतिको अगुवा महिलालाई समर्थन गरिरहेका देख्छौ। पहिलो कुरन्थी 14:1 महिलाहरूले चर्चको सेवा गर्न सक्दैन भनेर भन्दैन। यसले चर्चको संगतिभित्र शालीनता र व्यवस्था कायम राख्न उपयोगी सुझावहरू प्रदान गरिरहेको छ। त्यस अध्यायको शुरूमा कसैले भविष्यवाणी गर्दा पुरूषहरूलाई पनि चुप लाग्न निर्देशन दिएको थियो। पत्नीलाई घरमा आफ्ना पतिलाई पर्खन र प्रश्नहरू सोध्न भनिएको थियो। मत्तीको पुस्तक 7:15-17 पद, झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा वासाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, के काँडाबाट के काँडाका बोटबाट अंगुर अथवा सिउरीबाट अन्जी टिपिन्छ र त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ तर खराब रूखले खराब फल फलाउँछ। तिनीहरूले धर्मशास्त्र उद्धृत गरिरहेका छन्। कसैको भ्रममा नपर्नुहोस्। वास्तविक परीक्षा भनेको तिनीहरूको जीवनका फलको जाँच गर्नु हो। के मानिसहरू आफ्नो विश्वासमा बढ्दैछन् र आफ्नो सेवाको कारणले परमेश्वरको नजिक आउँदैछन्, वा तिनीहरूको धार्मिक नियम र अभ्यासहरूको कारणले मानिसहरूको सेवालाई दबाइरहेका छन्। यो कुराले साँचो अगुवा र झुटो अगुवालाई छुट्याउँदछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। यामे सानो बाइबल या पद निथनफु जय मसी जोजल्लबा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 50 के शीर्षक सितन लसकु छ। झीसँग गुगु क्रिस्चियन सेवा या त अनुसरण न्यायगु धका तस्क होसियार जुइमा सुनान बाइबल या छगु पद नेथनिफु बाइबल या पद उद्धृत याय थम हे छि यसु ख्रिस्ट या लिउलिउ वनिम आत्मिकी सोच दुम मनु जुइमुखु सैतान न धर्मशास्त्र या त उद्रिद्याई लुका पेगु अध्याय गुगुन से झुगुपत के धाटगुडु अले हान सैतान वेक या त एरुसलेमे चोङ्गु देगले चोस यिनका थथे दाल छि परमेश्वर या क्या खसा थन ती नुया दिस छा दासा थथे चोया त गुदु वेकल स्वर्ग दूत त छोया अया छि त बचेना दि सैतान यीशु ख्रिस्ट या त जाँच याए त सन्दर्भ पिने धर्म शास्त्र छेल थौकने योगको सेवक देश न थथे हे याई इम्स थगु ख पुके त इमको प्रवचन ने गुगु बाइबले पद छेलिगु धकाले अले इम्स पद चोया तगु सन्दर्भ या त वास्ता याई मुखु उदाहरण या निधि इमगु चर्जे मिसाते त सेवा या त दमन याय मास्ती वोपी चर्च या नाय तेस बाइबले या थुगु पद या त नेछनी इम्स थगु पद या त मिसा त्यत चर्च सेवा याए गु पाखे पनि गु नीति देखुगु धार्मिक नियम स्थापित याए त छेली मिसा त मन्चे दना नोवा फैमुखु धका धाई मिसा त चर्च या अग्रजी फैमुखु अले चर्चे मिसा त्यत सीमाकृत याए गु उपाय तल अननिसे हे याना सुनी छगु पद या कारण दक्कु धर्मशास्त्र या त सन्दर्भ पिने इङ्कल एफिसी पेगु अध्याय खु पत्के धातगुदु वेकल हे याना फुक्क मब मिले जुई गु दु अले म छम मा कथ सोया चुङ्गुदु छता छता मब थ थगु ज्या याना चोसा म छम सोया ज्या वे अले थ थम मा याना न्याजा फै यपि निनमिपि परमेश्वर मिसा या त मिजतै थे जुई त देखेको ख मिजत स थे यीशु ख्रिस्ट या हि मुक्ति कापिङ फुक्क मिसा तेस न परमेश्वरिया आत्मा काई थोहे आत्मा इम त धङ्गु व शक्तिशाली सेवा बियादी चर्च दुने मिसा तेस सक्रिय नेतृत्व या भूमिका कागुदु मिसा तेस न नेतृत्व या जिम्मेवारी पुङ्के त प्रेरित पावल तस्क गुहालिया त कलसी पेङ्गु अध्याय चिन्यागु पत्के धातगुदु लाउरिकिया चोपी दाजुकी चपिन्त अले नुम्फा स्व वया छे बु वैपिन दाजुकी चपिन्त जी जोजलपा दया हगुदु धका दया बिउ थन झिस पावल चोर समुदाय या मिसत तिब बियासोङ्गु खना नापाङ्गु कोरन्थी चिन्पेङ्गु अध्याय मिसा ते त तेस चर्च दे सेवा याय फैमुखु धका दया चोङ्गु मुखु चर समुदाय दुने शालीनता वो व्यवस्था काय म्याय त थुकी वहाली जुइगु सल्लाह बिया चुङ्गु ख उगु अध्याय नाता सुना भविष्यवाणी याई बोले मिसा त न सुङ्क चुने त निर्देशन बिया त गुदु खोला पिन्त छे भात देखे न्यस निने त धागु ख मत्ती नेगु अध्यायु झिङ्यागु झिङ्गु पत्के धा तगुदो फताहा अगमबक्ता खना होस्या छा दासा थुपी फैसाकु खुवा पाला पुया वै दुने दासा थुपी ज्ञान पुपी गु खिचा थेजुई थुमगु ज्या सोया छिम्त थुमी त मसिके फै क झाले दाग सैमुखु अथे हे क म्या यो मरी सैमुखु भिङ्गु सीमा भिङ्गु हे फल्सै अथे हे भिङ्गु सीमा म भिङ्गु सीमा म भिङ्गु हे फल्सै यो पिङ्गेनमेपी इम्स धर्मशास्त्र न्यसना सोन मूर्ख जुई मते ठाठे गु जाँच दैगु इमगु जीवने दुगु सिसा बुसा या त जाँच याइगु ख मनु त्यस थगु सेवाया कारण विश्वासे वृद्धि याना परमेश्वर किया लिक होना चोगु दु लाकी थगु धार्मिक नियम व अभ्यास या कारण मनु तेगु सेवा या त कोतिला चोगु दु थुपी ख त ख गुके धाथे या अगुवा व मखुपी अगुवा छुटे याई थौयाको वचन येना दिगुनी छिसकसित न परमेश्वर सवाबीमा जय मसी मिपी छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्तिकी लपु केनादिम सोमन भिक्टर चोयादीको घोषणा जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादी फै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
7: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। सही र के गलत। त्यस बेला इजरायलमा कुनै राजा थिएनन् र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। न्यायकर्ताहरू 17:6। एकजना मनोवैज्ञानिकले एक युवतीको चिठी पाउँछन् जसमा उनले आफ्नो नाम पजल्ड अथवा अल्मलिएको लेखेकी थिइन्। चिठीमा अगाडि लेखिएको थियो, म 19 वर्षीय केटी हुँ। म नैतिकता शब्दको बारेमा झनझन अलमलमा पर्दै गएको छु। नैतिक रूपमा सही के हो भनेर कसले निर्णय गर्छ? मेरा अभिभावकहरूले, समाजले, कानूनले वा म आफैले निर्णय लिनुपर्छ? मेरो आमा बाबाको सम्बन्ध विच्छेद भएको धेरै भयो अनि मेरी आमा अर्को मानिससँग श्रीमान श्रीमतीको जस्तो सम्बन्धमा हुनुहुन्छ, तर मैले त्यही खालको सम्बन्ध मेरो प्रेमीसँग राख्नु चाहिँ अनैतिक हो भनी मेरी आमा भन्नुहुन्छ। साथीहरू, आज धेरैजना जवान मानिसहरू यी युवती जस्तै अन्यलमा छन्। यदि तपाईँको छोरा वा छोरीले तपाईँलाई नैतिकताको बारेमा एउटै प्रश्न सोध्यो भने तपाईँ कसरी जवाफ दिनुहुन्छ? बच्चालाई सबैभन्दा पहिले दिशानिर्देश गर्ने भनेको आमा बुवाले नै हो। अभिभावकले बच्चाहरूलाई यो गर त्यो गर भनेर बताउने गर्छन्, तर के बच्चाहरूले त्यही सुन्छन् त कि यो नगर त्यो नगर भनेको सुन्छन्? परिवारमा आमा बुवाले नै बच्चाहरूको लागि नैतिकताको स्तरलाई प्रतिनिधित्व गर्दछन्। अझ भनौ, बच्चाको लागि आमा बुवाले प्रारम्भिक रूपमा परमेश्वरको छवि प्रकट गर्ने गर्दछन्, तर ठूलो हुँदै जाँदा बच्चाहरूले आफ्नो आमा बुवाले बोलेको कुरा र उनीहरूको व्यवहारमा भिन्नता रहेको थाहा गर्छन्। उनीहरू देख्छन् कि आमा बुवाले हामीलाई त अर्कै कुरा भन्नुहुन्थ्यो तर उहाँहरू त्यसको ठिक विपरीत व्यवहार गर्दै हुनुहुन्छ। समाजले औसत व्यक्तिको साम्प्रदायिक विचारको आधारमा नैतिकताको स्वीकार्य स्तरहरू निर्धारण गर्दछ र सामान्यतया कानूनहरूले त्यसलाई प्रतिबिम्बित गर्दछ, तर ठूलो संख्यामा मानिसहरू ती कानून र नैतिकताको मापदण्ड कुन हदसम्म र कति पालन गर्ने भन्ने कुरामा व्यक्तिगत छनौट गर्छन्। के यसको मतलब हरेक व्यक्तिले आफ्नो नैतिकताको मापदण्ड आफै तय गर्छ र आफूलाई जे ठिक लाग्छ त्यही गर्छ? यदि यो प्रश्नमा तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ नैतिक सापेक्षतावादमा विश्वास गर्नुहुन्छ, जसको मतलब कुनै कुरा तपाईँको लागि सही हुन सक्छ र तपाईँ गर्नुहुन्छ, तर त्यही कुरा तपाईँको छिमेकीको लागि गलत हुन सक्छ। नैतिकताको मापदण्डमा भएको यो अस्थिरता समस्याजनक छ। यदि परमेश्वरले बोल्नु भएको छ र यदि उहाँले सही र गलतको बारेमा निर्देशन दिइसक्नु भएको छ भने समाजको धारणा के सही के गलत भन्ने कुरामा तपाईँको विचार के छ, त्यसले सायद हाम्रो जीवनको लागि परमेश्वरले तय गरिसक्नु भएको नैतिकताको स्तरको उल्लंघन हुन सक्छ। कहिले काहीँ सबैले गरिरहेको त छन् नि भन्ने कुरा परमेश्वरको नजरमा गलत हुन सक्छ। न्यायकर्ताहरूको पुस्तकमा वर्णन गरिएको छ, लगभग 4000 वर्ष पहिलेको एक यस्तो समय थियो जुन बेला त्यहाँ कुनै व्यवस्था थिएन, राजा थिएन, अनि सबैले आफ्नो नजरमा जे ठिक लाग्थ्यो त्यही काम गर्थे, जसको कारण आध्यात्मिक र नैतिक पतन भयो। इतिहास दोहोरिने हो भने आज हामी त्यही बाटोतिर अघि बढ़िरहेका छौं भन्दा फरक नपर्ला। प्रख्यात बेलायती इतिहासकार अर्नोल्ड टोइनबीले पछिल्लो 21 महान सभ्यताहरू मध्ये 19 आध्यात्मिक र नैतिक पतनको परिणाम स्वरूप ध्वस्त भएको उल्लेख गर्नुभएको छ। अन्त्यमा आफूलाई पजल्ड भन्ने ती युवतीको लागि र तपाईँ सम्पूर्ण श्रोताहरूको लागि पनि हो, नैतिक रूपमा के सही के गलत थाहा गर्ने मापदण्डहरू छन् जुन आमा बुवा समाज वा कानूनले तय गरेको होइन, तर परमेश्वर स्वयंले हाम्रो निम्ति तय गर्नुभएको छ, जुन उहाँको वचनका पानाहरूमा बाइबलमा पाइन्छ, जहाँ परमेश्वर आफैले तोक्नु भएको सही र गलतको मानक छ। ती मापदण्ड हामीलाई दुखी बनाउन वा हामीलाई रमाइलो गर्नबाट वञ्चित गर्नको लागि उहाँले दिनुभएको होइन, तर हामी कसरी दोष र कष्ट मुक्त भएर जीवनमा सबैभन्दा आनन्दित मानिसहरू हुन सक्छौ भनेर देखाउनको लागि उहाँले दिनुभएको छ। परमेश्वरद्वारा तय गरिएको नैतिकताको मापदण्ड अझै पनि खुशी र पूर्तिको लागि एकमात्र वास्तविक मार्ग हो।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: तिमीहरू मध्ये एक जस्तै नबन्नुहोस्। नमस्ते तथा जयमसी, म जने रिक्सन टाडा एउटा निकै व्यक्तिगत कथाका साथमा आएकी छु र यो कुराले मलाई हाई स्कूलको समयतिर फर्काएर लैजान्छ। त्यो समय जब मैले स्वीकार गर्नै पर्छ मैले बोल्ने कुरा र क्रिस्टमा मेरो चालचलन बीच मेल खाँदैनथ्यो। अहो पक्कै पनि म येशूलाई मेरो प्रभु र मुक्तिदाताको रूपमा चिन्छु भनी दावी त गर्थे, तर मलाई याद छ हाई स्कूलमा हुँदा म कम्तीमा एउटा यस्तो पार्टीमा गएकी थिए जहाँ म जानु हुँदैनथ्यो। त्यो बेसमेन्टमा भएको पार्टीमा केही निकै उच्छृङ्खल केटाकेटीहरू थिए। पतिहरू मधुरो पारिएका थिए, संगीत ठूलो आवाजमा बजिरहेको थियो र ठाउँ मानिसहरूले खचाखच भरिएको थियो। मेरा एक सहपाठीले कोठाको पारिपट्टिबाट हेर्दा उसको नजर ममाथि पर्यो। ऊ मेरो बीजगणित कक्षाको साथी थियो र उसले मलाई त्यहाँ देख्दा निकै अचम्म मान्यो। ऊ भीड़लाई धकल्दै मेरो नजिक आयो र आश्चर्यका साथ मलाई भन्यो, तिमी यहाँ के गर्दैछौ? त्यसै क्षण मलाई आफ्नो गल्तीको गहिरो बोध भयो। हामी दुवैलाई थाहा थियो कि ऊ येशूको अनुयायी थिएन, तर हामी दुवैलाई यो पनि थाहा थियो कि उसले मलाई एक असल र प्रतिबद्ध इसाई मान्दथ्यो। उसले मलाई बाइबल बोकेको देखेको थियो। उसले मलाई क्यान्टिनमा मेरा इसाई साथीहरूसँग प्रार्थना गरेको देखेको थियो। मैले त उसलाई मेरो चर्चको युथ ग्रुप अर्थात युवा संगतिमा समेत आमन्त्रित गरेकी थिए, तर उसले मलाई दिएको त्यो अभिव्यक्ति, आश्चर्य र अन्योल्य भरिएको त्यो हेराई मानौ उसले भनिरहेको थियो, तिमी यहाँ के गर्दैछौ? अहो मलाई यति धेरै शर्म लाग्यो। मैले उसलाई कस्तो लज्जास्पद बहाना दिएको थिए मलाई थाहा छैन, तर नहुनु पर्ने कुरा भइसकेको थियो। उसले मलाई पनि त्यो पार्टीमा आएका अरू सहभागीहरू मध्ये एक जस्तो ठान्यो। म पनि अरूहरू जस्तै थिए, म पनि तिनीहरू मध्ये एक थिए। यसले मलाई ओबदिया एक अध्यायको 11 पदको सम्झना गराउँछ, जहाँ एसावको मानिसहरूलाई इजरायललाई विनाश गर्ने विदेशीहरू जस्तै बनेकोमा हप्काइएको थियो। परमेश्वरले तिनीहरूलाई भन्नुभयो, जब मेरा मानिसहरूमाथि आक्रमण भयो, हे एसावका मानिसहरू, तिमीहरू पन्छिएर बस्यौ, तिनीहरूलाई मदत गर्न अस्वीकार गर्यो। विदेशी आक्रमणकारीहरूले तिनीहरूको धन सम्पत्ति लुटेर लगे र यरुसलेमलाई बाँड्न चिट्टा हाले, तर तिमीहरू भने इजरायलका शत्रुहरू जस्तै व्यवहार गर्यो। कुरा स्पष्ट छ, एसावका मानिसहरूले परमेश्वरका मानिसहरूका शत्रु जस्तै व्यवहार गरेका हुनाले तिनीहरूलाई तिनीहरू मध्येकै एक, विदेशीहरू मध्ये एक, पापीहरू मध्ये एक मानियो। ओबदियाको यस खण्डको भाषा हप्किदिने खालको छ। वास्तवमा परमेश्वरले तिनीहरूलाई हप्काउँदै हुनुहुन्थ्यो। अनि मलाई त्यो रात ठ्याक्कै यही कुराको खाँचो थियो जब मैले एक अविश्वासी जस्तै व्यवहार गरेकी थिए। तर मैले आफूलाई सोध्नै पर्छ, के म साँच्चै उनीहरू मध्ये एक बन्न चाहन्छु, परमेश्वरका मानिसहरूको शत्रु? अह पक्कै पनि चाहदिन। र यसै कारण म त्यस बेसमेन्ट पार्टीबाट जति सक्दो छिटो भागे, त्यो ठाउँ र मेरो बीचमा मैले जित्न सक्ने जति दूरी राखे, किनकि मेरो हाई स्कूलको करिडोरमा वा क्यान्टिनमा कुनै पार्टी प्रेमीसँग गफिनु एउटा कुरा हो, तर यस्तो पार्टीमा हुनु जहाँ मेरा कार्यहरूले येशूको प्रतिष्ठालाई नै थक्का पुर्याइरहेका थिए त्यो अर्कै कुरा थियो। जब तपाईँ र म ख्रिस्टको हौं भन्ने दावी गर्छौं र पनि जानी जानी र सायद सार्वजनिक रूपमै पाप गर्छौं भने हाम्रो पाप विशेष गरी गम्भीर र कष्टदायक हुन्छ। यो दोब्बर अपराध हो, किनभने हामीलाई त सही र गलतको राम्रो ज्ञान हुनुपर्ने हो। हामी त ती मानिसहरू हौं जसको भित्र पवित्र आत्मा बास गर्नुहुन्छ, जसले हामीलाई मार्गदर्शन र चेतावनी दिनुहुन्छ। इसाईहरूको रूपमा हामीलाई पहिले नै थाहा छ कि हामीलाई कति धेरै क्षमा गरिएको छ। हामीलाई थाहा छ कि हामीले धेरै छुटकारा पाएका छौं, धेरै शिक्षा पाएका छौं, धेरै धनी बनाएका छौं र धेरै आशिष पाएका छौं। त्यसैले जब हामी पाप गर्छौं र सार्वजनिक रूपमै पाप गर्छौं, यो दोब्बर अपराध हुन्छ र यसले परमेश्वरलाई विशेष रूपमा दुखी तुल्याउँछ। मित्र, हामीलाई त योभन्दा राम्रो ज्ञान हुनुपर्ने हो। त्यसैले यदि तपाईँ कुनै आज्ञाकारिताको कामको लागि परमेश्वरको ताडना वा हप्काई अनुभव गर्दै हुनुहुन्छ भने, यदि तपाईँलाई थाहा छ कि तपाईँले गर्नु नहुने कुनै काम गरिरहनु भएको छ, विशेष गरी निरन्तर रूपमा भने, बिउजनुहोस्। यसलाई आफ्नो चेतावनीको रूपमा लिनुहोस्। दोष र यससँगै आउने दोषीपनको भावनालाई स्वीकार गर्नुहोस्। जानी जानी हटी अवज्ञाकारिताद्वारा यीशुको प्रतिष्ठालाई आँच नपुर्याउनुहोस्। तपाईँले बोल्नुहुने कुरा र तपाईँको जीवनशैली बीच मेल होस् भन्ने कुरामा ध्यान दिनुहोस्, किनकि तपाईँका मुक्तिदाताको राम्रो नाम यसैमा निर्भर छ। त्यसैले आफूलाई यस्तो परिस्थितिमा नपुर्याउनुहोस् जहाँ पवित्र आत्माले तपाईँलाई सोध्नु परोस्, तिमी यहाँ के गर्दैछौ? आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9810334600 9810334600। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: सामान नभेटेर बेपत्ता
2: के चारो ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
1: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ, 01513010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
4: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।
5: जयमसे, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र 10:10 गएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। र नारी आवाज आइतबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्न सक्नुहुनेछ। यदि तपाईँहरू रेडियोको माध्यमबाट सुन्न चाहनुहुन्छ भने 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्योभन्दा अन्य ठाउँमा पनि कतिवटा ठाउँमा चाहिँ तपाईँहरूले रेडियोबाट नै सुन्नुभएको कुराहरूलाई पनि तपाईँहरूले जानकारी गराउनु भएको छ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले गुड न्यूज एफएमको फेसबुक पेजलाई फलो गर्न सक्नुहुनेछ। गुड न्यूज एफएम 105.1 MHz तपाईँहरूले चाहिँ कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। यदि लाइभ सुन्न भ्याउनु भएन भने तपाईँहरूले पछि गएर पनि आफ्नो फुर्सदमा सुनेर साथ दिन सक्नुहुनेछ। यदि अनलाइन मार्फत सुन्ने श्रोताहरू हुनुहुन्छ अथवा देशबाट बाहिर अथवा देशभित्रै पनि कतिवटा अलिक टाढा टाढा ठाउँमा हुनुहुन्छ, अन्य जिल्लामा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ। गुगलमा जानुहोस् अनि तपाईँहरूले www.goodnewsfm.com.np लगइन गर्न सक्नुहुन्छ र हाम्रो प्रसारणलाई 24/7 नै तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र गुड न्यूज एफएमको प्रसारणहरू तपाईँहरूले कस्तो सुनिरहनु भएको छ, कस्तो लागिरहेको छ, तपाईँले पाउनुभएको आशिषका कुराहरू अथवा केही सल्लाह सुझावहरू छन् भने हामीलाई तपाईँहरूले दिन सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने यदि तपाईँहरूले वाट्सएप गर्नुहुन्छ अथवा बाहिर हुनुहुन्छ भने चाहिँ वाट्सएप गर्न सक्नुहुन्छ। म्यासेज पनि कल पनि 9802344646 पनि तपाईँहरूले फोन अथवा म्यासेज गरेर हामीलाई जानकारी गराउन सक्नुहुन्छ। यदि इमेल प्रयोग गर्नुहुन्छ भने गुड न्यूज एफएम 105@gmail.com पनि तपाईँहरूले इमेल गर्न सक्नुहुन्छ। तपाईँहरूका सल्लाह सुझाव अथवा केही विज्ञापनहरू कार्यक्रमहरूको विषयमा बुझ्न चाहनुहुन्छ, दिन चाहनुहुन्छ, सहकार्य

चाहनुहुन्छ भने पनि तपाईँहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु। नारी आवाजमा छौ हामी, नारीसँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ, नारीलाई अलिकति पुस गर्ने काम हामी गर्छौं। यसमा चाहिँ हामीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है। हाम्रो व्यस्ततामा पनि, हाम्रो विभिन्न किसिमको परमेश्वर दिनुभएको दान वरदानमा पनि त्यसलाई प्रयोग गर्दै परमेश्वरको नजिक जानुपर्छ है भन्ने उत्साह हामी नारीहरूलाई दिने गर्छौं। र पुरूषहरूले पनि यसमा चाहिँ हामी पुरूषहरूको विषयमा पनि कुराकानी गर्ने गर्दछौ, किनकि हामीले यो अलग गरेर गर्ने विषय चाहिँ होइन। किन भन्दा परमेश्वरले नर र नारी गरेर बनाउनु भएको छ, र नारीहरूलाई अझै बढी मैले कार्यक्रममा भन्दै आइरहेको चाहिँ धेरै कुराले चाहिँ भनौँ न व्यस्त बनाइरहेको हुन्छ। हामी नारीहरू अल्झिरहेका हुन्छौँ, हाम्रो बनावटै त्यसरी नै बनेको छ कि। त्यो कारणले गर्दाखेरि चाहिँ हामी कहिले केही कुरामा अल्झिरहेका हुन्छौँ, कहिले केही कुरामा अल्झिरहेका हुन्छौँ, अनि त्यो अल्झिने क्रममा चाहिँ म यसकै लागि होला भनिरहेका हुन्छौँ हामीले। तर त्यस सँगसँगै पनि हामीले परमेश्वरको काम गर्नुपर्छ है। त्यसको सबभन्दा पहिलो स्थानमा चाहिँ परमेश्वरलाई राख्नुपर्छ। पहिला चाहिँ हामीले पनि परमेश्वरको राज्यलाई खोजी गर्नुपर्छ। हाम्रो घरमा हुनुभएको पुरुषहरूले मात्रै होइन परमेश्वरको राज्यलाई खोजी गर्ने, तपाईँ हामीले पनि खोज्नुपर्छ। मण्डलीमा पनि हामीले जुन बोलावटको साथ परमेश्वरले हामीलाई बोलाउनु भएको छ, जुन उद्देश्यको साथ नारीलाई परमेश्वरले बनाउनु भएको छ, एउटा सहयोगीको रूपमा होइन एउटा सपोर्टरको रूपमा बनाउनु भएको छ, त्यो चाहिँ हामीले पालना गर्नुपर्छ अथवा हामीले पूरा गर्नुपर्छ है भन्ने उत्साह दिने प्रयास, सानो एउटा प्रयास हामीले गरिरहेका छौं। मलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। कुनै एउटा विषयमा रहेर म आज तपाईँहरूको बीचमा कुराकानी गर्न चाहन्छु। शुरूआतमा एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउनेछु। तपाईँहरू पनि जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, गुड न्यूज एफएम सुनेर साथ दिनुहोला।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आज एउटा जिउने आधार कृष्ण पाएकी छु, निकै नै उत्साहमूलक गीत रहेको छ यो। र आज मैले तपाईँहरूको बीचमा कुराकानी गर्न खोजेको विषय पनि लगभग यस्तै नै रहेको छ। कस्तो भन्दाखेरि चाहिँ चिन्ता र फिक्रीको विषयमा कुराकानी गर्न खोजिरहेकी छु म आज। चिन्ता र फिक्री भन्ने बित्तिकै यो चाहिँ मेल फिमेल नर नारी भन्ने कुरा, त्यसले जेन्डर त्यसको कुनै पनि छैन, यो सबैजनालाई नै हुन्छ। तर विशेष गरी आमा दिदी बहिनीहरूमा चाहिँ कतिवटा कुराले गर्दा चाहिँ चिन्ता फिक्रीका विषयहरू आउँछन्, होइन, कहाँ चाहिँ मेरो भविष्य छ त, अथवा भनौँ न कसरी चाहिँ म जिउन सक्छु त, अथवा यो बाटो कसरी पार गर्न सक्छु त, म कसरी चाहिँ भनौँ न विभिन्न किसिमका चिन्ता फिक्रीहरू आमा दिदी बहिनीहरूमा अलिक बढी नै देखिन्छ क्या। यसो हेर्दा फेरि चाहिँ पुरुषको तुलनामा एउटा भनौँ न नारी चाहिँ बढी अलिक चिन्तित हामी देख्छौँ, समाजले हेर्ने दृष्टिकोण पनि त्यस्तै नै छ, अनि विभिन्न किसिमका कुराहरू छन्, यो गर्यो भने कसैले केही भन्छ कि, अथवा केही हुन्छ कि, अथवा मलाई त अब कसैले पनि केही पनि गर्दैन होला, सपोर्ट गर्दैन होला, सपोर्टकै कुराकानी गर्ने हो भने पनि समाजले, समुदायले, परिवारले जति पुरुषहरूलाई सपोर्ट गर्नुहुन्छ कुनै पनि कुरामा, त्यति नै कम चाहिँ फेरि नारीहरूलाई गरेको पनि हामी देख्छौँ। यसमा चाहिँ मैले फेरि कुनै पनि त्यस्तो आरोप लगाउन खोजेको होइन, तर साधारणतः हेर्नुपर्दा चाहिँ शारीरिक रूपमा पनि नारीहरूलाई कतिपटक चाहिँ यो कारणले गर्दा चाहिँ तिमी नै दोषी अथवा तिमीले नै गर्नुपर्छ भन्ने कुराहरू छ भने, कतिवटा चाहिँ परिवर्तनका कुराहरूले गर्दा अथवा हामी आफै पनि मानसिक रूपमा कमजोर भइरहेका हुन्छौँ, होइन, एक त सपोर्ट नपाउने कुरा छ भने, एक चाहिँ कतिवटा कुराहरूले गर्दा चाहिँ हामीलाई सोसाइटीले अथवा कुनै पनि ठाउँको कुराले गर्दा चाहिँ हामी अलिकति चिन्तित पनि भइरहेका हुन्छौँ। जस्तै कहीँ पनि बिसाउने ठाउँ नभएको जस्तो, भन्न नमिल्ने ठाउँ जस्तो, भनिहाले भने, मैले सियर गरिहालेँ भने मलाई कसैले केही सोध्छ कि भन्छ कि भन्ने खालको एउटा वातावरण छ कि, त्यस्तो कम्फर्टेबल चाहिँ हामी नारीहरूलाई खासै छैन भन्नुपर्छ। भनिहाले भने पनि जज गर्ने मान्छेहरू धेरै देखिन्छ, कतिपटक चाहिँ त्यो सानो कुरा हुनसक्छ तर हामीलाई समाधान थाहा नहुनसक्छ अथवा हाम्रो बाटोहरू नहुनसक्छ। कतिवटा परिस्थितिमा नारी भएकै कारणले गर्दा चिन्ता फिक्री डरका कुराहरू हुन्छन्, त्यसमा चाहिँ धेरैवटा कुराहरू आउन सक्छ। अनि अघिको गीतले भनेको जस्तो कोही थिएन, होइन, केही थिएन, तर मैले एउटा ठाउँ पाएको छु जहाँ चाहिँ मैले चिन्ता फिक्रीहरू मेरा सबै कुराहरू बिसाउन सक्छु। एउटै कुरा नारी र पुरुषमा भयो भने पनि पुरुषको लागि त्यो केही पनि होइन जस्तो हुनसक्छ, र नारीको लागि चाहिँ संसारै हो जस्तो लाग्न पनि सक्छ कतिपटक। अनि नारीलाई छिट्टै जज पनि गरिन्छ, नारीको धेरै कुराहरू मूल्याङ्कन पनि गरिन्छ, होइन, बोल्ने, खाने, हिँड्ने शैलीहरू, उसले बोल्ने तरिकाहरू, अनि उसले व्यक्त गर्ने कुराहरूबाट पनि धेरै मानिसहरूले उसलाई जज गरिरहेका हुन्छन्। त्यो ठुलो कुरा नहुनसक्छ तर मानिसहरूले उसलाई ठुलो कुरा बनाइदिन सक्छन्। त्यो कारणले गर्दा नारीहरूले धेरै कुराहरू बाहिर व्यक्त पनि गर्नुहुन्न कि, मनपर्ने कुराहरू, खान मन लागेका कुराहरू, लाउन मन लागेका कुराहरू, हिँड्न मन लागेका कुराहरू, हेर्न मन लागेका कुराहरू, उपभोग गर्ने कुराहरूदेखि लिएर कतिवटा कुरामा चाहिँ बााउन्ड्री हुनसक्छ। अनि कतिवटा कुरामा चाहिँ कसरी गर्ने होला, के गर्ने होला, यति धेरै जिम्मेवारीलाई मैले कसरी म्यानेज गर्ने होला, अनि मैले बाहिर गएर काम गर्न सक्दिनँ अथवा भित्रै पनि म यो गर्न सक्दिनँ, त्यो गर्न सक्दिनँ भनेर मानिसहरू आफ्नो पीडालाई लिएर 10 वर्ष पछाडि, 5 वर्ष पछाडि आएको पनि हामी अहिले माध्यमहरूमा, भिन्न किसिमको माध्यमहरूमा देख्ने गर्छौँ कि, पीडा त हुँदो रहेछ तर भन्न नमिल्ने कुराहरू कि, त्यस्ता पीडाहरू धेरै हुन सक्छन् आमा दिदी बहिनीहरूमा, समाधान नदेखिएका कुराहरू पनि हुनसक्छन्, आफ्नै कारणले हुनसक्छ, अरूको कारणले हुनसक्छ, समाजको कारणले हुनसक्छ। म तपाईँहरूलाई एउटा परमेश्वरको वचनबाट उत्साह दिन चाहन्छु, यो चाहिँ मैले भनेको भन्दा पनि परमेश्वरको वचनले फिलिपी 4:6-7 चाहिँ यसरी भन्नुभएको छ, कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा तिमीहरूले आफ्ना कुराहरू चाहिँ परमेश्वरमा राख, धन्यवादसहित परमेश्वरमा जाहिर गर, र तिमीहरूको समाजले नै भ्याउन नसकिने शान्ति चाहिँ परमेश्वरबाट तिमीहरूले पाउनेछौ भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कुनै पनि कुरामा, यही कुरामा भन्ने छैन,
कुनै पनि कुरामा धेरै पटक हामी आफ्नो चिन्तालाई आफै बोकिरहेका हुन्छौ, हामी व्यक्त गर्न खोज्छौ, मानिसहरूसँग सेयर गर्न खोज्छौ। अनि यदि हामीले मनको कुरा भन्यौँ भने पनि केटी मान्छे भएर, छोरी मान्छे भएर, स्त्री भएर यस्तो कुरा सेयर गर्ने यो त ठिक छैन कि के हो, मलाई त राम्रो लागेन भनेर हामी सिधै जज भइन्छ। अनि ट्रुथ कुरा पनि होइन, त्यो नराम्रो हुन सक्छ, मान्छेलाई नराम्रो लाग्न सक्छ, अनि रिजेक्टका कुराहरू हुन सक्छन्, इग्नोरका कुराहरू हुन सक्छन्, घृणाका कुराहरू हुन सक्छन्, भइरहेको सम्बन्ध पनि बिग्रिने पनि हुन सक्छ। अनि त्यो समयमा अब कहाँ चाहिँ भन्ने त भन्दाखेरि चाहिँ चिन्ता र फिक्रीको समयमा चाहिँ धेरै चिन्ताबाट भएर गइरहँदाखेरि कुनै पनि कुराहरू व्यक्त गर्न नसक्दाखेरि त्यसले चाहिँ कस्तो रूप लिँदो रहेछ भन्दा अहिलेको समयमा चाहिँ त्यसलाई मान्छेहरूले नयाँ रूप दिइरहेका हुन्छन्। नाम एन्जाइटी, डिप्रेसन होइन, यो नाम दिँदै गर्दाखेरि चाहिँ यसको समाधान एउटै रहेछ होइन, मानिस व्यक्त गर्न पाएन भने चाहिँ धेरै चिन्तित हुँदो रहेछ क्या। त्यो चिन्ता सर्ट पिरियड रहने चिन्ता चाहिँ लङ टर्मको पिरियडमा गयो भने चाहिँ एन्जाइटी र डिप्रेसनमा जाने रहेछ। अनि त्यो कारणले गर्दा तपाईँको अब भन्ने व्यक्ति कोही पनि भएन भने चाहिँ छँदा पनि छैन। मलाई लाग्छ संसारमा विश्वास योग्य भन्ने कुरा चाहिँ कमै मान्छेमा छ। तपाईँले आफ्नो मनको कुरा भनिहाल्नुभयो, मनमा लागेको कुरा राखि नै हाल्नुभयो, त्यो सत्य कुरा छ भने पनि अब तपाईँ फरक प्रकारले जज हुनुहुन्छ। तपाईँ एक्सेप्ट भइरहनु भएको थियो, तपाईँलाई राम्रो दृष्टिले मान्छेले हेरिरहेका थिए, अब तपाईँ अब नराम्रो दृष्टिबाट जज हुन जान सक्नुहुन्छ। तपाईँ विश्वास योग्य भएर यो व्यक्तिलाई चाहिँ म भनिहेर्छु भन्छु भनेको कुरा भन्नुभएको रहेछ, कहिले नभन्नुभएको कुरा कोही व्यक्तिलाई एकदमै ट्रस्ट लाग्यो, एकदमै नजिकको लाग्यो तपाईँले भन्नुभएको रहेछ भने पनि अब तपाईँ सोचेको भन्दा फरक प्रकारले जज हुन सक्नुहुन्छ, रिजेक्सन हुन सक्छ। र तपाईँलाई त्यो कुराले मनमा खान्छ कि के कारणले गर्दा चाहिँ यो व्यक्तिले मलाई यो प्रकारले ट्रिट गर्यो, त यो भन्नुभन्दा अगाडि यो व्यक्तिको ट्रिट यस्तो थियो, भन्नुभन्दा पछाडि चाहिँ यस्तो हुन गयो भने चाहिँ मलाई उसले नराम्रो तरिकाले बुझेछ, मैले बुझाउन सकिनँ, अथवा एक्ज्याक्टली भन्न खोजेको कुरा चाहिँ मानिसले नबुझ्न सक्छ होइन। ट्रुथ मानिसलाई कहिलेकाहीँ तितो लाग्न सक्छ, नराम्रो लाग्न सक्छ कि। त्यही भएर मान्छेहरूले कतिपटक चाहिँ लुकाउने, के पनि नभन्ने व्यक्तिहरू मन पराइरहेको हुन्छ कि, आफ्ना कुराहरू व्यक्त गर्ने व्यक्तिहरूलाई कतिपटक मान्छेले चाहिँ जज गरिरहेको हुन्छ। अनि मलाई मेरो आफ्नो अनुभवमा लागेको कुरा चाहिँ दिनहरूमा चाहिँ तपाईँले आफ्ना कुराहरू परमेश्वरलाई भन्नुहोस्, जहाँ चाहिँ सेफ छ, जहाँ चाहिँ कदर छ, जहाँ चाहिँ समाधान छ, जहाँ चाहिँ तपाईँ हिल पनि हुनुहुन्छ, तपाईँ सेक्योर पनि हुनुहुन्छ। चिन्ता त पक्कै पनि छ नि त होइन, हामी आमा दिदी बहिनीहरूलाई चाहिँ अझै बढी छ जस्तो लाग्छ मलाई, धेरै कुराबाट भएर गएका हुन्छौँ हामी होइन। अभावका कुराहरू हुनसक्छन्, गति कमीका कुराहरू हुनसक्छन्, विभिन्न किसिमका कुराहरू हुनसक्छन्। तपाईँलाई यदि रिजेक्सनदेखि डर लाग्छ, यदि तपाईँलाई घृणादेखि डर लाग्छ, सामना गर्न सक्नुहुन्न, अवश्य सकिन्न, र पनि कतिपटक चाहिँ जे पर्ला पर्ला भन्ने हामी भन्छौँ, र पनि तपाईँलाई चाहिँ पछि गएर जज हुन मन पर्दैन, मान्छेहरूले जज नगरून् भन्ने लाग्छ भने चाहिँ तपाईँको चिन्ता फिक्री डरलाई चाहिँ परमेश्वरको समक्ष लिएर जानुहोस्। चाहे त्यो शारीरिक होस्, चाहे त्यो मानसिक होस्, चाहे त्यो आत्मिक होस्, त्यो कमजोरीलाई चाहिँ, तपाईँको एन्जाइटीलाई चाहिँ, तपाईँको चिन्तालाई चाहिँ, तपाईँको तनावलाई चाहिँ, त्यो आर्थिक पनि हुनसक्छ, तपाईँले आफ्नो परमेश्वर कहाँ लिएर जानुहोस्। कुनै पनि कुरा छैन जुन कुरा चाहिँ उहाँसँग सुन्नलाई समय नभएको, समाधान गर्नलाई समाधान नभएको होइन। तर अस्ति भर्खर सुनिदिएको होइन, अब किन सुन्ने, कति सुन्ने भन्ने पनि होइन कि। मान्छेहरूले त कति सुन्ने उसलाई, सधैँ यस्तै नै हो भन्न पनि सक्छ होइन। तपाईँको परिस्थिति हेरेर उसले सुनिदिने र नसुनिदिने पनि हुनसक्छ। तर हाम्रो परमेश्वर चाहिँ एनी टाइम के, तपाईँ जुनसुकै समयमा त्यो चिन्ताबाट भएर जानुभएको छ, डरबाट भएर जानुभएको छ, कुनै कुरा तपाईँको मनमा छ जुन कुरा चाहिँ तपाईँलाई उकुस मुकुस भएको छ, तपाईँले मानिससँग भन्नुभयो, जसमा चाहिँ तपाईँलाई एकदमै ठुलो
भनौँ न ग्लानी छ कि व्यर्थे भनेछु मैले, झन् नराम्रो भयो, झनै नराम्रो भयो सम्बन्ध, अथवा म झन् जज भएँ, झन् मैले मेरो मनको कुरा भनेर त मैले मेरो सम्बन्धलाई नै सकाएँ, झन् माया पाउँछु होला अथवा झन् बढी म बुझ्छु होला बुझाउँछु होला भन्ने सोचेको थिएँ, आँट गरेर भनेको थिएँ तर भएन, त ममा यस्तो थियो तर भएन भने तपाईँलाई लागेको छ भने ढिला भएको छैन, तपाईँले आफ्नो परमेश्वरसँग आफ्ना कुराहरू राख्नुहोस्। उहाँ चाहिँ यस्तो हुनुहुन्छ कि जुन शब्दमा बयान गरेर सीमित राख्नै सक्दैनौँ कि उहाँलाई शब्दमा, त्यति धेरै सेक्योर राख्नुहुने परमेश्वर हुनुहुन्छ, त्यति धेरै तपाईँलाई बुझ्नुहुने परमेश्वर हुनुहुन्छ, हृदयको आवाजलाई बुझ्नुहुने परमेश्वर, तपाईँले आफ्नो कुरा राख्नुभयो भने उहाँलाई उहाँले चाहिँ बुझ्नुहुन्छ। त्यो कारणले गर्दा आज मैले तपाईँहरूको बिचमा भन्दैछु, जुनसुकै चिन्ता होस् मानिसलाई नभन्नुहोस् भन्छु म चाहिँ, फेरि म मैले यसो भन्दै गर्दाखेरि मानिस चाहिँदैन र भन्ने पनि लाग्छ होला, भन्नुहोस् तर त्यस्तो व्यक्तिसँग भन्नुहोस् जो चाहिँ परमेश्वरको भय मान्छ, होइन जो चाहिँ परमेश्वरलाई अनुसरण गर्छ, जो व्यक्ति चाहिँ परमेश्वर सँगसँगै हिँड्छ, जसलाई चाहिँ त्यो कुराहरू भन्दा फेरि उसले तपाईँको निम्ति प्रार्थना गरिदिन्छ, सल्लाह गर्न दिन सक्छ, कहिले पनि तपाईँले तपाईँका कुरा राख्दा पनि त्यत्तिकै थियो त्यो व्यक्ति राख्नुभन्दा अगाडि पनि त्यत्तिकै, तपाईँ को हुनुहुन्छ भनेर चिन्नुभन्दा अगाडि पनि त्यो व्यक्तिले तपाईँलाई त्यत्तिकै एउटा आदर गर्थ्यो, प्रेम गर्थ्यो, तपाईँका कुरा राखिसके पछाडि झनै बढी आदर गर्छ भने त्यो त्यस्तो व्यक्तिहरूसँग राख्नुहोस्। त कस्तो छस् भन्ने कुरा म चिन्छु नि भन्ने खालको जज गर्ने व्यक्तिहरू जति बढी नजिक भयो मान्छेसँगको सम्बन्धमा चाहिँ त्यति नै बढी घृणा हामी देख्छौँ, जति नै बढी नजिक भएर हामी आफ्ना कुराहरू राख्छौँ भने त्यति नै मानिसले ब्याकफायर गरेको हामी देख्छौँ मानिसहरूमा। खोइ मानिसको क्षमतै त्यति नै हो कि अथवा भनौँ परमेश्वरसँग त मानिसलाई तुलना गर्नै मिल्दैन, र पनि अहिलेको समयमा मानिसलाई बरु पछि गएर व्यर्थै भनेछु भन्नुभन्दा त्यो व्यक्तिको नजिक जान डराउनुभन्दा पहिला नै परमेश्वरले भन्नुभएको छ नि कुनै पनि कुरामा चिन्तित नहौ तर हरेक कुरामा प्रार्थना र निवेदन सहित होइन तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको मन र हृदयलाई परमेश्वरमा शान्ति दिनेछ। मानिसलाई भन्यो भने त ला अब के सोच्ने होला के गर्छ होला मैले भनेको झन् यस्तो भयो भन्नुभन्दा परमेश्वरलाई भन्नुभयो भने मनमा पनि शान्ति होइन हरेक कुरामा शान्ति चाहिँ तपाईँले पाउनुहुन्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। यो सुनाएर गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर किने आशिष, म एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। चोट निको पार्नलाई यीशुको प्रेम काफी छ। मानिसको जीवनमा चाहिँ कतिवटा कुरा चाहिँ इनफ होइन भन्छौँ कि हामी, होइन यति कुरा चाहिँ इनफ होइन, त्यति कुरा इनफ होइन, कहिलेसम्म कतिसम्म भन्ने कुरा हाम्रो लाइफमा चाहिँ हामीले त्यो कुराहरू गर्न सक्दैनौँ कि। तर परमेश्वरको प्रेम चाहिँ इनफ हो, होइन परमेश्वरको प्रेम हुनु चाहिँ सबै थोक हो। परमेश्वरको प्रेम छ भने अनि त्यस पछाडि हाम्रो जीवनमा हुने कुराहरू चाहिँ सबै हुँदो रहेछ। अनि प्रेमले सबै कुराहरू गर्छ भन्छ नि, तर फेरि मान्छेलाई गरेको कतिचोटिको प्रेममा चाहिँ फेरि त्यो इनफ हुँदैन कि। त जब परमेश्वरले हामीलाई सिकाउनु भएको प्रेम छ नि, त्यो खालको प्रेमले चाहिँ फेरि कतिवटा कुरामा चाहिँ, कतिवटा कुरामा होइन सबै कुरामा नै हामी आनन्दित हुन सक्छौँ, हिल हुन सक्छौँ। कतिवटा कुरामा हामी कम्प्रोमाइज गर्न सक्छौँ, कतिवटा कुरामा हामी सहन सक्छौँ। त्यो प्रेम चाहिँ खालि एकदमै माया गरेर केही पनि नहुने खालको होइन कि। त्यो प्रेमले चाहिँ हामीलाई सबै कुरा गर्न सिकाउँछ कि, सहन सिकाउँछ, क्षमा दिन सिकाउँछ, वास्ता गर्न सिकाउँछ। त्यो हरेक कुरा गर्न सिकाएको कारणले गर्दा चाहिँ परमेश्वरको प्रेम चाहिँ इनफ रहेछ। उहाँले चाहिँ हामीलाई त्यो प्रकारले सिकाउनु भएको रहेछ। तर संसारको प्रेमको तरिका चाहिँ फिस भए छ, प्रेम गर्नेलाई प्रेम गर्ने, होइन वार गर्नेलाई वार गर्ने, त्यो खालको कुराहरू छ। अनि आज एउटा प्रश्न म फेरि पनि तपाईँहरूलाई गर्न चाहन्छु। यो नयाँ प्रश्न चाहिँ होइन, यो तपाईँको जीवनमा तपाईँले नसोचेको नसुनेको प्रश्न चाहिँ होइन, तर फेरि पनि मैले गर्न चाहेँ तपाईँहरूलाई एउटा रिमाइन्डको रूपमा पनि। चिन्ता हुँदा तपाईँ कहाँ जानुहुन्छ, होइन चिन्ता हुँदा चाहिँ तपाईँ कहाँ जानुहुन्छ। कतिपटक चाहिँ हामी यति धेरै परमेश्वरको वचन सुनेका हुन्छौँ, अनि परमेश्वरले वचन पनि भन्नुभएको छ चिन्ता हुँदा यो गर त्यो गर भनेर, तर हामी धेरै पटक चाहिँ जुन विषयमा चिन्ता हुन्छ नि त्यो चाहिँ फेरि हामी चिन्ता लिएरै समाधान गर्न खोज्छौँ कि। कतिपटक चाहिँ चिन्तित अनुहार देखाएर, जस्तो उदाहरणको लागि रुपियाँ पैसाको अभाव भयो अरे, उदाहरणको लागि स्वास्थ्यमा कुनै समस्या आयो अरे, अथवा हाम्रो जीवनमा केही कुरा हरायो अरे, नसोचेको कुरा भयो अरे, हामी मानिसले रोएरै त्यो चिन्तालाई चिन्तित भएर चाहिँ देखाउन अथवा भनौँ त्यो चिन्तामै डुबेर त्यो चिन्तालाई समाधान गर्न खोज्छौँ कि। यो समयमा त म केही गर्न सक्दिनँ, म केही नै गर्न सक्दिनँ भनेर चाहिँ चिन्तालाई चाहिँ हामी चिन्ता नै लिएर समाधान गर्न खोज्छौँ। तर परमेश्वरको वचन अघि मैले तपाईँहरू बिचमा फिलिपी 4:6 पढेकी थिएँ, कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा, निवेदन दिनु पर्दो रहेछ नि त, प्रार्थना गर्नु पर्दो रहेछ नि त हरेक परिस्थितिमा कि। त्यो फिर्ता आउँदैन जस्तो लाग्यो हामीलाई, लु गुमाए सकियो भनेको जस्तो लाग्यो भने पनि, प्रभु मलाई यो कुरामा चाहिँ एकदमै फिक्री छ, चिन्ता छ, सहनै सकिनँ मैले भनेर पनि। हामीलाई केही कुरामा चित्त बुझेन भने, केही कुरा भयो भने हामी के गर्छौँ, संसारको भाषामा निवेदन दिन्छौँ नि। अफिसमा केही कुरा चित्त बुझेन, परिवारमा केही कुरा चित्त बुझेन, सम्बन्धमा केही कुरा चित्त बुझेन भने हामी आफ्नो कुरा पेस्ट गर्छौँ नि, मलाई चाहिँ यो कुरा ठिक लागेन भनेर भन्छौँ नि त। त्यसरी नै हाम्रो परमेश्वरमा पनि हामीले निवेदन दिन सक्ने रहेछौँ। फिलिपी 4:7 हामीलाई त्यही नै भन्दोरहेछ, हरेक कुरामा प्रार्थना र निवेदन सहित तिमीहरूले आफ्नो परमेश्वरकोमा जाहेर गर भनेको, भन व्यक्त गर, लेखेर भन्ने हो कि, बोलेर भन्ने हो कि, होइन प्रार्थनाद्वारा भन्ने हो कि, सक्नुहुन्न मौनताबाट भन्ने हो कि, त्यो निवेदन चाहिँ हामीले लिएर गएन भने चाहिँ त्यो कहाँ हुँदो रहेछ भन्दा हामीसँगै हुँदो रहेछ क्या। चिन्ता चाहिँ हामी चिन्ता गरेर समस्याको समाधान हामी गर्न सक्दैनौँ, चिन्ताले समाधान ल्याउँदैन भनेको कुरा थाहा छ। तर चिन्ता आइसक्यो भने चाहिँ हामीले चाहिँ त्यो कुरालाई चाहिँ, त्यो भारीलाई चाहिँ कहाँ लिएर जाने रहेछ भन्दा चाहिँ परमेश्वरको हातमा सुम्पिदियो भने चाहिँ, जब हामी प्रार्थना गर्छौँ अथवा हाम्रो निवेदन पेस्ट गर्छौँ, उहाँले हाम्रो हृदयमा चाहिँ संसारले दिन नसक्ने शान्ति चाहिँ दिनुहुँदो रहेछ। हामी केही एकदम फ्यु व्यक्तिहरू, एकदमै कम व्यक्तिहरू देख्छौँ नि, यत्रो कुरा भइसक्यो र पनि त्यो व्यक्ति उठेर हिँडेकै छ, खाइरहेछ, बसिरहेछ, हिँडिरहेछ। के उसलाई त्यो कुराले छोएको थिएन र, पक्कै छोएको थियो, के त्यो कुराले रोएको थिएन र, रोएको थियो, उसलाई गाह्रो भएको थियो, तर उसले जाने होला नि त, निवेदन कहाँ बुझाउनु पर्छ,
पेश कहाँ गर्नुपर्छ र म त्यस पछाडि त्यसको न्याय कसले गर्छ भन्ने कुरा उसलाई थाहा थियो। आज तपाईँ मैले पनि त्यही कुरा थाहा पाउनुपर्छ, कुन अवस्थाबाट भएर गइरहनु भएको छ। त्यो निवेदन तपाईँले पेपरमा लेख्नुपर्छ भनेको होइन, लेख्नुहुन्छ भने पनि ठिक छ, परमेश्वरलाई लेख्नुहोस्, लेखेको कुरा पनि देख्नुहुन्छ परमेश्वर। कतिपटक हामी लेखेर प्रार्थना गर्नुपर्छ हुन्छ भने त्यो निवेदन हो, कतिपटक हाम्रो हृदयबाट पनि निवेदन हुनसक्छ प्रभु भनेर हामी निवेदन गरिरहेका हुन सक्छौँ। निवेदन गर्नु, निवेदन लेख्नु, त्यस पछाडिको शान्ति तपाईँले फरक महसुस गर्न सक्नुहुन्छ। चिन्ता विभिन्न प्रकारका कुराहरूले आउन सक्छन्, आफ्नै कारणले आउन सक्छ, अरूको कारणले आउन सक्छ, हाम्रो अराउन्ड रहेका व्यक्तिहरूको कारणले गर्दा आउन सक्छ, हाम्रो परिस्थितिको कारणले गर्दा आउन सक्छ। जस्तो कहिलेकाहीँ चाहिँ मानिसहरूलाई होइन, जस्तो हामी हेर्छौँ भने चाहिँ विभिन्न किसिमका मानिसहरूको मूल्याङ्कन के मानिसहरूले हेर्ने दृष्टिकोणको कारणले गर्दा पनि, समाज परिवार होइन एउटा स्त्री भएको कारणले गर्दा आफूलाई कमजोर अयोग्य हामी सम्झिरहेका हुन्छौँ नि कति पटक। त्यो समयमा चाहिँ भजन सङ्ग्रहको पुस्तक 139:14 तपाईँले याद गर्नुहोस्। तपाईँ परमेश्वरले के भन्नुभएको छ भन्दा चाहिँ, तिमी चाहिँ भयानक र अद्भुत प्रकारले सृजना गरिएका हो अनि म चाहिँ अचम्म प्रकारले बनिएको छु, म साँच्चै पृथक छु, म महिला हो भने, म स्त्री हो भने, म महिला भएरै बनिएको र यसकै लागि परमेश्वरले बनाउनु भएको हो, म अद्भुत प्रकारले बनिएको छु, म अचम्म प्रकारले बनिएको छु, साँच्चै अचम्म प्रकारले बनिएको छु भने मैले यसलाई एक्सेप्ट गर्नुपर्छ, मैले यसलाई स्वीकार गर्नुपर्छ। फेरि मान्छेले भनेको, हामी नेपालीहरू अथवा जो कोहीको पनि एउटा भनाइ छ नि, कागले कान लग्यो भने चाहिँ आफ्नो कान छान्नु छाम्नुको सट्टा हामी पछाडि दौडियौँ भनेको छ। तिमी कामै लाग्दैन, तिमी महिला भएर जन्मिनु र स्त्री भएर जन्मिनु नै गलत भयो। तिमी स्त्री हौ भनिदिए पछाडि हामी, म त स्त्री हो भनेरै, म किन स्त्री भएर जन्मियो होला भनेरै चिन्तित हुन्छु, म त गर्नै सक्दो रहेनछु, म त जस्ट एउटा आएको मात्रै रहेछु संसारमा भन्ने सोच्छौ हामी। तर तिमी अद्भुत रीतिले बनिएका छौ, भयङ्कर प्रकारले बनेका छौ तिमी भनेपछि, त परमेश्वरले बनाउनु भएको कुरालाई त त्यहाँ केही त कुरा दिनुभएको छ नि त। संसारले तपाईँको मूल्याङ्कन तपाईँको रूप रूपैयाँ वा कामबाट गर्छ होला, तर परमेश्वरको नजरमा तपाईँ अतुलनीय र अमूल्य हुनुहुन्छ, उहाँले तपाईँलाई विशेष उद्देश्यको साथ बनाउनु भएको छ भनेपछि तपाईँलाई चिन्तित हुनुहुन्न होला नि तपाईँ होइन। नारी भएर यसो गर्नु पर्यो त्यसो गर्नु पर्यो, नारी भएर जन्मिनै जाँदिन थियो भनेर कतिजनाले भन्नुहुन्छ कि, मलाई मेरो परिवारमा छोरी होइन छोरा भन्नुहुन्छ भनेर गर्व गर्नुहुन्छ कि, मलाई अचम्म लाग्छ त्यो कुरामा चाहिँ, छोरी हो भने छोरी भएरै गर्व गर्नुहोस् न होइन। तपाईँलाई अर्को जेन्डरको नाम दिँदैछ भने त्यहाँ तपाईँको जेन्डरमा प्राउडै छैन, खुसी नै हुनु भएको छैन, अर्को कुराले तपाईँलाई बोलाउँदै हुनुहुन्छ भने त्यो अचम्मको कुरा हो नि त होइन। जे हो त्यसैलाई एक्सेप्ट गर्नु चाहिँ सबभन्दा बहुमूल्य कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। परमेश्वरले पनि त्यही नै सिकाउनु भएको छ, तिमी त अद्भुत प्रकारले बनिएको छौ, तिमी अचम्म प्रकारले बनिएको छौ भने चाहिँ, म छोरी हो भने म अद्भुत प्रकारले बनिएकै छोरी हो, भयङ्कर प्रकारले बनिएको छोरी हो, म सानो दिने मान्छे होइन, फेरि यसो भन्दैमा घमण्ड गर्ने चाहिँ होइन, यसमा चाहिँ गर्व र घमण्डमा फरक छ। प्राउड गर्नुमा र होइन त्यो एकदमै धेरै जिद्दी हुनुमा फरक छ, मान्छेलाई मान्छे नगर्नुमा र मान्छेलाई मान्छे गर्नुमा धेरै फरक छ। यसलाई चाहिँ हामीले एकदमै त्यो कुरालाई लिनुपर्छ भने, अर्को कुरा चाहिँ चिन्ता फिक्री हुन चाहिँ कठिन परिस्थितिले गर्दा पनि हुनसक्छ हामीलाई, कतिपटक चाहिँ नसोचेका कुराहरू आउँछन् नि कहिलेकाहीँ, त्यसले चिन्ता फिक्री ल्याउन सक्छ होइन। जस्तो हितोपदेशको पुस्तक 3:5-6 हेर्ने हो भने, आफ्नो सारा हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्नै समशक्तिमा भर नपर भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कतिपटक चाहिँ चिन्ता आउँछ, कठिन परिस्थिति आउँछ अनि त्यसको समाधान चाहिँ, मै यो गर्ने म भन्दा बाहेक अरू कोही पनि छैन, मेरो त म भन्दा बाहेक अरू कोही पनि छैन भन्छौँ कि हामी कतिपटक,
यसो संसारले हेर्दा फेरि त्यो पनि देखिन्छ होला। कतिपटक चाहिँ हामी परिवार हुनु, एकदम धेरै मान्छे हुनुलाई चाहिँ हामी, म त जस्तो सुकै परिस्थिति आए पनि मेरो वरिपरि त थुप्रो मान्छे छन् भनेर भन्छौँ क्या हामी। मैले सकिनँ भने पनि वरिपरिका मान्छे छन् भन्ने सोचिन्छ। त सधैँभरि चाहेर नचाहेर मानिसहरू सँगै नहुन सक्छन्। परिवारै परिवार भएको व्यक्तिहरू होइन, एकदमै कठिन परिस्थितिमा सँगै नभएको पनि हुनसक्छ। त्यो परिस्थितिमा पनि, त्यो कठिन परिस्थितिमा अब मेरो कोही पनि छैन, मै मात्रै छु, मैले मात्रै गर्नुपर्छ, अथवा मेरा मान्छेहरू आएन भने म केही पनि होइन, म एक्लो मान्छे म के गर्न सक्छु र भन्ने त्यो कठिन परिस्थितिमा तपाईँले आफूलाई सम्झिरहनु भएको छ। तपाईँलाई सहायता गर्ने व्यक्तिहरू, तपाईँलाई हात बढाउने व्यक्तिहरू, बटाउने व्यक्तिहरू कोही पनि भेट्नु भएको छैन भने परमेश्वरको वचन यसलाई मनन गर्नुहोस् है। उपदेश 3:5-6 आफ्नो सारा हृदयले परमेश्वरमाथि भरोसा राख र आफ्नो समाजको सहारा नले। जसरी योसेफले जेलमा हुँदा वा एस्तरले कठिन मोडमा धैर्य धारण गरिन्, त्यसरी नै परमेश्वरले तपाईँको कठिन समयलाई पनि सुन्दर योजनामा बदल्न सक्नुहुन्छ। योसेफका कतिजना दाजुभाइहरू थिए तपाईँ र हामीलाई थाहा छ। योसेफका बुवाले कति धेरै प्रेम गर्थे योसेफलाई, अत्याधिक मात्रामा प्रेम गर्थे, सबैभन्दा बढी प्रेम गर्थे। तर उनी खाल्टोमा हुँदा फेरि त्यहाँ उनका बुवा थिएनन्, उनका दाजुभाइहरू थिएनन् होइन, उनी जेलमा हुँदा फेरि उनका बुवा त्यहाँ थिएनन्, उनका दाजुभाइहरू त्यहाँ थिएनन्, त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो। हामी कति फरक घमण्ड गर्छौँ कि मेरा आफ्ना मानिसहरूमाथि, फेरि त्यसो भन्दैमा कोही पनि कोहीसँग पनि नबस्नुहोस् भन्न खोजेको होइन, तर पनि कठिन परिस्थितिमा तपाईँले परिस्थिति जस्तो सुकै होस् उहाँमाथि भरोसा राख्नु चाहिँ छोड्नु हुँदैन। जहाँ पनि जुनसुकै अवस्थामा पनि युसेफको त्यो खाडलमा, खाल्टोमा होइन, झ्यालखानामा परमेश्वर चाहिँ हुनुहुन्थ्यो है। ऊ जन्मिएदेखि उसको मृत्युसम्म परमेश्वर हुनुहुन्थ्यो, त्यस पछाडि पनि परमेश्वरसँगै उनी रहे भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो। कहिलेकाहीँ हामी सम्बन्धले गर्दा पनि हामी चिन्तित हुने गर्छौँ। एफिसी 4:33 भन्दछ, एउटाले अर्कोलाई क्षमा गरेर जसरी परमेश्वरले पनि ख्रिस्टलाई, ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ। हामी कति पटक चाहिँ सम्बन्धमा एकदमै चिन्तित हुन्छौँ, चिन्ता हुन्छ हामीलाई, एकअर्कालाई क्षमै गर्न नसकेको अवस्थामा, स्वीकार्नै नसकेको अवस्थामा जज गरेको कारणले गर्दा हामी एकदम चिन्तित हुन्छौँ। जज गर्छौँ नि त, उसको भन्दा त मेरो कम कुराहरू छ होइन, उसलाई म किन स्वीकार गर्ने, उसलाई म किन क्षमा गर्ने, म के कम भन्छौँ। तर परमेश्वरको वचनले हामीलाई यही नै सिकाउनु भएको छ, सम्बन्धलाई जोगाउन र मनको भारी बिसाउन क्षमा धेरै महत्त्वपूर्ण कुरा हो। क्षमा दिनु भनेको अर्को व्यक्तिलाई मात्र होइन, आफ्नै हृदयलाई पनि चोट र तितोपनाबाट मुक्त गर्नु। क्षमा दिइसकेपछि तपाईँको हृदय पनि हलुङ्गो हुन्छ। क्षमा दिए मैले त्यसलाई भन्छौँ, तर क्षमा चाहिँ दिएको चाहिँ तपाईँको आफ्नो कारण पनि हो, आफ्नो लागि पनि हो कि। क्षमा दिने हृदयहरू एकदमै धेरै हुन्छन्। कहिलेकाहीँ हाम्रो आफ्नो हार्डवर्किङमा पनि हामीलाई चिन्ता हुन्छ, त्यो काममा पनि हामीलाई चिन्ता हुन्छ कि। उद्देश्य हुन्छ एउटा, हार्डवर्किङ हुन्छ एउटा, तर त्यो अनुसारको फल हामीले पाइरहेका हुँदैन, त्यसमा पनि हामीलाई चिन्ता हुन्छ। हितोपदेशको पुस्तक 31:15 के भन्छ भन्दा, बल र आदर होइन, जस्तो हितोपदेश 31:25 चाहिँ एउटा स्त्रीले चाहिँ आफ्नो मेहनत कस्तो प्रकारले गरेकी छन् कि, हार्डवर्किङ गरेकी छन्, उनलाई फलको आशा भन्दा पनि वर्कको मात्रै छ कि, मैले काम गर्नुपर्छ भन्ने मात्रै, प्रतिफलको भन्दा पनि। ती स्त्री चाहिँ एउटा उच्च चरित्र भएको स्त्रीको रूपमा गनिएको हामी देख्न सक्छौँ। परमेश्वरले हामीलाई प्रतिभा र शक्ति दिनुभएको छ। जब हामी मेहनत गर्छौँ, विश्वास गर्छौँ भने उहाँले हाम्रो हातहरूको कामहरूमा चाहिँ आशिष दिनुहुन्छ। हामी चाहिँ मानिसहरू कस्तो छौँ भन्दाखेरि चाहिँ कामभन्दा नि अगाडि फल सोधिरहेको हुन्छ। मैले यति काम गरेँ भने मैले कति पाउँछु त, मैले तिमीलाई सहायता गरेको बदलामा तिमी मलाई के दिन्छौ त, होइन, तिम्रो लागि म एक पाइला अगाडि गइदिएँ भने तिमीले मलाई के गरिदिन्छौ, पेट्रोल हालिदिन्छौ, खाजा खुवाइदिन्छौ,
अथवा तिमीले मेरो भाडा तिरिदिन्छौ, अथवा तिमीले मलाई पैसा दिन्छौ, अथवा तिमीले मलाई हेरिदिन्छौ, के दिन्छौ तिमीले? होइन, तिमीलाई सहायता गरे बापत मैले के पाउँछु भने पनि एउटा चिन्ताको विषय छ मान्छेलाई। अनि त्यो कारणले गर्दा पनि हामीले यो कुरालाई चाहिँ एकदमै हामी चिन्ता नगरी काम गरौँ, हाम्रो हातमा चाहिँ परमेश्वरले आशिष दिन्छु भनेर भन्नुभएको छ। मैले त सोचेकै थिइनँ, तर मैले नसोचिकन सहायता गरेको तर परमेश्वरले मलाई जुटाउनु भयो भन्ने आशिषहरू सुन्छौँ नि हामी। मैले साँच्चीकै 1% पनि त्यो व्यक्तिबाट यो आशा गरेको थिइनँ भन्छौँ नि हामी। तपाईँले एकजनालाई सहायता गर्नुहुन्छ, अर्कोतिरबाट तपाईँलाई सपोर्ट मिलिरहेको पनि हुन सक्छ, तर उदार चित्तले तपाईँले चाहिँ सहायता गर्नुपर्ने हुन्छ। म यही नै उत्साह तपाईँहरूलाई आज यस कार्यक्रम मार्फत दिन चाहन्छु। चिन्ता छँदै छैन भनेर त कसैले भनेकै छैन, चिन्ता कहिले हुन्छ भनेर पनि कसैले थाहै छैन। होइन, हामी कहिले चिन्तामा पर्छौँ, होइन, कहिले चिन्ता आउँछ, कहिले फिक्रीहरू आउँछ भन्ने कुरा थाहा छैन, तर हुन चाहिँ हुन्छ, सबैलाई छ। बच्चालाई पनि चिन्ता छ, वृद्धलाई पनि चिन्ता छ, प्राउडलाई पनि चिन्ता छ, युथलाई पनि होइन चिन्ता छ, टिनेजलाई पनि चिन्ता छ। यसो हेर्ने हो भने चाहिँ सबैजनालाई चिन्ता देख्छौँ कि हामी केही न केही कुरामा चिन्ता छ। यो भइदिएको भए, योभन्दा अझै बढी पाउनु पाएको भए, अझै बढी गर्नु पाएको भए पनि चिन्ता छ। स्पेसल्ली अझ स्त्रीहरूलाई बढी चिन्ता हुन्छ जस्तो लाग्छ, किनकि समाज, परिवार, आफ्नै कारण, होइन जज, यो विभिन्न किसिमको कुराले चिन्ता हुन्छ। यतिमा यो गर्न सकिनँ भने अहिलेसम्म नभएको कुरा कहिले हुन्छ त? मानिसहरूले के भन्यो होला, अथवा मैले गर्दा गर्दै पनि यो भएन, अन्त ऊ खुसी हुन्छ कि हुँदैन? धेरैवटा कुराहरू आउन सक्छ। म गर्न सक्छु कि सक्दिनँ, मेरो जिम्मेवारीलाई मैले निभाउन सक्छु कि सक्दिनँ, म नयाँ मान्छेसँग घुलमिल हुन सक्छु कि सक्दिनँ, नयाँ ठाउँमा जान सक्छु कि सक्दिनँ, अथवा मैले काम गर्न सक्छु कि सक्दिनँ, मेरो बसको कुरा हो कि होइन, म स्त्री भएको कारणले गर्दा होइन गर्न सक्छु कि सक्दिनँ। तर संसार मानिसहरूले गरिरहनु भएको छ, संसारमै पनि केटी मान्छेले गर्न सक्दैन भनेर भन्ने कुराहरू गरिरहनु भएको छ, तर कसैलाई देखाउन भन्दा पनि परमेश्वरको महिमाको निम्ति गर्नु चाहिँ एकदमै आवश्यक छ। र धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँहरू जुन चिन्तामा हुनुहुन्छ, फिक्रीमा हुनुहुन्छ भने फिलिपी 4:6-7 भनेको जस्तै तपाईँका फिक्रीहरू परमेश्वरको सामु प्रार्थनाद्वारा, निवेदनद्वारा लिएर जानुहोस्। परमेश्वरले तपाईँलाई, तपाईँको हृदयलाई शान्तिमा राख्नु हुनेछ। तपाईँ संसारबाट घृणा पाइरहनु भएको छ, अवहेलना पाइरहनु भएको छ, कामै नलाग्ने ट्याग पाइरहनु भएको छ, तपाईँ कसैको नजरमा नगर्ने भइरहनु भएको छ, तपाईँलाई कसैले आफ्ना कुरा व्यक्त गर्नुभयो तपाईँले कोहीसँग, तर त्यसको उल्टो रिजल्ट पाउनु भयो भने नो वरी, होइन चिन्ता नगर्नुहोस्। परमेश्वरले तपाईँलाई कदर गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, चिन्ताबाट पनि मुक्त गर्नुहुन्छ। एकदम भारी चिन्तामा हुनुहुन्छ तपाईँ, के खाने, के लाउने, कसरी अगाडि बढ्ने, करियर कसरी लाने बाटै छैन भने पनि तपाईँको निवेदन चाहिँ जसरी तपाईँले लिएर जानुहुन्छ नि काम गर्ने ठाउँमा, कुनै अफिसमा, वडामा, होइन तपाईँ पेस गर्नुहुन्छ नि बायोडाटा पेस गर्नुहुन्छ नि कहिलेकाहीँ, तपाईँको सर्टिफिकेटहरू पेस गर्नुहुन्छ, त्यसरी नै तपाईँको परमेश्वरको सामु लिएर जानुहुन्छ। तपाईँको सर्टिफिकेटहरू, तपाईँको क्यारेक्टरहरू, तपाईँ कस्तो खालको हुनुहुन्छ त्यो सबै लिएर जानुहोस्। म यो खालको कुनै अफिसमा काम गर्दा तपाईँले कति पढ्नु भएको, कहाँ जन्मिनु भएको, को बुवा आमा के भनेर लिएर जानुहुन्छ भने त्यस्तै क्यारेक्टर जस्तो हुनुहुन्छ नि त्यस्तै नै लिएर जानुहोस्। परमेश्वरलाई म्याटर गर्दैन त्यसले, तर तपाईँलाई कुन चाहिँ कुरामा चिन्ताबाट मुक्त गर्नु छ, त्यो समाधान गर्नु छ, त्यसमा चाहिँ तपाईँको परमेश्वर तपाईँसँग हुनुहुन्छ। यही नै उत्साह दिन चाहन्छु र सम्पूर्ण श्रोतालाई, प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु। गुड न्युज एफएमको अन्य प्रसारणहरू पनि सुनेर साथ दिनुहोला। र आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो फेसबुकमा कमेन्ट पनि गर्न सक्नुहुन्छ, तपाईँले फोन गरेर हामीसँग तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि केही सल्लाह सुझाव छन् भने तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। फेसबुकमा हो भने गुड न्युज एफएमको फेसबुक पेजमा गएर, मेसेन्जरमा गएर गर्नुहोस्। यदि तपाईँ फोनबाट गर्न चाहनुहुन्छ भने 59-13-75-5 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। नारी आवाजको लागि कुनै पनि प्रतिक्रिया तपाईँ

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र पवित्र पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाका लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन कलासीको पत्र 3:1-17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यहाँ यसरी लेखिएको छ, यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिको कुरामा मन लगाऊ, पृथ्वीमा भएको कुरामा होइन, किनभने तिमीहरू मरेका छौ, तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछ। यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो। यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यो, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाहा, निन्दा, आफ्नै मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नठाट, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारणा गरेका छौ जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रीक र यहुदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहने छैन, तर ख्रीष्टमा नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करूणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर। कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँच्छ। ख्रीष्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसका निम्ति एउटै शरीरमा बोलाइएका थियो। तिमीहरू धन्यवादी हौ। ख्रीष्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्। पूरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाऊ र अर्ति देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र आत्मिक गान गाऊ। कुरा वा काममा जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु यीशुको नाउँमा गर। आदरणीय श्रोता, यो खण्डको मुख्य विचार यहाँ यसरी भन्न सकिन्छ, ख्रीष्टको जीवन परमेश्वरमा ख्रिस्टसँग अथवा ख्रिस्टियनको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो। एक इसाईको जीवन, एक ख्रिस्टियनको जीवन वास्तवमा के हो, कस्तो खालको जीवन हो भन्ने कुरा पावल प्रेरितले यो खण्डमा स्पष्ट रूपमा बताउन खोजिरहेको हामी देख्छौ। एउटा ख्रिस्टियन जीवन खास के हो, त्यो भनेको परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो। परमेश्वरमा ख्रिस्ट येशूसँग लुकाइएको जीवन हो। यसको मतलब एउटा ख्रिस्टियनको जीवनलाई मानिसहरूले हेर्दाखेरि त्यो व्यक्तिलाई ख्रिस्ट येशू अथवा त्यो व्यक्तिलाई हेर्दाखेरि त्यो व्यक्तिको जीवनमा येशू ख्रिस्ट देख्नुपर्छ भनेको हो। येशू ख्रिस्टलाई देखाउन पर्छ अथवा देख्नु पर्छ, किनभने एउटा ख्रिस्टियन जीवन भनेको परमेश्वरमा ख्रिस्ट येशूसँग लुकाइएको जीवन हो भने अब कुनै पनि व्यक्तिको आफ्नो पन त्यहाँ देखिनु हुँदैन। त्यो व्यक्ति आफै संसारमा जिउँदाखेरि, संसारमा हिँडुल गर्दाखेरि, येशूसँगै जिउँदा, येशूसँगै हिँडुल गर्दा मानिसहरूले येशूलाई देख्न सक्नु पर्छ भन्ने हो। यदि साँचो ख्रिस्टियन हो, उसको जीवनमा प्रभु येशू ख्रिस्टमा विश्वास गरेर ऊ एउटा परिपक्व ख्रिस्टियन हो भने उसको जीवनमा ख्रिस्ट येशू मानिस उसको जीवनलाई हेरेर मानिसहरूले येशू ख्रिस्टलाई देख्न सक्छन् भन्नु खोजेको हो। यदि त्यसो हो भने यहाँनिर लेखकले के कुरा भन्छन् भने ख्रिस्टसँग जी उठेकाहरूले माथिका कुराहरू खोज्नुपर्छ भनेको छ। ख्रिस्ट येशूसँग लुकाइएको जीवन, ख्रिस्ट येशूलाई मानिसहरूले देख्ने जीवन हो भने यो जीवन चाहिँ कस्तो खालको जीवन हो भने ख्रिस्टसँगै मरेर ख्रिस्टसँगै जी उठेको जीवन हो। एकपल्ट मरेर फेरि जीवित भएको जीवन भनेको ख्रिस्ट येशूमा लुकाइएको जीवन हो। त्यस्ता खालका व्यक्तिहरू जिउँदाखेरि, यो संसारमा जिउँदाखेरि अब कसरी उसले येशूलाई देखाउन सक्छ त, उसको जीवनबाट कसरी एउटा व्यक्तिको जीवनलाई हेरेर मानिसहरूले येशू कसरी देख्न सक्छन् त भन्दा, त्यो व्यक्तिले संसारका कुराहरूमाथि अथवा तलको कुराहरूमाथि मन लगाउनु हुँदैन अथवा खोजी गर्नु हुँदैन, उसले चाहिँ माथिका कुराहरू खोजी गर्नुपर्छ, उसले परमेश्वरको कुराहरू खोजी गर्नुपर्छ, परमेश्वरले सोच्नुभएका कुराहरू सोच्नुपर्छ, परमेश्वरले देख्ने कुराहरू देख्नुपर्छ, परमेश्वरले गर्ने कामहरू उसले गर्नुपर्छ, किनभने उसको जीवन ख्रिस्टसँग लुकाइएको जीवन हो र ख्रिस्टसँग लुकाइएको जीवनमा आफूलाई देखाउँदैन, आफूलाई देख्दैन मानिसहरूले, येशू ख्रिस्टलाई देख्छन्। अनि यो ख्रिस्टलाई देखाउने जीवनमा हामी प्रत्येकले माथिको कुराहरू खोज्नुपर्छ, माथिका कुराहरूमा मन लगाउनु पर्छ, पृथ्वीको कुराहरूमा होइन। तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ, ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ। आज जिएको जीवन, प्रत्येक ख्रिस्टियनले जिएको जीवन चाहिँ आफ्नो नभएर यहाँनिर के भन्छ भने ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ। ख्रिस्टसँग लुकिएको जीवन, लुकाइएको जीवन चाहिँ के हो भने अब ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। येशू नै अब हाम्रो जीवन भएकोले मानिसहरूले येशूलाई देख्न थाल्छन्, येशूलाई देख्छन्, किनभने हरेक व्यक्तिले माथिका कुरा खोज्छन्, पृथ्वीका कुरा होइन स्वर्गका कुराहरूमा मन लगाउँछन्, पृथ्वीमा भएका कुराहरूमा होइन। त्यसैले यो जीवन भनेको अब ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। उहाँ प्रकट हुनुहुँदा ख्रिस्टियनहरू पनि उहाँसँगै महिमामा प्रकट हुन्छन्। यीशु ख्रिस्टलाई विश्वास गर्ने प्रत्येक व्यक्ति चाहिँ व्यक्तिको जीवन भनेको ख्रिस्ट यीशु नै हो र एक दिन यीशु प्रकट हुनुहुन्छ हुनुहुनेछ र उहाँ प्रकट हुनुहुँदाखेरि प्रत्येक ख्रिस्चियन पनि महिमामा यीशु जस्तै यीशुसँगै महिमित शरीरमा महिमित जीवनमा प्रकट हुन्छ भन्ने कुरा यहाँ स्पष्ट छ। त्यसकारण संसारिक स्वभावहरूलाई मार्नुपर्छ। यदि यही नै हो भने अब गर्नुपर्ने के? प्रत्येक ख्रिस्चियन जिउँदाखेरि कसरी जिउने त? अब ख्रिस्टमा लुकाइएको जीवन जिउँदाखेरि कसरी जिउने त भन्दा पावलले यहाँ स्पष्ट रूपमा बताइएको छ। एउटाले अर्कालाई ढाँट्नु हुँदैन भन्ने कुरा यहाँ बताइएको छ। एउटाले अर्कोलाई नढाँट भनिएको छ किनभने यो जीवन भनेको ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ र ख्रिस्ट यीशु प्रकट हुनुहुँदा हरेक ख्रिस्चियनहरू पनि महिमित रूपमा उहाँसँगै प्रकट हुनेछ। ढाँट्यो भन्दा ढाँटको पिता त शैतान हो। जसले ढाँट्छ त्यसले शैतानलाई खुसी पार्छ अनि शैतान चाहिँ परमेश्वरको विरुद्धमा हुन्छ। त्यसकारण ढाँट्ने काम अब ख्रिस्टमा भएको जीवन ख्रिस्टमा लुकाइएको जीवन भएको कारणले अब ढाँट्ने कुराको लागि ठाउँ हुँदै हुँदैन। जसले ढाँट्छ त्यसले गल्ती गर्छ। ख्रिस्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यीशु ख्रिस्ट नै अब पूर्ण जीवनै ख्रिस्ट यीशु भएकोले गर्दा ख्रिस्ट यीशुमा नै जीवन लुकाइएकोले गर्दा अब चारैतिरबाट हेर्दाखेरि मानिसहरूले यीशुलाई देख्न थाल्छन् र यीशुलाई देख्ने जीवन चाहिँ ढाँटको जीवन हुनु हुँदैन भन्ने कुरा यहाँ हामी देख्छौ। हरेक ख्रिस्चियनले पवित्र र प्रिय भएर तिमीहरूले करूणा दया दीनता नम्रता र धैर्य धारण गर। अब यीशु ख्रिस्टमा लुकाइएको जीवन भनेको नै अब दया करूणा दीनता नम्रता र धैर्य धारण गर्ने जीवन हो। यहाँनिर ढाँड हुँदैन, यहाँनिर व्यभिचारको कुरा हुँदैन, यहाँनिर केवल दयाका कुरा, दीनताको कुरा, नम्रताको कुरा, धैर्यताको कुरा अनि शान्ति आनन्द यी कुराहरू नै हुन्। किनभने आत्माका नौवटा फल जो प्रेम आनन्द शान्ति धैर्य दया भलाइ नम्रता आत्मसंयम र विश्वास यो सबै कुराहरू चाहिँ एउटा ख्रिस्ट यीशुमा लुकाइएको जीवनभित्र यो आत्माको फलले पूरै भरिपूर्ण हुनुपर्ने हुन्छ। एउटाले अर्कोलाई सहने गर्नुपर्छ, एकले अर्कोलाई क्षमा गर्नुपर्छ, कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाउनुपर्छ, जे जति गर्छौ प्रभु यीशुको नाममा गर्नुपर्छ। यसरी लेखकले यो खण्डमा एक ख्रिस्चियनको जीवनमा परमेश्वरमा ख्रिस्ट यीशुमा लुकाइएको छ भनेर सिकाएका छन्। ख्रिस्चियनको जीवन चाहिँ परमेश्वरमा ख्रिस्ट यीशुमा लुकाइएको छ भनेर सिकाएका छन्। यो जीवनमा ख्रिस्टमा जी उठेको जीवन हो, ख्रिस्टमा जीवन छ अथवा ख्रिस्ट नै हाम्रो जीवन हो। ख्रिस्ट प्रकट हुनुहुँदा ख्रिस्चियनहरू पनि महिमित हुनेछन्। यसकारण हरेकले संसारिक स्वभावहरूलाई त्यागेर मारेर ज्योतिका सन्तान भएर जिउनु पर्छ। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दा आज ख्रिस्चियनको जीवन चाहिँ परमेश्वरमा ख्रिस्टसँग लुकाइएको जीवन हो भन्ने मुख्य विचारलाई हामीले चिरफार गरेका छौं। यसको बारेमा हामीले यहाँ वचन सुनेका छौं ताकि हामीहरू अब जिउने क्रममा सांसारिक कुरामा होइन हाम्रो विचारहरू, हाम्रो हेराइहरू, सोचाइहरू, हाम्रो खोजी माथिका कुराहरूमा हुनुपर्छ, पृथ्वीको कुराहरूमा हुनु हुँदैन र हामीहरूको जीवन चाहिँ अब हाम्रो जीवनमा पाप अथवा यो झूठ बोल्ने काम गर्नु हुँदैन। हाम्रो जीवनमा केवल अब दया भलाइका कुराहरू यहाँ हुनुपर्छ, किनभने करूणा दया दिन र नम्रता र धैर्य धारणा हामीले गर्नुपर्छ, सहने गर्नुपर्छ, क्षमा दिनुपर्छ र आत्मीय गान गाउनुपर्छ र जे जति पनि गर्छौं हामी यीशुको नाउँमा काम गर्नुपर्छ। यदि यहाँहरूले यो प्रवचन सुन्दै गर्ने क्रममा यीशु ख्रीष्टलाई विश्वास गर्नु भएको छैन भने आज यो समय हो यहाँहरूको जीवनमा पनि करूणा दया दीनता नम्रता र धैर्यताको जीवन चाहिन्छ र दया भलाई प्रेम आनन्द शान्तिको जीवन चाहिन्छ भने आज यीशु ख्रीष्टमा लुकाइएको जीवन चाहिँ यसरी नै करूणा दीनता नम्रता हुन्छ र एकले अर्कोलाई सहने गर्न सक्छ, एकले अर्कोलाई क्षमा गर्न सक्छ, आत्मिक गानहरू गाउन सक्छ, जे पनि गर्छ यीशुको नाउँमा गर्न सक्छ। र यदि यीशुलाई विश्वास गर्नु भएको छैन भने यहाँहरूले यीशुलाई विश्वास गर्नुहोस् र यी सबै आशीर्वादहरू प्राप्त गर्नुहोस्, दया भलाइका कुराहरू गर्नुहोस् र सहनुहोस्, क्षमा गर्नुहोस्। र यदि यीशु ख्रीष्टलाई विश्वास गरिसक्नु भएको छ यहाँहरूले भनेदेखि यो ख्रीष्टमा लुकाइएको जीवन हो र ख्रीष्टसँग लुकाइएको जीवन हो र हरेकले त्यस अनुसार जिउनुपर्छ, परमेश्वरको जस्तै सोचाई गर्नुपर्छ, माथिका कुराहरूतिर मन लगाउनुपर्छ, पृथ्वीको कुरामा होइन, झूट बोल्नु हुँदैन। अनि यहाँनिर दुईटा कुराहरू छन् कि संसारिक कुराहरूलाई अथवा संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार भनिएको छ र अर्को चाहिँ कि नयाँ स्वभावहरू धारण गर भनिएको छ। त्यसकारण आदरणीय श्रोताहरू, दुईवटा कुरा कि पुरानो स्वभाव त्यसका चाल समेत तिमीहरूले त्यागेका छौ भनिएको छ भने अर्को चाहिँ पुरा संसारिक स्वभाव कुराहरू तिनलाई मार भनिएको छ। र आज यदि पाप अथवा संसारी स्वभावका कुराहरू पुरानो स्वभावका कुराहरू अझै जीवित छन् भने यिनीहरूलाई निष्क्रिय बनाउनलाई दिनदिनै यसलाई क्रुसमा टाँग्ने काम गर्नुपर्दछ, यसलाई मार्ने काम गर्नुपर्दछ, यसलाई त्याग्ने काम गर्नुपर्दछ। यी नराम्रा कुराहरू जे जति छन् सबैलाई त्यागेर ख्रीष्टमा लुकाइएको जीवन र यीशु जस्तै भएर जिउने जीवन हरेकले बनाउनुपर्छ। आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु र परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।

हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: जो कोहीले पनि बाइबलका पदहरू उद्धृत गर्न सक्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 50 यहाँहरूलाई स्वागत छ। हामीले कुन क्रिश्चियन सेवकायहरू पछ्याउँछौ भन्ने कुरामा धेरै होशियार हुनुपर्छ, र कुन पास्टरहरूको सुन्छौ जो कोहीले पनि बाइबलबाट पदहरू उद्धृत गर्न सक्छन्। बाइबलका पदहरू उद्धृत गर्दै तपाईँ स्वत येशु ख्रीष्टलाई पछ्याउने आत्मिक सोच भएको व्यक्ति बन्नुहुन्न। शैतानले पनि धर्मशास्त्र उद्धृत गर्दछ। लुकाको पुस्तक 4:9-10 पद, तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ। यीशु ख्रीष्टलाई परीक्षामा पार्न शैतानले गरेको काम भनेको सन्दर्भ भन्दा बाहिर धर्मशास्त्र उद्धृत गर्नु थियो। आज धेरै सेवकहरूले पनि यस्तै गरिरहेका छन्। तिनीहरूले आफ्नो कुरा स्पष्ट पार्न आफ्नो उपदेशमा कुन बाइबलका पदहरू प्रयोग गर्ने भनेर छनौट गर्छन्, र तिनीहरूले पद लेखिएको सन्दर्भलाई सहजै व्यवस्था गर्छन्। उदाहरणको लागि, आफ्नो चर्चहरूमा महिलाहरूको सेवालाई दबाउन चाहने चर्चका अगुवाहरूले यो बाइबल पदलाई उद्धृत गर्नेछन्। पहिलो कोरिन्थीको पुस्तक 14:34 पद, स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहन्, तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भने चाहिँ तिनीहरू अधीनमा रहन्। महिलाहरूलाई मण्डलीको सेवा गर्नबाट रोक्नको लागि बनाइएका धार्मिक नियमहरूको स्थापनालाई औचित्य दिन तिनीहरूले यो पद प्रयोग गर्छन्। तिनीहरूले भन्नेछन् कि महिलाले मञ्चमा उभिन र बोल्न सक्दैनन्, महिलाहरू चर्चको एल्डर बन्न सक्दैनन्, र चर्चहरूमा महिलाहरूलाई दबाइने तरिकाहरूको सूची त्यहाँबाट निरन्तर चलिरहन्छ। सबै धर्मशास्त्रको एउटा पदको कारणले गर्दा जुन सन्दर्भबाट बाहिर निकालिएको थियो। इफिसीको पुस्तक 4:16 पद, उहाँबाट नै सारा शरीर प्रत्येक जोडीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। प्रिय श्रोता, परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै बनाउन सृष्टि गर्नुभयो। येशु ख्रीष्टको रगतले बचाइएका सबै महिलाहरूले पुरूषहरू जस्तै परमेश्वरको आत्मा पाउँछन्। यो त्यही आत्मा हो जसले तिनीहरूलाई महान र शक्तिशाली सेवाहरू गर्न सक्षम बनाउँछ। बाइबलभरि त्यस्ता अभिलेखहरू छन् जहाँ महिलाहरूले चर्चभित्र सक्रिय नेतृत्व भूमिकाहरू निर्वाह गरेका थिए। प्रेरित पावलले नेतृत्व जिम्मेवारी पूरा गर्ने महिलाहरूको धेरै समर्थन गर्थे। कलसीको पुस्तक 4:15 पद, लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। यहाँ हामी पावलले मण्डलीको संगतिको अगुवा महिलालाई समर्थन गरिरहेका देख्छौ। पहिलो कुरन्थी 14:1 महिलाहरूले चर्चको सेवा गर्न सक्दैन भनेर भन्दैन। यसले चर्चको संगतिभित्र शालीनता र व्यवस्था कायम राख्न उपयोगी सुझावहरू प्रदान गरिरहेको छ। त्यस अध्यायको शुरूमा कसैले भविष्यवाणी गर्दा पुरूषहरूलाई पनि चुप लाग्न निर्देशन दिएको थियो। पत्नीलाई घरमा आफ्ना पतिलाई पर्खन र प्रश्नहरू सोध्न भनिएको थियो। मत्तीको पुस्तक 7:15-17 पद, झुटा अगमवक्ताहरूदेखि होसियार बस्छ जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा वासाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, के काँडाबाट के काँडाका बोटबाट अंगुर अथवा सिउरीबाट अन्जी टिपिन्छ, र त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ तर खराब रूखले खराब फल फलाउँछ। तिनीहरूले धर्मशास्त्र उद्धृत गरिरहेका छन्। कसैको भ्रममा नपर्नुहोस्। वास्तविक परीक्षा भनेको तिनीहरूको जीवनका फलको जाँच गर्नु हो। के मानिसहरू आफ्नो विश्वासमा बढ्दैछन् र आफ्नो सेवाको कारणले परमेश्वरको नजिक आउँदैछन्, वा तिनीहरूको धार्मिक नियम र अभ्यासहरूको कारणले मानिसहरूको सेवालाई दबाइरहेका छन्। यो कुराले साँचो अगुवा र झुटो अगुवालाई छुट्याउँदछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आछी नेनादी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। न्यामे श्यानो बाइबलिया पोत निथनिफु। जय मसीह जोजल्लापा। जय अमृता महर्जन। कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेन श्रृंखला भाग 50 केल छिसक सितन लसकु छ। छिस गुगु क्रिश्चियन सेवा या त अनुसरण यायगु धका तस्क होसियार जुइमा सुनान बाइबलिया छगु पद नेथनिफु। बाइबलिया पद उद्धृत याय थम हे छि यीशु ख्रिस्टिया ल्युल्यु वनी म आत्मिकी सोच दुम मनु जुइ मखु सैतान न धर्मशास्त्र या त उद्धृत याय लुका पेगु अध्याय गुगुन हे झुगु पद के धाटगुडु अले हान सैतान वेक या त एरुसलेमे चोंगु देगले चोस यंका थथे दाल छि परमेश्वर या क्या खसा थन तीन नुया दिस छा दासा थथे चोया त गुदु वेकल स्वर्ग दूत त छोया हया छित बचेना दि सैतान यीशु ख्रिस्ट जाँच याय त सन्दर्भ पिने धर्म शास्त्र छेल थौकने यक्कु सेवक तेस न थथे हे याई इम्स थगु ख पुवैके त इमको प्रवचन ने गुगु बाइबले पद छेलिगु धकाले अले इम्स पद श्रोया तगु सन्दर्भ या त वास्ता याई मुखु उदाहरण यानी इमगु चर्जे मिसाते त सेवा या त दमन याय मास्ती वोपी चर्च या नाय तेस बाइबले या थुगु पद या त नेठनी इम्स थगु पद या त मिसा ते त चर्जे सेवा याई गु पाखे पनि गु निति देखुगु धार्मिक नियम स्थापित याय त छेली मिसा त मन्चे दना नोवा फै मुखु धका धाई मिसा त चर्च या अग्रजुई फै मुखु अले चर्जे मिसा ते त सीमाकृत याय गु उपाय तल अननिसे हे न्याना सुनि छगु पद या कारण दक्कु धर्मशास्त्र या त सन्दर्भ पिने इङ्कल एफिसी पेगु अध्याय खु पदके धात गुदु वेकल हे याना फुक्क मब मिले जुई गु दु अले म छम मा कथ सोया चुङ्गुदु छता छता मब थ गु ज्या याना चोसा म छम सोया जिया वै अले थ थम मा याना न्याजा फै यपि निनमेपि परमेश्वर मिसाया त मिजत थे जुई त देखेको ख मिसत स थे यीशु ख्रिस्टिया हि मुक्ति कापिङ फुक्क मिसते स न परमेश्वरिया आत्मा काई थोहे आत्मा इन्त तधङ्गु व शक्तिशाली सेवा बियादि चर्च दुने मिसाते स सक्रिय नेतृत्व या भूमिका कागुदु मिसाते स न नेतृत्व या जिम्मेवारी पुवङ्के त प्रेरित पावल तस्क गुहालिया त कलसी पेङ्गु अध्याय चिन्यागु पदके धात गुदु लाउरिकिया चोपी दासु किचा पिन्त अले नुम्फा स्व वया छे गु वैपिन दासु किचा पिन्त जी जोजलपा दया हगुदु धका धया बिउ थन झिस पावल चोर समुदाय या मिसत तिब बियाचोङ्गु खना नापाङ्गु कोरन्थी चिङपेङ्गु अध्याय मिसा ते त तेस चर्जे सेवा याय फैमुखु धका धया चोङ्गु मुखु चर समुदाय दुने शालीनता व व्यवस्था काय म्याय त थुकी वहाली जुइगु सल्लाह बिया चुङ्गु ख उगु अध्याय नाता सुना भविष्यवाणी याई बोले मिस त न सुङ्क चुने त निर्देशन बिया त गुदु खोला पिन्ट छे भात देखे न्यस नि त धागु ख मत्ती नेगु अध्यायु झिङ्यागु झिङ्नेगु पत्के देहा तगुदो फताहा अगमबक्ता खना होस्या छादासा थुपी खैचागु खुवा पाला पुया वै दुने दासा थुपी ज्ञान पुपी गु खिचा थेजुई थुमगु ज्या स्वया छिम त थुमी त मसिके फै क झाले दाग सही मुखु अछे हे क म्या यो मरी सही मुखु भिङ्गु सीमा भिङ्गु हे फल्सै अथे हे भिङ्गु सीमा म भिङ्गु सीमा म भिङ्गु हे फल्सै यो पिङ्गेनमिपी इम्स धर्मशास्त्र न्यासना सोन मूर्ख जुइमते ठाठेगु जाँच दैगु इम्गु जीवने दुगु सिसा बुसाया त जाँच आइगु ख मनु त्यस थगु सेवाया कारण विश्वासे वृद्धि याना परमेश्वर किया लिक्क वना चोङ्गु दु लाकि थगु धार्मिक नियम व अभ्यास कारण मनुतेगु सेवाया त कोतिला चङ्गु दु थुपी ख त ख गुके धाथे या अगुवा व मखुपी अगुवा छुटे याई थौयाको वचन येना दिगुनि छिसक सितन परमेश्वर सवाबीमा जय मसी नमिपी छिम्स नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
11: गल्कुपाका 29 ठमेल काठमाडौँ।
12: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
9: फोन नम्बर 40225444
11: र 40225742।
13: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
14: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
15: गाउन भाडामा,
16: गाउन भाडामा,
15: हे गाउन भाडामा।
17: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
18: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
19: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
20: र 98-18-25-12-40, 98-18-25-12।

आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: यीशुले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई झैं प्रेम गर।
1: गुड न्यूज एफएम 105.1।

0: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 16। समुएलले दाउदलाई राजा अभिषेक गरेका। परमप्रभुले समुएललाई भन्नुभयो, मैले साउललाई इसरायलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सिंहमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको इसै कहाँ पठाउँदैछु, किनभने मैले त्यसको छोराहरू मध्येको एकजनालाई राजा चुनेको छु। तर समुएलले भने, म कसरी जान सक्छु र? साउलले यो कुरा सुनेर मलाई मार्नेछन्। परमप्रभुले भन्नुभयो, एउटा कोरली तँसँग लैजा, परमप्रभुको निम्ति बलिदान चढाउनलाई आएको हुँ भन्। इसैलाई पनि त्यस बलिदानमा निम्तो दे र तैले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैले त्यसलाई अभिषेक गर्नु, तिनलाई परमप्रभुले गर्नु भन्नुभयो बमोजिम समुएलले गरे। तिनी बेथलेहेममा गए। शहरका धर्मगुरूहरू तिनलाई भेट्दा थरथराए। तिनीहरूले सोधे, तपाईँ शान्ति साथ आउनुभयो? समुएलले भने, शान्ति साथ, म परमप्रभुको निम्ति बलिदान चढाउनलाई आएको हुँ। तिमीहरू आफू आफूलाई शुद्ध गरेर बलिदानको निम्ति आओ। तब तिनले यसै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्ति तिनीहरूलाई बोलाए। जब तिनीहरू आए तब समुएलले एलियाबलाई देखेर विचार गरे, परमप्रभुको सामु उहाँको अभिषिक्त राजा यिनी नै रहेछन्। तर परमप्रभुले समुएललाई भन्नुभयो, त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैं हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। तब इसैले अभिनादाबलाई बोलाए र समुएलको सामुन्ने हेर्न लाए। तर समुएलले भने, होइन, परमप्रभुले यिनलाई पनि चुन्नु भएको होइन। तब इसैले सम्मालाई हाजिर गराए। तर समुएलले भने, परमप्रभुले यिनलाई पनि चुन्नु भएको होइन। इसैले आफ्नो सातजना छोराहरूलाई समुएलको अघि हाजिर गराए। तर तिनले भने, परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नु भएको छैन। तब समुएलले सोधे, के सबै यति नै हुन्? इसैले जवाफ दिए, अझै कान्छो पनि छ, तर त्यो त भेडा चराउँदैछ। समुएलले इसैलाई भने, त्यसलाई बोलाऊ, उनाउन्जेल हामी बस्नेछौ। यसकारण इसैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, उठेर त्यसलाई अभिषेक गर, व्यक्ति यही हो। समुएलले तेल भएको सिंह लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाउदमाथि आउनुभयो र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि समुएल रामाको बाटो लागे। दाउद साउलका गायक र हतियार बोक्ने भएका। परमप्रभुका आत्माले साउललाई त्याग्नुभयो अनि परमप्रभु बाटोको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। साउलका सेवकहरूले उनलाई भने, हजुर हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले मलाई पक्रन्छ। हजुरका सामुन्ने भएका सेवकहरूलाई गएर वीणा बजाउन सक्ने कुनै मानिसलाई खोजेर ल्याउने हुकुम दिनुहोस्। अनि जब परमप्रभुबाट त्यो हानिकारक आत्मा हजुर कहाँ आउँछ, त्यस बेला त्यस मानिसले बजाउँछ र हजुर निको हुनुहुनेछ। यसकारण साउलले आफ्नो सेवकहरूलाई भने, राम्रोसँग बीडा बजाउने कुनै एकजना मानिसलाई खोज र त्यसलाई म कहाँ ल्याओ। उनका सेवकहरू मध्ये एकजनाले भन्यो, बेथलेहेमका इसैका छोराहरू मध्ये एकजनाले बीडा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन् र असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छन् अनि परमप्रभु तिनीसँग हुनुहुन्छ। यसैकारण साउलले समाचार दिने मानिसलाई इसै कहाँ पठाए र भेडा चराउने तिनका छोरा दाउदलाई साउल कहाँ पठाउने हुकुम गरे। इसैले एक मशक दाखमत्य र एउटा पाठो समेत रोटीले लादिएको गधा आफ्नो छोरा दाउदसँग साउल कहाँ पठाइदिए। दाउद साउल कहाँ आए र उनको सेवामा नियुक्त गरिए। साउलले तिनलाई खुबै प्रेम गर्न लागे र तिनी साउलका हतियार बोक्ने भए। यसरी साउलले इसै कहाँ यो समाचार पठाए, दाउद मेरो सेवामा नै रहोस्, किनभने म त्यसित प्रसन्न छु। जब जब परमप्रभुबाट त्यो आत्मा साउलमा आउँथ्यो, दाउदले आफ्नो बीडा लिएर त्यो बजाइदिन्थे र साउलले शान्ति पाउँथे, उनी निको हुन्थे र त्यस हानिकारक आत्माले उनलाई छोडेर गइहाल्थ्यो।

पहिलो समयको पुस्तक अध्याय 17 दाऊद र गोलियत। फलिस्तीहरूमध्ये युद्धको निम्ति आफ्नो फौज जम्मा गरे र यौदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस दम्मीमा छाउनी हाले। साउल र इजरायलीहरू पनि भेला भएर एलाहाको बेसीमा छाउनी हाले। तिनीहरूले फलिस्तीहरूको सामु पंक्ति बाँधे। फलिस्तीहरू एउटा डाँडामा र इजरायलीहरू अर्को डाँडामा ठाउँ ओगटेर बसे। तिनीहरूको बीचमा एउटा बेसी थियो। फलिस्तीहरूको छाउनीबाट गातको गोलियत नाउँको एकजना वीर निस्केर आयो। त्यो 3 मिटर भन्दा अल्गो थियो। त्यसको शिरमा काँसाको टोप थियो र 60 किलो ओजन भएको काँसाको झिलम त्यसले लगाएको थियो। त्यसका खुट्टामा काँसाका झिलम थिए र त्यसका हतियारहरू मध्ये एउटा चाहिँ काँसाको बर्छा ढाडमा त्यसले बोक्यो। त्यसको भालाको लट्ठी, कपडा बुन्ने जुलाहाको डण्डा जत्रो थियो र भालाको टुप्पा जो फलामको थियो त्यसको वजन 7 किलो थियो। त्यसको ढाल बोक्ने त्यसको अघि अघि हिँड्थ्यो। गोलियत खडा भयो र इजरायलको फौजलाई भन्यो, तिमीहरू किन लडाई गर्नलाई आउँछौ? म फलिस्ती हुँ, के तिमीहरू साउलको सेवक होइनौ? मसँग लड्नलाई तिमीहरूको मानिस छुन? यदि एक्लै लडेर त्यसले मलाई मार्न सक्यो भने हामी तिमीहरूको कमारा हुनेछौ, तर यदि मैले त्यसलाई जितेर मारे भने तिमीहरूले हाम्रो कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। तब त्यस फलिस्तीले भन्यो, आजको दिन म इजरायलको फौजलाई तुच्छ गन्छु, एकजना मानिस पठाओ र हामी लडौं। जब साउल र इजरायलीहरूले त्यस फलिस्तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए र साह्रै खिन्न भए। अब दाऊद इसे भन्ने प्रातिका छोरा थिए, जो यौदाको बेतलेहेमका थिए। इसेका 8 भाइ छोराहरू थिए। साउलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए। तिनका जेठा माहिला र साहिला छोराहरू चाहिँ युद्धमा साउलको पछि लागेका थिए। जेठा एलियाब, माहिला अभिनादाब र साहिला सम्मा थिए। दाऊद चाहिँ कान्छा थिए। ती पहिला 3 युवकहरू साउलको पछि लागेका थिए, तर त्यस बेला दाऊद साउलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाको हेरचाह गर्नलाई आउने जाने गर्थे। त्यो फलिस्ती बिहान र बेलुकी 40 दिनसम्म अघि आएर आफ्नो नियत स्थानमा खडा हुन्थ्यो। एक दिन इसैले आफ्नो छोरा दाऊदलाई भने, तिम्रा दाजुहरूको लागि यो 5 पाथी चिउरा र यी 10 वटा रोटी लिएर चाँडो तिनीहरूको छाउनीमा जाऊ। यी 10 वटा पनीर चाहिँ तिमीले सहस्रपतिको निम्ति लैजाऊ। तिम्रो दाजुहरू कुशलै छन् कि छैनन् हेर र तिनीहरूबाट केही आश्वासन लिएर आऊ। तिनीहरू साउल र इजरायलका सबै मानिसहरूसित एलाहाको बेसीमा फलिस्तीहरूको विरूद्धमा युद्ध गर्दैछन्। भोलिपल्ट बिहानै दाऊदले भेडाहरू कसैको हेरचाहमा छोडेर इसैले अराए अनुसार आफ्नो काममा हेरे। सेना युद्ध ध्वनि लगाउँदै आआफ्नो स्थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे। इजरायलीहरू र फलिस्तीहरूले एक अर्काको सामान्य पंक्ति बाँधिरहेका थिए। सामान राख्नेको जिम्मामा आफ्नो सामान दिएर पंक्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोक गरे। जब दाऊद तिनीहरूसँग कुरा गरिरहेका थिए तब गातको त्यो फलिस्ती वीर गोलियत आफ्नो फौजदेखि बाहिर निस्केर अघि झैं हाँक दिन लाग्यो। अनि त्यसले भनेको कुरा दाऊदले सुने। जब इजरायलीहरूले त्यस मानिसलाई देखे तब तिनीहरू ठूलो डरले भागे। तिनीहरूले भने, हेर त, यो मानिस तिनै पछि आएर इजरायललाई धम्की दिन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्नै छोरी पनि त्यससँग विवाह गरिदिनुहुनेछ, अनि त्यसको घरानालाई इजरायलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ। दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, यस फलिस्तीलाई मार्ने र इजरायलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको फलिस्ती चाहिँ को हो र त्यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोऱ्याएर बताए। मानिसहरूसँग दाऊद कुरा गरिरहेको तिनका जेठा दाजु एलियाबले सुने र उनी रिसले चुर भए। उनले दाऊदलाई यसो भनेर सोधे, तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेडाहरू हेर्न तैले कसलाई जिम्मा दिएर आइस? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको त लडाई हेर्नलाई मात्र आएको होस्। दाऊदले भने, मैले अहिले के गरेको छु र? मैले बोल्नु पनि नहुने। उनीहरूबाट एकातिर लागेर तिनी मानिसहरू कहाँ गएर त्यही प्रश्न दोहोऱ्याए र सबैले तिनलाई त्यही जवाब दिए। दाऊदले भनेको कुरा अरूहरूको कानमा पुग्यो र त्यो कुरा साउल कहाँ पुर्याइयो अनि उनले तिनलाई बोलाए। दाऊदले साउललाई भने, त्यस फलिस्तीको कारण कोही पनि हताश नहुन्, म गएर त्यस फलिस्तीसँग लड्नेछु। साउलले जवाफ दिए, तिमी गएर त्यस फलिस्तीसँग लड्न सक्ने छैनौ, तिमी त छिटा मात्रै छौ र त्यो चाहिँ जीवनभरि नै लडाई गर्दै आएको छ। तर दाऊदले साउललाई भने, हजुर, म मेरो पिताको भेडाहरूको हेरचाह गर्दै आएको छु,
जब सिंह अथवा भालुले आएर बगालबाट भेडा बोकेर लैजान्थ्यो तब म त्यसको पछि गई त्यसलाई आक्रमण गरेर त्यसको मुखबाट त्यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्यो फर्क्यो भने म त्यसको रौं समातेर कुटी कुटी त्यसलाई मार्थे। मैले सिंह र भालु दुवैलाई मारेको छु। यस बेखतनाको परिस्थितिको दशा तिनीहरूको भन्दा असल हुने छैन, किनकि त्यसले जीवित परमेश्वरको सेनालाई विरोध गरेको छ। सिंह र भालुदेखि बचाउनुहुने परम प्रभुले यस परिस्थितिको हातदेखि पनि मलाई बचाउनुहुनेछ। साउलले भने, त्यसो भए जाऊ र परम प्रभु तिमीसँग हौन। तब साउलले दाउदलाई आफ्नै लबेदा पहिराइदिए अनि झिलम लगाएर उनले काँसाको टोक तिनको शिरमा लगाइदिए। त्यसपछि दाउदले आफ्नो तरवार झिलममाथि कसिदिए, तर तिनी अन्कनाए किनभने तिनको ती लगाउने बानी थिएन। तिनले साउललाई भने, यी लगाएर म जान सक्दिन किनभने यी लगाउने मेरो बानी छैन। तब तिनले ती फुकाले। त्यसपछि तिनले आफ्नो लट्ठी उठाए र खोलाबाट पाँचवटा चिल्ला चिल्ला ढुङ्गा छाने र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुँत्रो लिएर त्यस पलिस्तीसँग लड्नलाई गए। आफ्ना हतियार बोक्नेलाई अघि लगाएर त्यो पलिस्ती दाउद भएतिर बढ्यो। त्यसै दाउदलाई निहालेर हेर्यो र राता राता गाला भएका सुन्दर चिटालाई देखेर तिनलाई घृणा गर्न लाग्यो। त्यसै दाउदलाई भन्यो, कि म कुकुर हुँ र लाठाहरू लिएर मसँग लड्न आउँछस्? त्यसले आफ्नो देवताहरूको नाउँमा दाउदलाई सराप्न लाग्यो। त्यसले भन्यो, आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु। दाउदले जवाफ दिए, त मसँग लड्न तरवार भाला र बर्छा लिएर आएको छस्, तर म तसँग लड्न तैले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परम प्रभुको नाउँमा आएको छु। आजको दिन परम प्रभुले तलाई मेरो हातमा सुम्पिदिनु भएको छ र म तलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिस्तीहरूको लास आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु र इजरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भने सारा संसारले थाहा पाउनेछन्। यहाँ भेला भएका सबैले जान्नेछन् कि परम प्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ, किनभने लड़ाई परम प्रभुकै हो र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ। तब त्यो पलिस्ती तिनी भएतिर बढ्न लाग्यो। तब दाउदले त्यससँग लड्नलाई तुरन्तै अघि कुदेर गए। तिनले आफ्ना हात झोलामा हालेर एउटा ढुङ्गा निकाले र घुँत्रोमा राखेर त्यस पलिस्तीको निधारमा हाने। त्यो ढुङ्गा निधारैमा गाडियो र त्यो घोप्टो परेर भुइँमा लोट्यो। यसरी दाउद आफ्नो घुँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोलियतलाई हिर्काएर लडाए र मारे। तिनी कुदेर त्यस पलिस्ती लडेको ठाउँमा गए र छेउमा खडा भए अनि तिनले त्यसैको तरवार म्यानबाट थुतेर त्यसलाई खतम गरेर त्यसको टाउको काटिदिए। जब पलिस्तीहरूले आफ्नो वीर पुरूष मारिएको देखे तब उनीहरू फर्केर भागे। इजरायल र यहुदाका मानिसहरूले तुरन्तै युद्ध ध्वनि उठाए र गात र एक्रोनका मूल ढोकाहरूसम्मै उनीहरूलाई खूब खेदेर लगे। सारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूको लास जत्ता ततै छरिए। पलिस्तीहरूलाई खेदेर फर्कन्दा इजरायलीहरूले उनीहरूको छाउनी लुटे। दाउदले गोलियतको टाउको बोकेर यरूसलेममा ल्याए र त्यसका हतियार चाहिँ आफ्नै पालमा राखे। साउलले दाउदलाई त्यस पलिस्तीको विरूद्धमा गइरहेको देख्दा उनले आफ्नो सेनापति अबनेरलाई सोधे, अबनेर, त्यो ठिटो कसको छोरो हो? अबनेरले भने, हजुरका जीवनको शपथ खाएर म भन्दछु कि मलाई थाहा छैन। राखे सारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूको लास जत्ता ततै छरिए। पलिस्तीहरूलाई खेदेर फर्कन्दा इजरायलीहरूले उनीहरूको छाउनी लुटे। दाउदले गोलियतको टाउ

चाहिँ त्यो छिटो कसको छोरो रहेछ निदो गर। तब दाउद त्यस फलिस्तीलाई मारेर फर्के। तब अभिनेरले तिनलाई लगेर साउको सामुन्ने हाजिर गराए। दाउदले त्यस फलिस्तीको टाउको आफ्नो हातमा बोकिरहेकै थिए। साउलले तिनलाई सोधे, हे जवान युवक, तिमी कसका छोरा हौ? दाउदले जवाफ दिए, म हजुरको दास बेथलेहेमका इसैको छोरो हुँ।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
1: ए,
2: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए,
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि

0: तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: छन्दसी श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनको कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर दोलखा जिल्ला लामी डाँडा र हाका खण्डको सुकेधारा न्यु कोलोनीमा बस्नु हुने न्यू लाइफ मिशन चर्चको निर्देशक साथै वरिष्ठ पास्टर फिलमन खड्का छेत्रीको आफ्नो जीवनको वही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवनको वही मसँग यसरी बताउनु भएको थियो। मेरो नाम फिलमन खड्का छेत्री हो। मेरो जन्म दोलखा जिल्लाको लामी डाँडामा 2012 असोज 29 भएको हो। हाल म काठमाडौँको सुकेधारा न्यू कोलोनीमा बस्छु र न्यू लाइफ मिशनको निर्देशक साथै स्थानीय न्यू लाइफ मिशन चर्चमा वरिष्ठ पास्टरको रूपमा सेवाकारी गरिरहेको छु। मेरो जन्म एक कट्टर हिन्दू परिवार भएको हो। म 4 वर्षको हुँदा मेरी आमाको देहान्त भयो। मेरो बुबा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो। त्यसै समयमा दोस्रो विश्वयुद्ध भयो र उहाँ इटालीको रोममा हुँदा उहाँको खुट्टा तोपको गोलीले छिनाइदियो। उहाँलाई मर्यो भनेर छोडेका रहेछन्, तर अरू केही साथीहरूले त पनि बाँच्छ कि भनेर अस्पतालमा लग्नु भएछ। एक वर्षपछि अस्पतालमा बसेपछि उहाँ एउटा मात्र खुट्टा लिएर घर फर्कनु भयो। त्यसपछि मेरो बुबाले जीवन केही पनि रहेन भन्ने सोच्नु भएर साधुको वेश धारण गर्नुभयो र गाउँ गाउँमा गएर प्रचार गरी धेरैलाई चेलाहरू बनाउनु भयो। उहाँले हरेक महिना पूजा लगाउनुहुन्थ्यो। प्रत्येक दिन बिहान 2-3 बजे उठेर पूजा पाठ गर्नुहुन्थ्यो। मलाई पनि बुबाले गर्नुभएको धर्म कर्मको प्रभाव परेको थियो र धर्मका कुराहरूमा धेरै नै चासो थियो। मेरो काका विश्वासी हुनुहुन्थ्यो। उहाँले भारतको कालिम्पोङमा बस्दा परमेश्वर चिन्नु भएको थियो। उहाँ घरमा फर्केर आउनु भएपछि बुबालाई र मलाई परमेश्वरको बारेमा शिशु समाचार सुनाउनु भयो। बुबालाई एउटा बाइबल दिनुभयो र त्यो बाइबल उहाँले हरेक दिन अरू धर्मशास्त्रका पुस्तकहरूसँग तुलना गरेर अध्ययन गर्नुभयो र 3 वर्षपछि उहाँले प्रभु येशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो र उहाँको जीवनभरि परमेश्वरको सेवा गर्नुभयो। काकाले मलाई पनि नयाँ नियम बाइबल दिनुभएको थियो। मैले बाइबल पढे। यसरी पढ्दै जाँदा कसैले मसँग कुरा गरिरहेको मलाई अनुभव भयो। मलाई यस्तो लाग्यो कि परमेश्वर आफैले मसँग बातचित गरिरहनु भएको थियो। त्यसैले बाइबल मेरो एकदम नजिकको मित्र भयो। यहाँसम्म कि खाना खाँदा पनि म एउटा हातमा बाइबल लिएर पढिरहेको हुन्थे। म त्यो समयमा लगभग 10 वर्षको मात्र थिएँ। यसरी मलाई मेरो काकाले प्रभुमा डुराउनु भयो। मेरो गाउँ दोलखाको एक विकट ठाउँमा छ। त्यो समयमा गाउँको नजिक स्कुलहरू थिएन र राम्ररी पढ्ने मौका पनि पाएन। मेरो बुबाले काठको पाठीमा अङ्गार दलेर खरी ढुङ्गा लेखेर कख सिकाउनु भयो। मेरी आमा म 4 वर्षको हुँदा नै बित्नु भएको र मेरो बुबा पनि दोस्रो विश्वयुद्धमा एउटा खुट्टा गुमाए अपाङ्ग हुनु भएको कारणले गर्दा म एक अनाथ जस्तै थिएँ। मेरो देखरेख गर्ने मानिस

त्यसपछि काकाले भन्नुभयो यसरी बसेर हुँदिन, म तिमीलाई काठमाडौँमा लैजान्छु। उहाँले मलाई काठमाडौँमा लिएर आउनुभयो। काकाले मलाई पास्टर प्रेम प्रधानको घरमा पुर्याउनु भयो र उहाँको स्कुलको होस्टेलमा बसेर उहाँको स्कुलमा केही वर्षसम्म पढे। त्यो बेलामा नेपालमा धेरै सतावट पनि थियो। सतावटकै समयमा विसर्जीहरूको पनि एकदमै वृद्धि भयो। यति समय कि हप्ते पछि बप्तिस्मा हुन्थ्यो। मैले पनि त्यो समयमा बप्तिस्मा मागे, तर म सानै भएको कारणले मलाई दिनु भएन। मैले एकदमै कर गरेको हुनाले एक हप्ता पछि पास्टर प्रेम प्रधानले मलाई र अरू केही व्यक्तिहरूलाई पनि काठमाडौँको विष्णुमती नदीमा बप्तिस्मा दिनुभयो। तर मलाई त्यो हप्ता पर्खन धेरै गाह्रो भयो, किनकि मैले सुनेको थिएँ प्रभु येशू मण्डलीलाई लिनको निम्ति चाँडै आउनुहुनेछ। उहाँ हामीले नसोचेको समयमा अचानक यस दिनमा आउनुहुनेछ। यसरी आउनुभयो भने म छोडिन्छु होला भन्ने मलाई डर लागेको थियो। त्यही कारण मैले पिता पुत्र र पवित्रात्माको नाममा पानीको बप्तिस्मा लिएँ। सतर्कको कारणले गर्दा म फेरि गाउँमा नै फर्कनु पर्ने भयो। जङ्गलमा गएर भए पनि बाइबल पढ्ने र प्रार्थना गर्ने मैले निश्चय गरेको थिएँ। म एक नयाँ विश्वासी थिएँ र ममा एउटा नयाँ जोश थियो। मलाई धेरैभन्दा धेरै बाइबल पढ्ने, गीत भजनहरू गाउने, प्रार्थना गर्ने चाहना थियो। त्यो गर्न होस्टेल बन्द गरिएको थियो, किनभने सिआइडीहरू आएर यी क्रिस्चियनहरूले के गर्छन् भनेर सबै सोधखोज गर्ने हुँदा सेवा सबै बन्द भएको कारणले मलाई खोलाबाट निकालिएको माथा जस्तो छटपटि भइएको अनुभव भयो। त्यसै समयमा म एक भारतीय परिवार चन्द्र पावल मरियम सिंहले मलाई भन्नुभयो, भारतमा नेपालमा जस्तो छैन, त्यहाँ सेवा सङ्गति गर्न पाइन्छ, हामीसँग भारतमा जाऊ। त्यसपछि म उहाँहरूसँग भारतको दार्जिलिङमा गएँ। भारतमा गएपछि मेरो आफन्त र सहयोग गर्ने कोही पनि थिएन। अहिले परमेश्वरसँग प्रार्थना गरे, उहाँले मेरो प्रार्थना सुन्नुभयो र सन् 1973 सालदेखि केही वर्षसम्म रेभेन डाक्टर डेभिड मगराथीले सञ्चालन गर्नुभएको डिएमसी डगलस मेमोरियल चिल्ड्रेन होममा रहेर मेरो अध्ययनलाई जारी राखे र बाँकी स्कुल र कलेजको पढाइ मैले भारतको दार्जिलिङ, उत्तर प्रदेश र हरियाणामा गरे। मैले मेरो पारिवारिक दिन सन् 2008 अमेरिकाको नोरफोक भर्जिनिया स्थित प्रोभिडेन्स बाइबल कलेज तथा थियोलोजिकल सेमिनारीबाट गरे। मेरो दर्शन चाहिँ जति पनि नवाचिका आत्माहरूले सुसमाचार सुन्नु भन्ने र प्रभुमा जित्ने हो। त्यसैले मैले 9-10 वर्षको उमेरदेखि नै गाउँ गाउँमा गएर परमेश्वरको समाचार प्रचार गर्न थाले, मेरा गवाहीहरू दिन थाले। मैले भारतमा पढ्दा पनि मेरा साथीहरू शिक्षकहरूलाई प्रभु यीशुको विषयमा बताउने र मेरो गवाहीहरू दिने गरे। यसकारण म क्रिस्चियन हुँ भन्ने कुरा स्कुलमा पनि थाहा थियो। मेरो विवाह एलिसिबा मुक्थानको साथमा सन् 1985 भयो। हामी भारतमा हुँदा पास्टर डेभिड मगराजीसँग धेरै वर्षसम्म प्रभुको सेवा गर्यौं। त्यसपछि हामीले दार्जिलिङको खरसाङमा 1992 एउटा मण्डली स्थापना गर्यौं। त्यो समयमा विश्वासीहरूलाई धेरै अप्ठ्यारो थियो, तर पनि 2 वर्षभित्रमा लगभग 200 जनाले प्रभुलाई चिन्नुभयो। प्रभुको स्थिति होस् यसरी मण्डली वृद्धि हुँदै गयो। परमेश्वरले मेरो सेवाकाईमा आशिषहरू थपिदिनु भयो। यो नै मेरो जीवनको खुसी र आनन्द थियो। अहिले हामीले गरिरहेको सेवाकाईको काम पास्टर प्रेम प्रधानसँग सम्बन्धित छ, जसले मलाई बप्तिस्मा पनि दिनुभएको थियो। उहाँले प्रभु येशू ख्रीष्ट र उहाँको सुसमाचारको निम्ति पटक पटक गरी 10 वर्षसम्म जेलमा जीवन बिताउनु भयो। उहाँलाई प्रभुले पास्टर भन्दा पनि प्रेरितको रूपमा प्रयोग गर्नुभयो र कयौं मण्डलीहरू उहाँद्वारा स्थापना भएका छन्। उहाँले नेपालमा नै शिक्षाको क्षेत्रमा पनि धेरै ठूलो योगदान पुर्याउनु भएको छ। उहाँले सन् 1960 दशकमा काठमाडौँमा सुरु गर्नुभएको नवज्योति विद्याश्रम अहिले पनि चिटपाटीमा सञ्चालित छ। उहाँको स्कुलमा पढेका सयौं विद्यार्थीहरूलाई विभिन्न बाइबल कलेजहरूमा पठाएर प्रभुको कामको निम्ति उहाँले तयार पार्नुभएको छ। भारतमा सेवा गरिरहेको समयमा मेरी श्रीमती एलिसिबा र मलाई आफ्नै देश नेपालमा आएर उहाँको सुसमाचारको काम गर्ने प्रेरणा दिनुभयो र उहाँ आफैले त्यसको निम्ति बाटो पनि खोलिदिनुभयो। त्यही प्रेरणाको कारण खरसाङमा हामीले सुरु गरेको मण्डली सन् 1996
जिम्मा हिमधन खतानीलाई पास्टर अभिषेक गरी मण्डलीको सबै जिम्मा लगाएर हामी सपरिवार नेपाल फर्छौं। प्रेम प्रधानद्वारा लाजिमपाड स्थित उहाँकै घरमा पहिले नै शुरू गरेको एउटा सानो मण्डलीबाट हाम्रो सेवा शुरू भयो। अहिले यो मण्डली सुकेधाराको न्यू कोलोनीमा छ। अहिले हामीसँग लगभग 150 शाखा मण्डलीहरू छन्। हामीले गरिरहेका सेवाको कामलाई न्यू लाइफ मिसन भनेर चिनिन्छ। यो आफैमा एउटा संस्थाको रूपमा खडा छ। यो मिसनको हेडक्वार्टर काठमाडौँको सुकेधारामा छ। हामीसँग 4 प्राइमरी स्कूलहरू पनि छन्, जसमध्ये मकवानपुरमा रहेको स्कूल सरकारमा दर्ता भइसकेको छ। यी स्कूलहरूद्वारा प्रभुको सिसोमा छात्र प्रचार आत्म जित्ने काममा हामीलाई ठूलो सहयोग भएको छ। श्री परमेश्वरले मलाई

मेरो विवाह अगाडिको जीवन अर्कै थियो, तर विवाह पश्चात मैले सोच्नु पर्ने थियो र मेरो जीवनको अर्कै मोड लियो। सानोमा हुँदा म यो स्थानमा पुगेछु भनेर कहिले पनि सोचेको थिइनँ। प्रभुले मलाई धुलो घुर्यान र दलदलेखिलोबाट उठाएर चट्टानमाथि राख्नुभयो। मैले 2065 सालबाट एफएममा 30 वर्षपछि नेपाल टेलिभिजन एनटिभीको राष्ट्रिय सञ्चालनबाट पनि परमेश्वरको वचन प्रचार गर्ने मौका पाएको छु। यसरी मिडियाबाट पनि प्रभु यसको सुसमाचार प्रचार गर्ने मौका मिलेको छ, यो मेरो लागि आशिषको कुरा हो। हाल म राष्ट्रिय क्रिस्चियन महासंघमा वरिष्ठ सह अध्यक्ष छु भने एनसीएफमा सल्लाहकार, बाइबल सोसाइटीमा बोर्डको सदस्य, लोगोस नेपालमा संस्थापक सदस्य र एलिम एकाडेमीमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा सहयोग गरिरहेको छु। हाल मेरो परिवारमा श्रीमती, 2 छोराहरू र 1 बुहारी छौं। म र मेरा परिवारका सबै सदस्यहरूले परमेश्वरको सेवा गरिरहेको छौं। मेरो जीवन, परिवार र मण्डली सबैमा परमेश्वरले धेरै आशिष दिइरहनु भएको छ। मलाई र मेरो परिवारलाई परमेश्वरले शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन दिइरहनु भएको छ। र म बाछिन्जी र मेरो अन्तिम श्वास बहिनी नै उनीहरूले मैले सेवा गरिरहेको परमेश्वरको

0: अवस्था मेरो निर्धारित समय सकिएको छ। यदि तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषित बनाउने गवाही वा कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि मेरो सम्पर्क वाट्सएप नम्बर हो 6085908136608590813 छ। इमेल एड्रेस हो raimartha808@gmail.com। फेसबुक हो मार्था राई जेमिसी। गड ब्लेस यू।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बायुका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ र हाम्रो अफिसियल वेबसाइट www.goodnewsnepal.org मार्फत 24 घण्टा संसारैभरि एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी व्यभिचार अर्थात पापको विषयमा हेर्नेछौ। सामान्यतया व्यभिचारलाई हामी एक किसिमको अपराधको रूपमा बुझ्न सक्छौ, जुन व्यभिचार सामाजिक, कानूनी, नैतिक र धार्मिक रूपमा अति नै घृणास्पद र लज्जास्पद कार्य हो। समग्रमा यो एउटा पाप हो। अनि श्रोता, परमेश्वरले आफ्नो वचनमा भन्नुभएको छ, तिमीहरूले ईश्वरको नाममा पाप गरिरहेका छौ भनेर। आउनु श्रोता, मानिसले कसरी ईश्वरको आराधनाको नाममा पाप गरिरहेको छ र यो पापबाट बस्न चाहिँ कसरी सकिन्छ त? यिनै विविध विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभयो।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म प्रभुजनको तर्फबाट हार्दिक नमस्कार तथा जय मसीह टेकाउन चाहदछु। आजको यो सुसमाचार सबैका लागि कार्यक्रममा श्रोतावृन्द, हामीहरू यहाँहरूका बीचमा छौं, यहाँहरूका साथमा छौं। हामीहरूले आज नेपाल देशमा मात्र नभएर विश्वभरि नै गुड न्यूज नेपाल रेडियो अनलाइन प्रोग्राममा प्रस्तुत हुन थालेका छौं। आदरणीय श्रोता, यहाँहरूले पक्कै पनि सुसमाचार सबैका लागि कार्यक्रम सुनिराख्नु भएको छ र यसको महत्वलाई बुझिराख्नु भएको छ र यसमा विश्वास गर्न शुरू गर्नु भएको छ। किन त भने यो एउटा यस्तो कार्यक्रम हो जसले तपाईँ र मेरो यो धरतीको जीवन मात्र होइन अनन्त अनन्तसम्मको जीवन सुखमय बनाउन सहयोग गर्दछ र तपाईँ र हामी मानव बीचको सम्बन्ध मात्र होइन ईश्वर र मानव बीचको सम्बन्ध पनि बढाउने गर्दछ। हामी आफ्नो सोच विचार र आफ्नो तरिकाले ईश्वर मानिरहेकाहरूलाई ईश्वरीय व्यवस्था अनुसार ईश्वर मान्न पनि सिकाइरहेको छ र कुनै पनि काम सफलता प्राप्त गर्न तरिका मिलेन भने हामीलाई धेरै कठिन हुन्छ र ईश्वर प्राप्तिको लागि पनि हामीहरू यदि तरिका मिलाएर गर्दैनौ भने हामीले ईश्वरलाई प्राप्त गर्न मुस्किल हुन्छ र ईश्वरले दिन खोजेको शान्ति, ईश्वरले दिन खोजेको आशिष, ईश्वरले दिन खोजेको मोक्ष हामीले प्राप्त गर्दैनौ। त्यसैले आदरणीय श्रोता, तपाईँहरूलाई या मलाई, हामी हरेक व्यक्तिलाई यो सुसमाचार सबैका लागि कार्यक्रम अति महत्वपूर्ण छ र तपाईँ हामीले यसलाई सुन्ने गर्नुपर्दछ। श्रोता, फेरि पनि आज मलाई परमपिता परमेश्वरको कृपामा यो अवसर मिलेको छ कि उहाँको वचनबाट हेर्ने। श्रोता, भौगोलिक रूपमा विश्वको केन्द्र इजरायल हो र इजरायलमा परमेश्वर आत्मा देह धारण बनी यीशु बनेर आउनु भएको इतिहास र कुराकानी तपाईँ हामीले पक्कै सुनेका हुनु पर्दछ। किनभने आज विश्वमा यीशुकै चहल पहल छ, आज विश्वमा यीशुकै प्रचार प्रसार छ, आज विश्वमा यीशुकै गुणगान बढ़िरहेको छ। किन त भने यीशु बिना मोक्ष नभएको कुरा थाहा भयो र यीशुमा मात्रै मुक्ति भएको कुरा थाहा भइसकेपछि यीशु ख्रीष्टमा विश्वास गरे मात्रै तिर मच्छे पाइने थाहा भइसकेपछि आज यीशुका पछि मानिसहरू लागिरहेका छन् मुक्ति र मच्छे पाउनलाई। मानिस भइसकेपछि भूल गल्ती हुन्छ, यो हामी सबैले स्वीकार्दछौ र भूल गल्ती भइसकेपछि अरू कुनै पनि नाममा क्षमा नहुने, अरू कुनै पनि बलिदानमा क्षमा नहुने, यीशु ख्रीष्टको बलिदानमा मात्रै विश्वास गर्यो भने क्षमा हुने, यो कुरा धर्मशास्त्रहरूले प्रस्ताएको हुँदा आज ठाउँ ठाउँ हरेक परिस्थितिबाट मानिसहरू यीशुमा आउँदैछन्। तपाईँ हामी पनि यो सुन्यौं र बुझ्यौं र यसमाथि विश्वास गर्यौं भने हाम्रा पनि जानी नजानी गरेका सम्पूर्ण पाप अधर्महरू क्षमा हुनेछन्, मुक्ति र मोक्ष पाउनेछौ। यो बराबर उपलब्धि अर्को केही छैन। आदरणीय मित्र, तपाईँ र हामीले यसलाई सम्झौं। आज म एउटा अध्याय पाठ गर्छु, त्यो इजरायल भन्ने ठाउँको कुरा मैले शुरूमा ल्याएको थिएँ। यहाँनिर एउटा वचन मैले देखिरहेको छु, दोस्रो राजाको पुस्तक 9 पद, परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा जे ठिक थिएन त्यो गुप्त रूपमा इजरायलहरूले गरे, पहरेदार बस्ने धरहरादेखि लिएर किल्ला भएको शहरसम्म क्रममै तिनीहरूले आफ्ना सबै नगरहरूमा अग्ला अग्ला ठाउँहरू बनाए। आदरणीय मित्र, यहाँनिर परमेश्वरले एउटा वचन दिनुभयो इजरायलहरूलाई, अथवा जहाँ प्रभु येशु ख्रिस्टको आगमन भयो र येशु ख्रिस्टको काम र कुराहरू प्रत्यक्ष देख्ने मानिस इजरायलीहरूलाई यहाँ प्रभु येशु ख्रिस्टले बताउनु भयो। यो प्रभु येशु ख्रिस्ट शरीरमा यो धरतीमा आउनु भन्दा हजारौं वर्ष पहिलाको कुरा हो, तर पनि यहाँ इजरायली भनेर भनेको छ। किन त भने परमेश्वर प्रभु येशु ख्रिस्ट भनेर इजरायलमा आउने कुरा धेरै पहिला थाहा भएको हामी पाउँदछौ, र त्यहाँनिर ती इजरायलीहरूले साँचो सत्य परमेश्वर आत्मा परमेश्वरको वास्तविकता बाइबलबाट बुझ्दा बुझ्दै पनि तिनीहरूले गल्ती गरेका थिए, र यहाँनिर भनिएको छ आफ्ना सबै नगरहरूमा अग्ला अग्ला ठाउँहरू बनाए। के आफ्नो नगरमा अग्ला ठाउँ बनाउनु पाप हो त? ईश्वर विरुद्धको अपराध हो त? यो हो कि होइन तपाईँ हामी पक्कै पनि बुझ्नेछौ। तर त्यो भन्दा पहिला यहाँहरूका बीचमा म एउटा परमेश्वरको महिमा र प्रशंसाको लागि एउटा भजन राख्नेछु, यसद्वारा

भावेश्वर त हामीले यो भजन सुन्यौं जसले ईश्वरको महिमा गरेको छ र यो अग्ला अग्ला ठाउँहरू बनाउनु नै अपराध पाप हो त कि यो भन्दा अरू केही हो पाप? यो कुरा हामी 10 पददेखि तल हेर्नेछौ दोस्रो राजा 17 अध्यायको र यहाँनिर खास पाप के हो मान्छेले मान्छेको जीवनबाट सत्य पवित्र आत्मा परमेश्वरको विरुद्धमा गरिने मुख्य पाप के हो त्यो यहाँ लेखिएको छ। के छ भने हरेक अग्लो डाँडामा र हरेक झ्याममा परेको रुखमुनि तिनीहरूले चोखा ढुङ्गा र असेरा देवीका खम्बाहरू खडा गरे। तिनीहरूका सामुन्यबाट निकालिएका जातिहरूले गरे झैं हरेक अग्ला ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे जसले गर्दा परमप्रभुलाई रिस उठ्यो। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे र आफ्ना निम्ति बाछाको आकारमा ढालेर बनाएका दुईवटा मूर्तिहरू र एउटा असेरा देवीको खम्बा बनाए। तिनीहरू आकाशका सबै तारा मण्डलको सामान्य घोप्टो परे र बालको पूजा गरे। तिनीहरूले आफ्ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। तिनीहरूले जोखाना हेरे र टुना मुना गरे र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न तिनीहरूले आफैलाई बेचे र उहाँलाई रिस उठाए। यसैले परमप्रभु इजरायलमाथि साह्रै रिसाउनुभयो र तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। कति दुःखको कुरा आदरणीय मित्र, यदि तपाईँ र मलाई सृष्टिकर्ता परमेश्वरले आफ्नो उपस्थितिबाट निकालिदिनुभयो भने हामीहरूको हालत के होला? हामीहरूको अवस्था के होला? श्रोता, तपाईँ हामीले सुन्यौं उहाँको जीवित वचन। हामीले सोचिरहेका छौं ईश्वरका अगाडि मैले धर्म कर्म गरिराखेको छु, तर ईश्वरको वाणी पवित्र धर्मशास्त्र बाइबलमा भने हामीले गरेका ती धार्मिक कामहरूलाई त गल्ती अथवा पाप रूपमा पनि लिएको छ। किन होला त्यसो? आदरणीय मित्र, तपाईँ हामीले आफ्ना मन मस्तिष्क आफ्ना सोच विचारले गरेका क्रियाकलाप कतिपय बेला परमेश्वरलाई मन पर्दैन रहेछन्, यो कुरा हामीले विचार गर्नुपर्ने रहेछ। यहाँनिर दोस्रो राजा 17 अध्यायमा हरेक अग्लो डाँडामा हरेक झ्याममा परेको रुखमुनि तिनीहरूले चोखा ढुङ्गा र असेरा देवीका खम्बाहरू खडा गरे। कहिले पनि हामीले डाँडाको टुप्पामा होस् या खोलाको तीरमा होस् ईश्वरलाई बस्ने घर बनाउन सक्दैनौ, यो कुरा धर्मशास्त्रबाट बताएको छ। त हामीले ईश्वरलाई अग्ला अग्ला डाँडाको टुप्पामा झ्याममा परेका रुखमुनि चोखा चोखा ढुङ्गाहरू राखेर ईश्वरलाई बास गर्यौं भनेर हामी त्यसमाथि गर्व गर्दछौ, के त्यो गर्व गर्नुपर्ने कुरा रहेछ त? के पाप रहेछ? यो कुरा पवित्र धर्मशास्त्र बाइबलले छर्लङ्ग बनाउँदछ। श्रोता, प्रभु येशू ख्रीष्ट आँखा खोलिदिने, आत्मिक आँखा खोलिदिने प्रभु हुनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबल सत्यता बताउने शास्त्र हो र यो कुनै यस्तो पुस्तक होइन जसले जस्ता रीतिथिति मात्रै बताउँदछ, जसले ऐतिहासिक घटनाहरू मात्र बताउँदछ, जसले मनमोह गर्ने कहानी मात्र बताउँदछ। यो किताब यस्तो किताब हो जसले सत्य बताउँदछ, सत्य तितो हुँदछ, जसले पवित्रताको बारेमा बताउँदछ, पवित्रता अति महत्वपूर्ण हुन्छ, जसले मुक्ति र मोक्षको बारे सत्य सिद्धान्त बताउँदछ, धेरै मानिसलाई यो स्वीकार्न गाह्रो परिरहेको हुन्छ। श्रोता, तपाईँ र मेरो जिन्दगी अनन्तको यो धरतीमा छैन, यो कुरा हामीलाई थाहै भएको कुरा हो। हामी एक दिन यो धरतीबाट निस्केर जानुपर्दछ, हामी एक दिन यो धरतीबाट निस्कनु पर्दछ, हामी एक दिन यो धरती छोडेर जानुपर्दछ, यो कुरा हामी सबैलाई थाहा छ। तर जानु भन्दैमा हामी सधैँको लागि बिलाउँदैनौ, सधैँको लागि हामी हराउँदैनौ, यो कुरा हामीले गहिरो रूपले सोचेर बुझेर जानिराख्नु पर्दछ। हामीहरूको जीवन अनन्त अनन्त अनन्तसम्मको छ। आदरणीय मित्र, यो धरतीको क्षणिक जीवन मात्रै हाम्रो जीवन छैन, स्वर्गीय या नरकको अनन्त अनन्तको जीवन पनि छ। त्यसैले श्रोता, यो दुई दिने चोला अथवा यो केही क्षणको लागि धरतीमा हामीले जन्मेर एउटा बडो शुभ अवसर हामीले पाएका छौं, यो शुभ अवसर त्यतिकै खेर हाल्ने अवसर होइन। यो धरतीमा भएको जीवनमा स्वर्ग या नरकको रहस्य बुझ्ने र स्वर्ग जानलाई योग्य हुनलाई ईश्वरीय सिद्धान्त बुझ्ने र ईश्वर शास्त्र बाइबल अनुसार जिउने यो एउटा दायित्व र ड्युटी निभाउने जिन्दगी हो, पृथ्वीको जिन्दगी। किनभने हामी एक दिन यो पृथ्वीबाट गइसकेपछि हामी कि त सुखै सुख हुने ठाउँ स्वर्गमा पुग्छौं भने कि त दुखै दुख हुने ठाउँ नरकमा पुग्छौं।
आदरणीय मित्र, स्वर्ग जान हामी सबै चाहनु पर्छ, हामी सबैले स्वर्ग जानै चाहेका हुन्छौ, त्यसैले विभिन्न धर्म कर्ममा विभिन्न विधि विधान गरिरहेका छौ। तर आदरणीय मित्र, त्यो विधि विधान धर्मशास्त्र बाइबल अनुसार छ कि छैन, साँचो ईश्वरको आज्ञा र व्यवस्था अनुसार छ कि छैन, यो कुरा भने हामीले गम्भीरतापूर्वक सोच्नु पर्दछ। यदि हामी पनि अग्ला अग्ला डाँडाहरूमा ईश्वरको बस्ने बास बनाउँदछौ, झ्याम्मा परेका रुख मुनि चोखा चोखा ढुङ्गा राखेर ईश्वर मानेर तिनीहरूमा ढोक्दछौ र विभिन्न असेरा देवीका मूर्तिहरूमा हामी पूजा पाठ गर्दछौ भने हामीले ईश्वरको विरूद्धमा काम गरिरहेका छौ र हामीहरूले विभिन्न बादशाहहरूका मूर्तिहरू बनाएर अथवा विभिन्न धरती आकाश कुनै पनि चीजका मूर्तिहरू बनाएर आफैले बनाउने आफैले तिनलाई ईश्वर ठानेर ढोगिरहेका छौ भने ईश्वरको अगाडि अपराध गरिरहेका रहेछौ। यो कुरा मैले भनेको होइन, पवित्र धर्मशास्त्र बाइबलले भनिरहेको कुरामा बोलिरहेको छौ आदरणीय मित्र। त्यसैले बाइबलमा बोलिएको कुरा तपाईँ हामी पछ्याउ र तपाईँ हामी आफ्नो जीवनमा एउटा परिवर्तन चाहौं र आफ्नो जीवनमा शान्ति ल्याउ, आफ्नो जीवनमा मुक्ति र मोक्ष प्राप्त गरौं, यो एउटा शुभ अवसर हो आदरणीय मित्र तपाईँ र मेरो लागि। त्यति मात्र नभएर यहाँनिर गल्तीको लिस्ट नै दिएको छ, तिनीहरू आकाशका सबै तारा मण्डलहरूको सामान्य घोप्टो परे र बालको पूजा गरे। आदरणीय श्रोता, आकाशमा ताराहरू सूर्य चन्द्रमाहरूलाई ईश्वर ठानेर ढोग्नु र तिनीहरूको नाममा तेल या पानी चढ़ाउनु या फूलपाती चढ़ाउनु यो कुरा पनि गल्ती भएको कुरा धर्मशास्त्र बाइबलले बताउँदछ। किन त भने सूर्यलाई कुनै एक लोटा पानीको खाँचो छैन र एक लोटा पानीले सूर्यको आवश्यकता पूर्ति गर्न सक्दैन। हामीले दिएका फूलपातीहरूले सूर्यलाई न त राम्रो असर गर्छ न त नराम्रो असर गर्छ। किन त भने सूर्य एउटा निर्जीव चीज हो जसलाई परमेश्वरले तपाईँ र मलाई ताप र प्रकाश दिनलाई बनाएको हो। सूर्य पनि एउटा मध्यम स्तरको तारा हो र सबै ताराहरू त्यस्तै हुन्। त्यसैले आदरणीय मित्र, चन्द्रमा या सूर्य या ताराहरू या आकाशका कुनै पनि चिन्हहरूमा हामीहरू झुक्नु ढोग्नु र तिनीहरूलाई ईश्वर मानेर ईश्वरको आदर गर्नु पाप भएको कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। त्यति मात्र होइन, तिनीहरूले आफ्ना छोरा र छोरीहरूलाई आगोमा होम गरे, तिनीहरूले जोखाना हेरे र टुना मुना गरे। आदरणीय मित्र, यदि तपाईँ र हामीले आफ्ना पशु पक्षीलाई हामीले ईश्वरको नाममा मार्यौं भने यो त गल्ती हो र त्यो भन्दा ठूलो गल्ती छोरा छोरीलाई समेत होम बलि गर्ने बलिदान दिने सिद्धान्त पनि धरतीमा धेरै भइरहेको छ र पुरानो इतिहासमा यस्ता घटनाहरू हामी धेरै देख्छौ कि छोरा छोरीलाई पनि बलिदान गर्ने। आदरणीय मित्र, यो बराबर गल्ती ठूलो के हुन सक्छ त? परमेश्वरले हामीलाई आफ्ना छोरा छोरी दिनुभयो र आफ्नो हृदयको टुक्रा हुन् छोरा छोरी भनेको। यी छोरा छोरी जीवनमा परमेश्वरले दिनुभएको उपहारलाई लिएर जो ईश्वर होइनन् तिनीहरूको नाउँमा बलि गर्नु मार्नु अर्पण गर्नु यो ठूलो पाप हो आदरणीय मित्र, यसलाई हामी आज नै जानिराखौं। कतिपय छोराछोरी मारिहाल्छन् त कतिपय छोराछोरीहरूले कहिले विवाह गर्न नपाउने गरेर त्यस्ता दुष्ट आत्मा दैत दानव देवी देवताको नाममा चढ़ाइदिन्छन्। आदरणीय मित्र, ईश्वरले यो धरतीमा तपाईँ हामीलाई अपाङ्ग हुन र ईश्वरका अगाडि मार्न ईश्वरको नाउँमा आफ्नो नैसर्गिक अधिकार गुमाउनलाई ईश्वरले बनाउनु भएको होइन। यदि हामी त्यस्तो गर्छौं भने त्यो पनि पाप भएको कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। त्यसैले यहाँ भनेको छ आफ्ना छोराछोरीहरूलाई होम गर्नु महापाप हो भनेर यो अध्यायमा बताएको छ। त्यस्तै तिनीहरूले जोखाना हेरे। आदरणीय मित्र, हामीहरू धेरै मानिसहरू भेटाउँछौ बाटोको किनारमा चोकको छेउमा हामी भेटाउँदछौ यस्ता मानिस जसले जोखाना हेर्दछन्। हात हेरेर अनुहार हेरेर शरीरको बनावट हेरेर हँसाई बोलाई हेरेर तपाईँ र मेरो भविष्य बताइदिँदछन्, तपाईँ र मेरो सुदिन र कुदिन बताइदिँदछन्। आदरणीय मित्र, जसलाई आफ्नै सुदिनको बारे थाहा छैन आफ्नै कुदिनको बारे थाहा छैन आफै एउटा नौलो भिखारी भएर बिचरा गुजरा चलाइरहेका छन् त तपाईँ र हामीले के त्यस्तो आफ्ना सुदिन तिनीहरूबाट हेर्ने? ईश्वरले यो कुराको भर्सना गर्नुहुन्छ, ईश्वरले यस्ता भ्रमहरूलाई इन्कार गर्नुहुन्छ, यस्ता कुराहरू पाप हुन् भनेर प्रश्न बताउनु भएको छ। किनभने मलाई परमेश्वरले जुन भाग्य रेखा कोर्नु भएको छ कोरिसक्नु भयो, मेरो हातमा जुन रेखा ईश्वरले कोर्नुभयो
कोरिसक्नुभयो। मेरो अनुहार ईश्वरले जे जस्तो बनाउनु थियो आमाको गर्भमा रचिनु भन्दा पहिले नै उहाँले डिजाइन गरिसक्नु भएको छ र त्यही अनुहार नै आज मैले प्राप्त गरेको छु। उहाँले दिनुभएको त्यही जीवनको लक्ष्य नै मैले पूरा गरिरहेको छु। कोही पनि मानिसलाई त्यो अधिकार छैन कि अर्काको भाग्य हेर्ने र अर्काको भाग्यको बारेमा भविष्यवाणी गर्ने। त्यो अधिकार होइन, त्यो जिम्मा होइन। यो गर्छौ भने आदरणीय मित्र परमेश्वरको अगाडि पाप हुँदछ, अपराध हुँदछ। त्यसकारण ईश्वरलाई कमाई खाने भाँडो बनाउने होइन, ईश्वरलाई पेट पाल्ने गुजाराको माध्यम बनाउने होइन, यो एउटा महापाप हो। आदरणीय मित्र हो, ईश्वरलाई मान्यौ, ईश्वरलाई पछ्यायौ भने उहाँले हरेक हाम्रा काम कुरामा आशीर्वाद दिनुहुन्छ। यसमा कुनै शंका छैन। आदरणीय मित्र परमधामका परमेश्वर एकमात्र साँचो ईश्वरमा प्रार्थना गर्यौं, उहाँको व्यवस्था पालन गर्यौं भने हामीहरूले गरेका हरेक कामहरूलाई उहाँले आशिष र शान्तिका साथमा पूरा गरिदिनुहुन्छ। उहाँले हामीलाई कृपा गर्नुहुन्छ, उहाँले हामीलाई सुरक्षा गर्नुहुन्छ। यो कुरा पक्कै हो। तर कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिको भविष्य बारे बोल्ने र भविष्य बनाइदिने र मान्छेलाई त्यो डर र त्रास देखाएर मानिसहरूबाट धन पैसा लुट्नु यो पाप हो र मानिसहरूका हातका रेखा हेरेर विभिन्न प्रकारका जोखाना हेरेर जुन भविष्यवाणी गर्दै पैसा असुल्ने कुरा एउटा ईश्वरका अगाडि गर्ने ठूलो पाप हो। यो कुरा पवित्र धर्मशास्त्र बाइबलले यहाँनिर दोस्रो राजा 17 अध्यायको 17 पदमा प्रष्टै लेखिएको छ। तिनीहरूले जोखाना हेरे अनि आदरणीय मित्र टुना मुना गरे पनि भनेको छ। टुना मुना गर्नु पनि ईश्वरका अगाडि पाप हो भनेर बाइबलले भन्दछ। मानिसहरू विभिन्न प्रकारका जन्तर मन्तर गरेर घाँटी र हात पाखुरामा बाँध्ने चलन छ। आदरणीय मित्र तपाई र हामीहरूलाई कुनै पनि बन्धनले बाँधिनु हुँदैन। कुनै पनि त्यस्तो भ्रम र ईश्वर विपरीत काम भएमा तपाई हामीलाई फाइदा होइन नोक्सान भएको हुन्छ। यसमा ईश्वर खुसी होइन दुखित हुनुभएको हुन्छ। किन त भने हामीहरूको हात पाउमा बाँधेको कुनै पनि डोरीले हाम्रो भाग्य बनाउन सक्दैन। हामीहरूको घाँटीमा बाँधेको कुनै पनि टुना मुनाको चिन्हले हाम्रो भाग्य रेखा बनाउन सक्दैन। हाम्रो जीवनमा शान्ति दिन सक्दैन। हामीलाई मुक्ति र मोक्ष दिन सक्दैन। र यो कुरा विश्वमा सर्वाधिक मानिसहरूले मान्ने विश्वका विद्वानहरू झुक्ने र सयौं वर्ष लगाएर सत्य साबित भएको पवित्र धर्मशास्त्र बाइबलमा प्रष्टै बताइएको छ। आदरणीय मित्र यहाँनिर मैले अघि नै पढे छोरा छोरीहरूलाई आगोमा होम बलि गर्ने र जोखाना हेर्ने र टुना मुना गर्ने यो परमेश्वरको विरुद्धमा अपराध हो भनेर यो दोस्रो राजा 17 अध्यायमा हामीले हेर्यौं। त्यसैले आदरणीय मित्र तपाईँ हामीहरूले आशा गरौंला, विश्वास गरौंला, मेरो पाखुरामा ईश्वरको सहायताको बन्धन छ, मेरो घाँटीमा टुना मुनाको माला छ, मेरो शरीरमा ईश्वरीय नामको विभिन्न प्रकारका टुना मनाका साधन छन्, म त ढुक्क हुनुपर्छ भनेर सोचौला। आदरणीय मित्र त्यो भनेको स्वर्गबाट यो धरतीमा झारिएका आत्मा जो आत्मा अनाज्ञाकारी थिए तिनीहरूलाई स्वर्गबाट दुष्ट आत्माको रूपमा खसालिएको छ। ती दुष्ट आत्माको नाममा हामीले आफ्नो जीव ज्यानमा बन्धन बाँधिरहेका हुन्छौं। कुनै पनि दुष्टको नाममा हामीले जीव ज्यानमा कुनै पनि बन्धन बाँध्नु हुँदैन। आदरणीय मित्र यो तपाईँ र मेरो भलाइको निम्ति नै परमेश्वरको जीवित वचनले बताएको हो। तपाईँ र हामीलाई असलै गर्न, तपाईँ र हामीलाई अन्धकार, अन्धविश्वास र दुष्ट आत्मा सैतानिक फन्दाबाट बचाउनलाई पवित्र शास्त्र बाइबलले प्रष्टै बताएको छ। किन त भने बाइबलका वाणी अथवा परमेश्वरलाई कसैको डर छैन। कुनै दुष्ट आत्मा, भूतात्मा, दैत, दानव, देवी देवताको डर छैन, किनभने सबैभन्दा माथिका ईश्वर परमेश्वर येशु नै हुनुहुन्छ र उहाँको वाणीमा यो भनिएको हो। छोरा छोरीलाई होम बलि गर्नु, तिनीहरूले जोखाना हेर्नु र टुना मना गर्नु ईश्वरका विरूद्धमा पाप हो र परमप्रभुको दृष्टिकोणमा जे कुरा खराब थियो त्यतिखेरका ती इजरायलीहरूले त्यही गरे र आफैलाई बेचेर उहाँलाई रिस उठाए। आदरणीय मित्र यदि तपाईँले सर्वशक्तिमान परमधामका एकमात्र ईश्वर जो यो धरतीमा येशु ख्रीष्ट भनेर आउनुभयो उहाँको नाम बाहेक अरू कुनै पनि नाममा हामीले शरीरमा बन्धन, घाँटीमा बन्धन, हात पाखुरामा बन्धन, कुनै पनि सुना चाँदीद्वारा, कुनै पनि कपडा डोरी धागोद्वारा, कुनै पनि प्रकारका मालाद्वारा, कुनै पनि ती दुष्ट आत्माको नाममा लगाइएका कुनै पनि चीज वस्तुहरूद्वारा हामीले आफैलाई पवित्र बनायौं भने
अथवा आफैले उनीहरूको नाममा बन्धनमा पार्यो भने यो कुरा ईश्वरदेखि अलग हुने कुरा हो, ईश्वरलाई रिस उठ्ने कुरा हो। किन त भने यदि एकजना श्रीमानले आफ्नो एकजनी श्रीमती विवाह गर्नु भएको छ भने ती दुई श्रीमान श्रीमती मात्रै एक आपसमा श्रीमान श्रीमती हुन्। यदि कुनै पनि श्रीमतीले परपुरुषसँग व्यभिचारको शारीरिक सम्बन्ध गाँसिन् भने ती पतिलाई कति रिस उठ्छ होला। त्यति रिस चोरी गरे भने उठ्दैन, त्यति रिस ठाँठक गरे भने उठ्दैन, जति रिस व्यभिचार गरे भने उठ्छ। त्यस्तै आदरणीय मित्र, यदि हामीले ईश्वरलाई ईश्वर भन्न छोडेर ढुङ्गा मुढा र दैत दानव र स्वर्गबाट झारिएका यी भूत आत्मा देव आत्मा प्रेत आत्मालाई ईश्वर भन्न थाल्यौं, ईश्वरले तपाईँ र म मानव जातिलाई ताप र प्रकाशको लागि सूर्य चन्द्रमा तारा मण्डल बनाउनु भएको छ तिनीहरूलाई ईश्वर भन्न थाल्यौं, तपाईँ र मैले तपाईँ र मेरो लागि विभिन्न उद्देश्यमा बनाएका बोट बिरुवा र ढुङ्गा माटोलाई ईश्वर भन्न थाल्यौं, सुन चाँदीलाई ईश्वर भन्न थाल्यौं भने त्यो परमेश्वर प्रतिको व्यभिचार हो। आदरणीय मित्र, त्यसकारण व्यभिचारलाई एकदमै ठूलो पाप भनिन्छ। त्यसकारण हामीहरूले कुनै पनि छोरा छोरीलाई होम बलि गर्नु, झोखाना हेर्नु, टुनामुना गर्नु, यो ईश्वरको विरुद्धमा हामीले दुष्ट आत्मामा बेचिनु हो। र त्यही कुरा यहाँ भनेको छ, तिनीहरूले बनाउनु भएको छ तिनीहरूलाई ईश्वर बन्न थाल्यौं, तपाईँ र मैले तपाईँ र मेरो लागि विभिन्न उद्देश्यमा बनाएका बोट बिरुवा र ढुङ्गा माटोलाई ईश्वर बन्न थाल्यौं, सुन चाँदीलाई ईश्वर बन्न थाल्यौं भने त्यो परमेश्वर

0: त्यस्तै गरिरहेका छौ भने हामीले आफैलाई ती दुष्ट आत्मालाई बेचिरहेका हुन्छौ, सांसारिक चीज वस्तुलाई बेचिरहेका हुन्छौ। किन त भने तपाईँ र मलाई सृष्टि गर्नुहुने परमधामका परमेश्वर हुनुहुन्छ, तपाईँ र मलाई सृष्टि गर्नुहुने ईश्वर एक मात्र हुनुहुन्छ, उहाँ अदृश्य हुनुहुन्छ, उहाँ एक पटक मात्र यो धरतीमा आउनुभयो इजरायलमा येशू भनेर, त्यसपछि उहाँ आत्मा हुनुहुन्छ, तपाईँ र मेरो हृदयमा बास गर्न चाहनुहुन्छ, किनभने ईश्वर आत्मा हुनुहुन्छ, आत्माको मन्दिर तपाईँ र मेरो शरीर हो। त्यसकारण आदरणीय मित्र, यदि हामी त्यस्ता काम टुनामना जोखाना विभिन्न प्रकारका छोरा छोरीलाई बलिदान गर्ने विभिन्न प्रकारका सुन चाँदीका आकृति बनाएर ईश्वर बनाउने यस्तो कार्यमा लागेका छौ भने ईश्वरका विरूद्धमा व्यभिचार गरिरहेका छौ, महापाप गरिरहेका छौ। यसमा एकदमै एकदमै गम्भीर रिस्कमा गम्भीर समस्यामा हामी फस्दैछौ। यो कुरा होस गरौं र एकमात्र साँचो ईश्वरका चरणमा आऊ र येशू प्रभुको नाममा पाप पश्चाताप गरौं, ती अधर्मलाई त्यागौं र सत्य ईश्वर सबैका एक मात्र हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, कुनै ढुङ्गा र माटो सुना र चाँदीका मान्छेका हातबाट बनाएका ईश्वर हुनुहुन्न। उहाँ ईश्वर जसले तपाईँ र मलाई बनाउनुभयो, जसले यो पृथ्वीलाई बनाउनुभयो, जसले आकाश धरती सम्पूर्ण ग्रह उपग्रहलाई रच्नुभयो, ती ईश्वर महान ईश्वर हुनुहुन्छ। जुन ईश्वर महान ईश्वर हुनुहुन्छ, ती ईश्वरलाई तपाईँ र मैले आफ्ना सृष्टिकर्ता मानौ, येशु ख्रिस्टको नाममा पाप पश्चाताप गरेर साँचो ईश्वरतिर लौटौं भन्दै आदरणीय मित्र, यो सुसमाचार सबैका लागि म अहिलेलाई बिदा हुन्छु। जय मिश्री, नमस्कार, परमेश्वरले आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै सन्देशमूलक र आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले आजको विषय वस्तुको बारेमा प्रशस्त जानकारी पाउनु भएको छ। साँच्चीकै आजको वचनमा भने जस्तै सत्य ईश्वरलाई छोडेर मानिस र ईश्वरका हातका सृजनाहरूलाई पुज्नु वास्तवमै व्यभिचार अर्थात् पाप हो भनेर परमेश्वर भन्नुहुन्छ। यसरी हेर्दा मानिसले ईश्वरप्रति नकारात्मक व्यवहार देखाएको प्रष्ट हुन्छ। वचनमा भनिए जस्तै सत्य परमेश्वरलाई जुन कार्य गर्दा मन पर्दैन त्यही कार्य मानिसहरूले ईश्वरको आराधना गर्ने नाममा निर्जीव थोकहरू स्थापना गरेर अनि सृष्टिका असल र राम्रा लाग्ने सजीव र निर्जीव वस्तुहरू पूजेर पाप गरेको कुरा हामीले वचनभरि नै पाउँदछौ। अनि विभिन्न किसिमका बलि र पूजाद्वारा परमेश्वरको दृष्टिमा जे खराब छ त्यही मानिसले गरेको कुरा हामी पाउँदछौ। यसकारण यी सबै कुराहरूद्वारा मानिस असल गर्ने नाममा ईश्वर खोज्ने र पुज्ने नाममा झनझन पापमा फस्दै गएको कुरा हामी आजको वचनमा पाउँदछौ। प्रिय श्रोता, आजको वचनमा भने जस्तै यस्तो खालको गतिविधिहरू तपाईँबाट भइरहेको छ भने कृपया तत्काल रोक्नुहोस्, किनकि यो कार्यले तपाईँलाई ईश्वरको दृष्टिमा पापी बनाइरहेको छ नै झन यही कुराले तपाईलाई दुष्टताको खाडलतिर धकेलिरहेको छ। वचनमा भने जस्तै आजसम्म तपाईँ ढुङ्गा मूर्ति देवी देवता खोला सूर्य चन्द्र पुज्दै हुनुहुन्छ भने अब यी कुराहरू गर्न छोडेर साँचो सत्य परमेश्वर येशू ख्रीष्टमा पश्चातापी हृदयका साथ आएर क्षमा माग्नुहोस्। उहाँले तपाईँका पापहरू सबै क्षमा गरिकन तपाईँलाई सत्यताको बाटोमा डोराउनुहुनेछ र जब तपाईँ सत्यलाई चिन्नुहुनेछ तपाईँ स्वतन्त्र हुनुहुनेछ। तपाईँ स्वतन्त्र हुनु भइसकेपछि विभिन्न टुनामुना जादु जोखानाका बन्धनहरूभित्र अब तपाईँ रुमली रहनु पर्ने छैन, अर्थात पाप गरिरहनु पर्ने छैन। यसकारण मित्र, येशू ख्रीष्टलाई विश्वास गर्नुहोस् र येशू ख्रीष्टले दिन चाहेको मुक्ति र उद्धार प्राप्त गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपाल स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47। त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com, gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद।

0: परमेश्वरले तपाई हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।
2: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
3: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशु ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
4: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म अनिल सुनामको तर्फबाट, अनि म विश्वास गर्दछु जब तपाईँ परमेश्वरको वचन सुन्नुहुन्छ, साँच्चै नै हृदयबाट नै सुन्नुहुन्छ भनेर म विश्वास गर्दछु। किन भन्दै गर्दा, तपाईँहरू हामी सबैजनाले परमेश्वरलाई आदर गर्छौ, अनि जुन व्यक्तिले परमेश्वरलाई आदर गर्छ, परमेश्वरको वचनलाई पनि आदर गर्छ भन्ने कुरालाई मैले विश्वास गरेको छु। आज मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय, आज मैले तपाईँसँग बातचित गर्न गइराखेको विषय चाहिँ यो प्रियहरू, म तपाईँसँग प्रार्थनाको विषयमा चर्चा गर्न चाहन्छु। प्रियहरू, तपाईँ र हामीले जब विश्वास गर्यौं, त्यही दिनदेखि नै हामीले प्रार्थना गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ भनेर सुनेर आएका छौं। तर कतिचोटि नि प्रियहरू, हामीले यो धेरै सुन्दै गर्दा चाहिँ नि हामीले यसलाई देवारमा उतारिराखेको छैनौ, हामीले कतिचोटि प्रार्थनाको जीवनहरू जिउन सकिराखेको छैनौ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, हामीले जानी नजानी हाम्रो शरीरको आवाज हामी सुन्छौ, हामी जानी नजानी नि प्रियहरू हाम्रो जीवनमा हामीले दुष्टलाई काम गर्न दिइराखेको छौ। त्यही भएर हामीलाई प्रार्थना गर्न मन लाग्दैन, त्यही भएर हामीलाई धेरै बहानाहरू बनाउन मन लाग्छ। यस्तो पो बहानाहरू हामी बनाउँछौ प्रियहरू, म बोलेको छु, सन्चो छैन, निन्द्रा लाग्यो भन्छौ। तर कतिचोटि हामीले परमेश्वरलाई दिनुपर्ने समय चाहिँ नि हामीले दिन सकेको छैनौ। किन भन्दै गर्दा चाहिँ नि दुष्टले परमेश्वरलाई दिने समय हामीबाट चोरेको छ, र हामीले उसलाई हाम्रो प्रार्थनाको समय चोर्न दिएका छौ प्रियहरू। अनि यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि धेरैचोटि तपाईँले प्रार्थना के हो भन्ने कुरा थाहा छ होला, अनि म यो समय प्रार्थना के हो त, तपाईँ र मेरो निम्ति प्रार्थना किन महत्व छ भन्ने कुरालाई म बताउन चाहन्छु प्रियहरू। प्रार्थना चाहिँ परमेश्वरसँगको बातचित हो प्रियहरू, प्रार्थना चाहिँ प्रियहरू बोल्नु मात्र होइन, सुन्नु पनि हो परमेश्वरलाई। प्रार्थना चाहिँ पवित्र कार्य हो जसले परमेश्वरको उद्देश्य हाम्रो जीवनमा जान्नको लागि सहायता गर्छ। प्रार्थना चाहिँ आत्मिक जीवनको सास पनि हो प्रियहरू. जब हाम्रो स्वाभाविक रूपमा हामी सास भएन भने प्रियहरू हामी जीवित रहन सक्दैनौ. त्यसै गरी हाम्रो प्रार्थना हाम्रो जीवनमा भएन भने नि हामी आत्मामा जिउँदो हुन सक्दैनौ प्रियहरू. अनि यो कुरा तपाईँ र मैले बुझ्नु पर्दछ प्रियहरू. अनि यो चाहिँ नि एकदमै मिठो सम्बन्ध हो म भन्न चाहन्छु प्रियहरू. कतिचोटि नि तपाईँ र म जीवित छौँ भन्ने यो उदाहरण पनि हो. यदि हामी आत्मामा जीवित छौँ भने हामीले धेरै चोटि प्रार्थनामा समय बिताउँछौ प्रियहरू. अनि प्रार्थनाले चाहिँ नि तपाईँ र मेरो विश्वासलाई, तपाईँ र मेरो नम्रतालाई, तपाईँ र मेरो आभारलाई र तपाईँ र मेरो पश्चाताप भक्तिलाई परमेश्वरको अघि राख्ने गर्दछ प्रियहरू. अनि तपाईँ र म चाहिँ परमेश्वरसँग कुरा गर्न चाहन्छौ भने नि हामीले प्रार्थना गर्न आवश्यक छ. तर मलाई एकदमै अचम्म लाग्छ अहिलेको समयमा नि धेरै मान्छेहरूले प्रार्थनामा समय बिताउन चाहँदैन. किन भन्दै गर्दा चाहिँ नि उनीहरूको समयलाई चाहिँ मोबाइलले, धेरै चोटि टिभीले, बातचितले चाहिँ के गरिराखेको हुन्छ, प्रार्थना गर्ने समयलाई चाहिँ खाइराखेको हुन्छ प्रियहरू. यदि तपाईँ र मैले प्रार्थना के हो भनेर पनि हामीले गरेनौ भने नि तपाईँ र मैले परमेश्वरलाई प्रेम गरिराखेको हुँदैनौ. तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकता दिइराखेको हुँदैनौ. जब हामी प्रार्थना गर्छौ, जब हामी बाइबल पढ्छौ, तपाईँ र मैले अझै राम्ररी परमेश्वरलाई जान्न सक्दछौ. अनि प्रार्थनाले तपाईँ र मेरो जीवनमा चाहिँ बदलाव लिएर आउँदछ प्रियहरू. प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनमा शक्तिलाई खोल्दछ. प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनलाई सार्थक बनाउँछ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ प्रियहरू. हामीले किन प्रार्थना गर्ने भन्दै गर्दा चाहिँ नि प्रियहरू, जब हामी घुँडामा बसेर परमेश्वरसँग प्रार्थना गर्छौ नि हामीले परमेश्वरलाई असल तरिकाले बुझ्न सक्छौ प्रियहरू. हामी आध्यात्मिक रूपमा अझ धेरै बलियो हुन सक्छौ प्रियहरू. हाम्रो जीवनमा रहेका दुःख, पीडा, चिन्ता, डर, अन्यौलता प्रियहरू, योबाट हामी के हुन सक्छौ, उम्कन सक्छौ. जब हामी प्रार्थना गर्छौ भन्दा धेरै चोटि हाम्रो जीवनमा धेरै कुराको बोधहरू हुन्छ. अनि हामीले धेरै कुराहरू हाम्रो आफन्तलाई, हाम्रो नजिकको मान्छेलाई भन्न सकेको हुँदैनौ. तर प्रार्थनामा हामीले परमेश्वर पितालाई भन्न सक्छौ प्रियहरू. जब हामी प्रार्थना गर्छौ नि हामी आत्मामा तृप्त हुन्छौ. जब हामी प्रार्थना गर्छौ हाम्रो कठिन अवस्थामा पनि नि हामीले सहिल निर्णय लिन सक्छौ. यीशु ख्रीष्टको जीवनमा हेर्नुभयो भने नि यीशु ख्रीष्टले प्रार्थना र उपवास बस्दै गर्दा चाहिँ नि उहाँले चेलाहरू छान्ने कुरामा, सेवकाइमा बढ्ने कुरामा उहाँले एकदमै शक्तिशाली निर्णयहरू लिनलाई उहाँलाई सहायता भएको छ प्रियहरू. जब हामी प्रार्थना गर्छौ नि प्रियहरू, प्रार्थनाले चाहिँ हाम्रो जीवनलाई सार्थक बनाउँछ. अनि प्रार्थना चाहिँ एउटा क्रिश्चियन जीवनको लागि चाहिँ मेरो दण्ड हो भनेर पनि म भन्न मन पराउँछु. जब हामी बोल्छौँ अनि जब हामी सुन्छौँ, परमेश्वरको अद्भुत सामर्थ्य, परमेश्वरको अद्भुत चमत्कार हाम्रो जीवनमा हामीले देख्न सक्छौ प्रियहरू. पहिलो थेस्लोनिकी 5:17 पावलले यो कुरालाई भन्दछन्, निरन्तर तिमीहरूले के गर, प्रार्थना गरिराख. निरन्तर तिमीहरूले प्रार्थना गरिराख भनेर पावलले तपाईँ र मलाई बताउँछन्. जुन व्यक्तिले चाहिँ धेरै प्रार्थना समय बिताउँछ नि प्रियहरू, उसले चाहिँ नि प्रियहरू दुष्टको रणनीति र परमेश्वरको शक्तिलाई थाहा पाउँछ. जुन व्यक्तिले धेरै प्रार्थनामा समय बिताउँछ नि त्यो व्यक्तिको जीवनमा परमेश्वरले अद्भुत र आश्चर्यको काम गर्नुहुन्छ भन्ने कुरालाई पनि म बताउन चाहन्छु. अहिलेको समयमा चाहिँ नि मान्छेहरू धेरै चोटि प्रार्थना विहीन भइराखेको छ, धेरै चोटि प्रार्थना रहित भइराखेको छ. त्यही भएर उनीहरूको जीवन चाहिँ आत्मिक जीवनमा चाहिँ सुक्खापन छाइराखेको छ प्रियहरू. म यो किन भन्दैछु भन्दा नि प्रियहरू, जब तपाईँ मैले पुरानो नियममा हेर्छौँ भने त्यहाँनिर पनि तपाईँ मैले शक्तिशाली प्रार्थनाको उदाहरणहरू हामीले पाउन सक्छौ. जब तपाईँ मैले पुरानो नियममा हेऱ्यौँ भने प्रियहरू, किङ जेम्स संस्करण बाइबलमा त्यहाँनिर हामीले 113 पटक प्रार्थना भनेको कुरालाई हामी पाउने गर्दछौ पुहेहरू पुरानो नियममा. अनि हिब्रू शब्दमा प्रार्थनालाई चाहिँ नि तफिला भनेर पनि भनिन्छ, जसको अर्थ चाहिँ परमेश्वरलाई भन्नु, अनुरोध गर्नु, आफ्नो हृदय उहाँलाई पोख्नु र उहाँलाई सुन्नु पनि भनेर हुँदछ पुहेहरू. म पहिलो उदाहरण तपाईँहरूको बीचमा राख्न चाहन्छु पुहेहरू. जब तपाईँले मैले पहिलो सामुएल 1:10-11 हेर्यो भने त्यहाँनिर हामीले हन्नाको आँसु सरीको प्रार्थना पाउँछौ पुहेहरू. हन्ना जो चाहिँ आफैमा चाहिँ बाँझो थिइन् पुहेहरू, हन्ना आफैमा बाँझो थिइन्. अनि तपाईँले मैले पुहेहरू यहुदी संस्कृति हेर्यौँ भने चाहिँ नि पुहेहरू बाँझोपन चाहिँ एकदमै लाजको कुरा, बाँझोपन चाहिँ एकदमै शरमको कुरा थियो पुहेहरू त्यो समयमा. अनि अहिले नेपालमा पनि हेर्यौँ भने बच्चा नहुनु भनेको चाहिँ धेरै पुरा मानसिक र भावनात्मक रूपमा टुक्रा टुक्रा हुनु हो पुहेहरू. अनि यस्तै भएको छ हन्नाको जो सौता छ पनिना, उसले चाहिँ उसलाई यति धेरै पीडा दिएको छ, तिमी चाहिँ नि बच्चा नहुने बाजी, तिमी चाहिँ नि बच्चा जन्माउन नसक्ने बाजी भनेर भनेको छ. अनि हन्नाले के गरेको छ भन्दा चाहिँ नि सिलोमा गएर यति धेरै रुँदै परमेश्वरको अगाडि प्रार्थना गरेको छ. जब उसले प्रार्थना गर्छ नि परम प्रभुले प्रार्थनाको उत्तर दिनुहुन्छ. अनि हन्नाले श्यामल जस्तो शक्तिशाली अगुवा र अगम वक्तालाई चाहिँ जन्माएको छ पुहेहरू. म यहाँ के भन्न चाहन्छु भन्दा चाहिँ नि जब एउटा आमाले चाहिँ परमेश्वरसँग माग्यो छोरालाई, परमेश्वरले उसको बाँझो पोखलाई के गरिदिनु भयो, खोलिदिनु भयो. अनि प्रार्थना कति शक्तिशाली रहेछ भन्ने कुरा चाहिँ नि हामी हन्नाको जीवनबाट पनि देख्न सक्छौ पुहेहरू. अनि योबाट म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, पुरानो नियममा पनि नि शक्तिशाली प्रार्थना चाहिँ हन्नाको भनेर पनि हामीले थाहा गर्न सक्छौ पुहे. हन्ना चाहिँ मानसिक रूपमा भावनात्मक रूपमा ऊ चाहिँ तगिन भएको थियो, तर परमेश्वरले त्यो समयमा चाहिँ नि के गर्नुभयो भन्दा चाहिँ नि उसलाई खुसी दिनुभएको छ पुहेहरू. यो खुसी चाहिँ हन्नाले पाएको छ कसरी भन्दा चाहिँ जब उसले प्रार्थनामा समय बिताए नि परम प्रभुले उसको मानसिक र भावनात्मक रूपमा भएको थकानलाई चाहिँ नि शक्तिमा परिणत गरिदिनु भयो, खुसीमा परिणत गरिदिनु भयो पुहेहरू. यो कुरा त पाएर मैले प्रार्थनाको बारेमा पुरानो नियममा पनि पाउँछौ. अर्को उदाहरण पनि म तपाईँहरूलाई बताउन चाहन्छु. जब तपाईँले दोस्रो इतिहासको 20:5-12 हेर्नुभयो भने त्यहाँनिर तपाईँले यहुदाको राजा योसपातलाई पाउनुहुन्छ, जो चाहिँ चौथो राजा थिए. अनि उनी चाहिँ एकदमै धार्मिक र न्याय प्रेमी राजा थिए भनेर हामीले त्यहाँनिर पाउँछौ. अनि त्यो समयमा चाहिँ पुहेहरू यहुदामाथि त्यो इस्रायलमाथि चाहिँ मुआबी, अम्मोनी र सेरैले चाहिँ आक्रमण गर्नको लागि चाहिँ आइराखेको हुन्छन्। ऊ त आफैमा राजा थियो पुहेहरू, यो राजाले आफ्नो शक्तिमा आफ्नो बलमा आफ्नो हतियारमा के गर्नु पर्थ्यो, भरोसा गर्नु पर्थ्यो. तर योसेपातले चाहिँ के गर्छन् भन्दा चाहिँ नि सम्पूर्ण उसका मानिसहरूलाई उपवास बसेर प्रार्थना गर्नको लागि के गर्छन्, उत्साहित गर्छन् र आफू पनि बस्छन्. जब उसले प्रार्थना गर्न थाल्छन् नि पुहेहरू, उसले चाहिँ युद्धको साथ प्रार्थनालाई रोजेको छन्, उसले चाहिँ पुहेहरू शक्तिको साथो प्रार्थनालाई रोजेको छन्, उसले चाहिँ नि पुहेहरू आफ्नो प्रवासको साथो चाहिँ उपवासलाई जब उसले रोज्छन्, त्यहाँनिर के हुन्छ भन्दा चाहिँ नि त्यो मोआबीहरू, अम्मोनीहरू र सेराईहरू चाहिँ एक अर्कामा अन्धाधुन्धा लडाई गरेर मर्छन् पुहेहरू. यहाँनिर पनि हामीले के कुरा देख्छौँ भन्दा योसेपातको प्रार्थनामा चाहिँ नि पुहेहरू उसले चाहिँ आफ्नो बलमा आफ्नो शक्तिमा युद्धमा भन्दा पनि नि प्रार्थनामा चाहिँ उसले के गरेको छ, आफ्नो शक्तिलाई पाएको छ। अनि यो कुरा पनि हामीले सिक्न पाउँछौँ योसेफको जीवनबाट पनि, प्रार्थना कति शक्तिशाली छ भनेर पुरानो करारमा। अनि तेस्रो घटना म तपाईँलाई बताउन चाहन्छु, पहिलो राजा 18:36-39 हेर्नुभयो भने नि त्यहाँनिर तपाईँ र मैले एलियाको प्रार्थनालाई हामी पाउँछौँ कर्मेल डाँडामा। त्यहाँनिर शक्तिशाली कुरा भएको छ, के भएको छ भन्दै गर्दा चाहिँ नि यहाँनिर बाउको देउता चाहिँ सत्य कि यहोवे चाहिँ सत्य हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँनिर के भइरहेको छ, चक्कर परिराखेको छ। अनि यो समयमा चाहिँ के भइराखेको थियो भन्दा नि त्यहाँनिर 3 वर्षसम्म पानी परिराखेको थिएन। अनि यहाँनिर दुईजनाको के हुँदैछ, टक्कर पर्दैछ बाल देउता र असेराको देउतासँग एलियाको। अनि त्यहाँनिर एलियाले एकचोटि छोटो प्रार्थना गरेर स्वर्गबाट आगो झर्यो भन्ने कुरा हामी पाउँछौ। त्यहाँनिर जिजेबेल आहाबका बाल देउताहरू 450 थिए पिएरो, आहाब र जिजेबेलका अगमवक्ताहरू पिएरो 450 थिए। र त्यो कर्मेल डाँडामा के हुँदैछ भन्दै गर्दा चाहिँ त्यहाँनिर चुनौती दिँदैछ एलियाले बाल देउताका प्रथम वक्तालाई। अनि त्यहाँनिर के हुन्छ भन्दा चाहिँ एउटा वेदी बनाएर चाहिँ उनीहरूले त्यहाँनिर बलिदान राख्छन्, पुरोहितहरू काठ राख्छन्, ढुङ्गा पानीहरू राख्छन्, अनि बाल देउताका 400 अगम वक्ताहरू नाच्छन् र स्वर्गबाट आगो झार्नको लागि खोज्छन् पुरोहितहरू। उनीहरू साँझसम्म नाच्दै गर्दा पनि नभएपछि चाहिँ एलिया गएर के गर्छ, प्रार्थना गर्छ र स्वर्गबाट आगो छर्छ, बलिदान का ढुङ्गा र पानी सबै जलाइदिन्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँनिर पाउँछौ। अनि हामीले पुरानो नियममा हेर्यौं भने पनि नि हन्नाको प्रार्थना, योसेफको प्रार्थना र एलियाको प्रार्थना कति शक्तिशाली रहेछ भन्ने कुरालाई हामीले थाहा गर्यौं। प्रार्थनामा कति साह्रो रहस्य लुकेको रहेछ भन्ने कुरालाई थाहा गर्यो पुरो। तर कतिचोटि चाहिँ हामीले प्रार्थनामा विश्वास गरिराखेको हुँदैनौ, प्रार्थनाले कसरी काम गर्छ भन्ने कुरालाई हामीले बुझिराखेको हुँदैन पेरो। हाम्रो शक्ति, हाम्रो बल, हाम्रो क्षमता भन्दा चाहिँ प्रार्थना चाहिँ धेरै माथिको कुरा हो भनेर पनि म तपाईँलाई बताउन चाहन्छु पेरो। पुरानो करारमा मात्र होइन, जब तपाईँले नयाँ करारमा हेर्नुभयो भने नि धेरै प्रार्थनाको उदाहरणहरू भेट्नुहुन्छ। तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने ग्रिक शब्द प्रार्थनालाई चाहिँ के भनेको छ भने प्रोसे उखे भनेको छ, जसको अर्थ चाहिँ सुन्नु, बोल्नु, विश्वास गर्नु, मान्नु भनेर पनि हुँदो रहेछ, अनि सम्बन्ध विस्तार गर्नु भनेर पनि हुँदो रहेछ पुरो। अनि म किन नयाँ करारबाट भन्दैछु भन्दै गर्दा नि यीशु ख्रीष्टको जीवन कालमा हेर्नुभयो भने पनि नि उहाँले धेरैचोटि प्रार्थनामा समय बिताउनु भएको छ। बिहान, दिउँसो, साँझ, रातभरि उहाँले प्रार्थनामा समय बिताउनु भएको छ पुरोहरू। तपाईँ र मैले यीशु ख्रीष्टले कतिचोटि प्रार्थना गर्नुभयो भनेर हामीले बाइबलमा उल्लेखित पाउँदैनौ, तर बाइबलमा हामीले 25+ ठाउँमा यीशु ख्रीष्टले प्रार्थना गर्नुभयो भनेर हामी पाउँछौ। अनि किन उहाँले प्रार्थना गर्नुहुन्थ्यो भन्दा नि यहुदी परम्परा अनुसार दिनको 3 प्रार्थना गर्ने चलन थियो त्यो समयमा, बिहान, दिउँसो र साँझ पुरो। यसको अनुसार चाहिँ यीशु ख्रीष्टले उहाँको जीवन कालमा हजारौं चोटि प्रार्थना गर्नुभयो भनेर म भन्न मन पराउँछु। उहाँले कति खेर प्रार्थना गर्नुभयो भने नि पुरो, जब उहाँले बक्तिस्मा लिनुभयो, बक्तिस्मा लिँदै गर्दा पनि उहाँले प्रार्थना गर्नुभएको छ। जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो त्यो समयमा चाहिँ स्वर्ग उग्रियो भनेको छ। प्रार्थनाले कसरी शक्तिशाली काम गर्दो रहेछ भन्ने कुरा चाहिँ हामीले यीशु ख्रीष्टको बक्तिस्मामा पनि हेर्न सक्छौ। उहाँ एकान्तमा प्रार्थना गर्नुहुन्थ्यो, चेलाहरूसँग पनि प्रार्थना गर्नुहुन्थ्यो, 5,000 खुवाउनु अगाडि पनि उहाँले प्रार्थना गर्नुभयो। कलिपीहरू उहाँको रूप परिवर्तन हुँदा गर्दा पनि नि उहाँले प्रार्थना गरिराख्नु भएको थियो। अनि गेत्सेमनी बगैँचामा पनि प्रार्थना गर्नुभयो र क्रुसमा अन्तिम समय पनि उहाँले प्रार्थना गर्नुभयो। किन उहाँले प्रार्थना गर्नुभयो भन्दा नि प्रियहरू, उहाँले तपाईँ र मलाई प्रार्थनाको एउटा उदाहरण जो दिन चाहनुहुन्थ्यो, प्रार्थना कति इम्पोर्टेन्ट रहेछ भन्ने कुरालाई सिकाउन चाहनुहुन्थ्यो। जब तपाईँले लुका 5:16 हेर्नुभयो भने यसरी लेखिएको छ, तर उहाँ एकान्त ठाउँमा जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो। यसको मतलब चाहिँ यीशु ख्रीष्टको जीवन चाहिँ प्रार्थनाले भरिएको थियो। यीशु ख्रीष्टको जीवन चाहिँ प्रार्थनाको जीवन थियो भनेर पनि म भन्न चाहन्छु प्रियहरू। उहाँको जीवन चाहिँ नि प्रार्थनाले भरिएको थियो भनेर भन्न चाहन्छु। उहाँले आफूले मात्र प्रार्थना गर्नु भएन, उहाँका चेलाहरूले कसरी प्रार्थना गर्नुपर्छ भनेर पनि उहाँले सिकाउनु भयो। तपाईँ र मैले मत्ती 6:9-13 हेर्यौँ भने येशूले हामीलाई सिकाउनु भएको प्रार्थना छ, द लर्ड्स प्रेयर भनेर पनि हामी पाउँछौ प्रियहरू। किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, उहाँले यसरी सिकाउनु भयो। पहिलो कुरा चाहिँ परमेश्वरको महिमा दिने कुरा सिकाउनु भयो, दोस्रो कुरा चाहिँ उहाँको इच्छा, तेस्रो कुरा चाहिँ दैनिक आवश्यकताको लागि प्रार्थना गर, चौथो कुरा चाहिँ क्षमाको लागि र सुरक्षाको लागि तिमीले आफ्नो लागि प्रार्थना गर भनेर सिकाउनु भएको छ। अनि पुरानो करारमा हेर्यौँ भने चाहिँ नि परमेश्वरसँग प्रार्थना गर्दा चाहिँ व्यक्ति विशेषको नाम लिएर प्रार्थना गर्नु पर्थ्यो। जसरी पुरानो करारमा अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबको परमेश्वर भनेर प्रार्थना गर्नु पर्थ्यो, तर जब हामीले यो मत्ती 6:9-13 आउँदै गर्दा चाहिँ नि अब चाहिँ परमेश्वर व्यक्ति विशेष हुनुहुन्न, उहाँ चाहिँ सम्पूर्णका परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँले सिकाउनु भएको छ। त्यही भएर हे हाम्रा स्वर्गमा हुनुहुने पिता भनेर उहाँले सिकाउनु भयो। उहाँ चाहिँ अब चाहिँ नि तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले यो प्रार्थनाद्वारा पनि सिक्छौ प्रियहरू। अनि येशूले मात्र प्रार्थना गर्नु भएन प्रियहरू, जब पीडितहरूको जीवन हामीले हेर्यौँ भने नि पीडितहरूले चाहिँ धेरै प्रार्थनामा समय बिताएको कुरालाई हामीले पाउँछौ प्रियहरू। जब तपाईँले पीडित 1 हेर्नु भने यी सबै एकै मनले प्रार्थना गरिराखेको थिए भन्ने कुरा हामी पाउँछौ। जब पेन्टिकोस्टको दिनमा पवित्र आत्मा आउनु भन्दा अगाडि चाहिँ उनीहरू चाहिँ प्रार्थनामा बसिराखेको थिए भन्ने कुरालाई हामीले पाउँछौ। जब उनीहरूले प्रार्थना गर्दै थिए एकै मन भएर, पवित्र आत्मा चाहिँ उनीहरूमाथि आउनुभयो, त्यहाँनिर शक्तिशाली काम भएको छ। त्यति मात्र होइन, जब तपाईँले फेरि 16:25 हेर्नुहुन्छ भने पावल र सिलास चाहिँ जेल खानामा परेका थिए प्रियहरू। अनि त्यो ज्याल खानामा पर्दै गर्दा चाहिँ नि प्रियहरू उनीहरूले चाहिँ नि परमेश्वरसँग जब प्रार्थना गरे, त्यो प्रार्थनाले चाहिँ नि प्रियहरू त्यो ज्याल खानालाई टुक्रा टुक्रा पारेको छ प्रियहरू। उनीहरूले पनि कति धेरै प्रार्थनामा समय बिताउँदो रहेछन् प्रेरितहरूले भन्ने कुराहरू हामी यहाँनिर पाउँछौ। अनि प्रार्थनाले चाहिँ असम्भव कुरालाई सम्भव बनाउँछ, प्रार्थनाले डरलाई बलमा रूपान्तरण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। अनि त्यसै गरी पावलले पनि धेरै चोटि प्रार्थना कति इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ तपाईँ र मलाई सिकाउँछन्। पहिलो थिच्नु नि कि 5:17 उसले यो कुरालाई भन्छ, निरन्तर के गर, प्रार्थना गर भनेको चाहिँ सधैँभरि प्रार्थनामा समय बिताइराख भनेर उसले सिकाउँछन् प्रियहरू। जब हामी सधैँभरि प्रार्थनामा समय बिताउन थाल्छौ, परमेश्वरलाई हामी बुझ्न थाल्छौ, परमेश्वरले पनि हामीलाई बुझ्न थाल्नुहुन्छ प्रियहरू। त्यति मात्र होइन, उसले फिलिपी 4:6-7 पनि भन्छन्, तपाईँ र मेरो चिन्ता फिक्री चाहिँ हामीले परम प्रभुमा राख्नुपर्छ र उहाँले हाम्रो चिन्ता फिक्रीलाई चाहिँ शान्तिमा बदल दिनुहुन्छ। अनि रोमी 12:12 पनि यो भन्छन्, प्रार्थनामा दृढ भएर के गरिराख, प्रार्थना गरिराख भनेर उसले हामीलाई सिकाउँछन्। जब हामी प्रार्थना गर्छौ प्रियहरू, हामीले परमेश्वरलाई बुझ्न सक्छौ। जब हामी प्रार्थना गर्छौ, हाम्रो जीवन चाहिँ परिवर्तन हुन थाल्छ प्रियहरू। अनि हामीले प्रार्थना चाहिँ कहिले गर्ने भन्दै गर्दा चाहिँ प्रियहरू, हामी खुसी हुँदा पनि प्रार्थना गर्ने, दुःखी हुँदा पनि प्रार्थना गर्ने, सङ्घर्षमा पनि हामी प्रार्थना गर्ने, कष्टमा पनि प्रार्थना गर्ने। प्रार्थना चाहिँ हाम्रो जीवनमा कहिले पनि रोकिनु हुँदैन प्रियहरू। जब यो प्रार्थना चाहिँ रोकिन्छ नि, तपाईँले मेरो आत्मिक जीवन पनि रोकिँदछ प्रियहरू भनेर म हजुरहरूलाई भन्न चाहन्छु प्रियहरू, त्यति मात्र होइन प्रियहरू, पावलले मात्र होइन, याकुबले पनि, मतीले पनि तपाईँ र मलाई सिकाउँछन्। याकुबले 5:16 यो भन्छन्, धार्मिक जनको प्रार्थना शक्तिशाली र प्रभावकारी हुन्छ भन्ने कुरा चाहिँ उसले सिकाउँछन्। अनि मती 21:22 यो कुरा भने, विश्वास र प्रार्थनामा तिमीले जे माग्छौ सो तिमीले पाउनेछौ भनेर। अनि किन तपाईँ र मैले प्रार्थना गर्ने भन्दा नि, परमेश्वरको नजिकतामा जाने, परमेश्वरलाई खोज्नलाई हामीले प्रार्थना गर्नुपर्छ प्रियहरू। जब हामी प्रार्थना गर्छौ नि हाम्रो जीवन चाहिँ परिवर्तन हुन थाल्छ प्रियहरू। म तपाईँलाई मेरो अनुभव सुनाउन चाहन्छु, जब हामी प्रार्थना गर्न छोड्छौ नि हाम्रो पुरानो व्यक्ति चाहिँ फेरि हाम्रो जीवनमा जागी उठ्दछ प्रियहरू। त्यो रिस फेरि हामीलाई उठ्न थाल्छ, त्यो नराम्रो सोच फेरि हामीलाई आउन थाल्छ, त्यो नराम्रो कुराहरू फेरि हाम्रो जीवनमा खोलिन थाल्छ। अनि ती कुरालाई बन्द राख्नको लागि चाहिँ प्रियहरू हाम्रो जीवनमा प्रार्थना आवश्यक छ। म तपाईँलाई एउटा घटना बताउन चाहन्छु, प्रार्थना कति धेरै शक्तिशाली छ भनेर प्रियहरू। धेरैचोटि मेरो श्रीमतीको नर्सिङको इक्जाम हुँदै गर्दा उसको 50,000 रुपियाँ हामीले फी तिर्नुपर्ने थियो प्रियहरू। हामीसँग 1 रुपियाँ पनि थिएन, तर हामीले वचनलाई मर्कुस 11:24 दावी गर्दै हामी प्रार्थना गर्दैथ्यौँ प्रियहरू। जब हामी प्रार्थना गर्दैथ्यौँ, हामीले नपताउने मान्छे, एकदमै साधारण मान्छेले चाहिँ नि प्रियहरू हामीलाई 50,000 दिनुभयो। अनि किन मैले यो सोध्दै थिएँ आफ्नो हृदयलाई, किन यो भन्नु भयो भन्दै गर्दा चाहिँ नि, हामीले मर्कुस 11:24 जब दावी गरेर हामीले प्रार्थना गर्यौँ, परमेश्वरले हामीलाई चाहिने रकम जुटाइदिनु भयो। म युक्रा भनिराखेको छुइनँ प्रियहरू, प्रार्थनाद्वारा परमेश्वरले जुटाउनु हुन्छ मात्र भनिराखेको छुइनँ। प्रार्थनाले चाहिँ तपाईँलाई परमेश्वरमा शक्तिशाली बढ्नको लागि, हुनको लागि सहायता गर्दछ प्रियहरू। अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु, यो संसारमा नि अहिले धेरैजना मान्छेहरूले प्रार्थना गर्न छोडिसकेको छन्, तर म तपाईँलाई अनुरोध गर्न चाहन्छु, आउनुहोस् आज हामी निर्णय गरौँ, अब चाहिँ हामी प्रार्थनाको व्यक्ति हुने समय आएको छ प्रियहरू। अहिले प्रार्थना नगरे हामी कहिले गर्ने प्रियहरू? तपाईँ र मैले घर परिवारमा प्रार्थनाको वेदी बनाउन आवश्यक छ, व्यक्तिगत प्रार्थनाको वेदी बनाउन आवश्यक छ, फेरि मण्डलीमा पनि प्रार्थनाको वेदी बनाउन आवश्यक छ। जति हामी प्रार्थना गर्छौ नि परमेश्वर जस्तो हामी त्यति नै देखिन थाल्छौ प्रियहरू। यदि तपाईँ र म चाहिँ परमेश्वर जस्तै जीवन जिउन चाहन्छौ भने नि तपाईँ र मैले प्रार्थनामा समय बिताउनु पर्छ, तपाईँ र मैले प्रार्थनामा प्रभुलाई खोज्नु पर्छ, प्रार्थनामा तपाईँ र मैले परमेश्वरलाई उचाल्नु पर्छ प्रियहरू। जब हामी प्रार्थना गर्न थाल्छौ हाम्रो जीवनमा बदलाव आउन थाल्छ। जब हामी प्रार्थना गर्न थाल्छौँ प्रियहरू, हाम्रो जीवनमा भएका पापहरू हाम्रो जीवनबाट निस्केर जान थाल्छ। जब हामी प्रार्थना गर्न थाल्छौँ, हामीले सोध्दै नसोचेको कुरा परमेश्वरले हाम्रो जीवनमा खोल्न थाल्नुहुन्छ। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 98 18 91 85 47 र 98 13 58 65 47 98 13 58 65 47। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म हरेक हप्ता यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्न आउने गर्छु। आजबाट हामी एउटा नयाँ श्रृंखला शुरू गर्दैछौं र यो महिनाभरि नै हामी हाम्रो मनमा भएका प्रश्नहरूलाई चाहिँ सम्बोधन गर्नेछौ। हाम्रो मनमा परमेश्वरप्रति, येशु ख्रिस्टप्रति, पवित्र आत्माप्रति अथवा हाम्रो विश्वास, हाम्रो आस्थासँग सम्बन्धित विभिन्न प्रश्नहरू हुन सक्छन्। हामी विश्वासमा हुर्किँदै जाँदाखेरि ती प्रश्नको उत्तरहरू हामी बिस्तारै बुझ्दै जान्छौं, भेट्टाउँदै जान्छौं। तर कहिलेकाहीँ यस्ता प्रश्नहरू मनमा अल्झिरहन्छन् जसले गर्दा कसैले हाम्रो आस्थाको विषयमा प्रश्न गर्दाखेरि हामी उत्तर दिन सक्दैनौं अथवा हाम्रै बुझाइ पनि परिपक्व भएको हुँदैन। त्यसकारणले गर्दा आज हामी त्यस्ता केही प्रश्नहरूलाई समेट्नेछौं। तपाईँले हप्तै पछि कुनै एउटा विशेष प्रश्नमा केन्द्रित रहेर कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। म विश्वास गर्छु हामी जति हाम्रो प्रश्नहरूको बारेमा कुरा गर्छौं, हाम्रो आस्थाको विषयमा भएका प्रश्नहरू, जिज्ञासाहरूलाई हामी सम्बोधन गर्छौं भने त्यसले हाम्रो बुझाइलाई अझै परिष्कृत बनाउँदै लैजान्छ, हामीलाई अझै परमेश्वरलाई नजिकबाट चिन्न, आफ्नो आस्थामा, आफ्नो विश्वासमा अझै दह्रो गरी खड़ा हुनलाई चाहिँ सहायता गर्छ। यदि तपाईँ त्यस्तो व्यक्ति हुनुहुन्छ जो भर्खरै प्रभुलाई चिन्नु भएको छ या लामो समयदेखि तपाईँ विश्वासी हुनुहुन्छ तर पनि तपाईँको मनमा कतिवटा प्रश्नहरू छन् भने सम्भवतः यो महिनाभरि प्रसारण हुने कार्यक्रमहरूले तपाईँका ती प्रश्नहरूलाई थोरै हदसम्म भए पनि समाधान गर्नेछ, त्यसको उत्तर दिनेछ। यदि उत्तर तपाईँले प्रश्न उत्तर पाउनु होइन भने पनि ए यो खालका प्रश्नहरू हुनु स्वाभाविक रहेछन् र यसको उत्तर चाहिँ मैले थाहा पाउनु पर्ने रहेछ भन्नेसम्मको एउटा जागरूकता तपाईँमा ल्याउनेछ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् हामी ढिला नगरी आजको कार्यक्रम शुरू गरौं। आजको कार्यक्रममा, आज यो पहिलो एपिसोड, यो महिनाको पहिलो एपिसोडमा हामी कुराकानी परमेश्वरबाटै, परमेश्वर पिताबाट हामी शुरू गरौं। हामी सबैजनाको मनमा प्रश्न हुन सक्छ, हामी परमेश्वर त भन्छौं, त्रिएक परमेश्वर भन्छौं, तर वास्तवमा चाहिँ म कसरी चिन्न सक्छु परमेश्वरलाई, या एकमात्र साँचो परमेश्वर चाहिँ को हुनुहुन्छ भन्ने प्रश्न हाम्रो मनमा हुन सक्छ। आजको कार्यक्रममा हामी यही विषयमा कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोला। परमेश्वर को हुनुहुन्छ? हामी मध्ये धेरैले बाल्यकालदेखि नै परमेश्वर हुनुहुन्छ भनेको सुन्दै आएका छौं। हामी प्रार्थना गर्छौं, चर्च जान्छौं, बाइबल पढ्छौं, परमेश्वरको नाम लिन्छौं, तर एउटा गहिरो प्रश्न छ कि हामी वास्तवमा परमेश्वरलाई चिन्छौं त? परमेश्वर कस्तो हुनुहुन्छ? उहाँका गुणहरू के हुन्? उहाँले संसार किन बनाउनु भयो? उहाँ सर्वशक्तिमान हुनुहुन्छ भने संसारमा खराबी र दुःख किन छ? र सबैभन्दा व्यक्तिगत प्रश्न के परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ? आज हामी परमेश्वरको बारेमा एउटा यात्रामा हामी निक्लिनेछौ। परमेश्वरको बारेमा हामी यी कुराहरूलाई बुझ्ने कोसिस गर्नेछौ। आजको विषयमा कुराकानी गर्दै जाँदाखेरि हामी एकदमै गहिरो अध्ययन गर्दैनौ किनकि हामीसँग थोरै मात्रै, एकदम सीमित मात्रै समय छ। त्यो कारणले गर्दा हामी केही बुँदाहरूमा रहेर परमेश्वर वास्तवमा को हुनुहुन्छ भन्ने बारेमा बुझ्ने कोसिस गर्नेछौ है त। त्यसैले कार्यक्रम नछुटाइकन सुन्नुहोला। हामी यसलाई लामो, गहिरो, विस्तृत हामी अध्ययन गर्न गइराखेका छैनौं, तर विभिन्न पोइन्टहरूको आधारमा बुझ्ने कोसिस गर्दैछौ। एउटा मात्र पोइन्ट छुटाउनु भयो भने पनि फेरि कहाँनिर के छुटे जस्तो हुन्छ। त्यसकारणले गर्दा सम्पूर्ण ध्यान दिएर आजको कार्यक्रम सुन्नुहोला भन्ने म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। सबैभन्दा पहिला शुरू गरौं, एकदमै बेसिक, एकदमै एउटा आधारभूत एउटा प्रश्नबाट, एकमात्र साँचो परमेश्वर चाहिँ को हुनुहुन्छ त? सबैभन्दा पहिलो प्रश्न, साँचो परमेश्वर को हुनुहुन्छ? आज संसारमा विभिन्न धर्म, विभिन्न देवी देवता, विभिन्न विश्वास र विभिन्न विचारहरू व्याप्त छन्। त्यसैले हामीले सोध्नुपर्छ कि बाइबलले साँचो परमेश्वरको बारेमा के भन्छ त? बाइबलले स्पष्ट रूपमा बताउँछ कि परमेश्वर एक मात्र हुनुहुन्छ, एकजना मात्र परमेश्वर हुनुहुन्छ। व्यवस्था 6:4 पदमा भनिएको छ, हे इजरायल सुन, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एउटै हुनुहुन्छ। क्रिस्चियन विश्वासमा हामी तीन परमेश्वरमा विश्वास गर्दैनौ, भन्नलाई हामी त्रिएक परमेश्वर भन्छौं, तर तीनजना परमेश्वरमा हामी विश्वास गर्दैनौ। हामी एक परमेश्वरमा विश्वास गर्छौ, पिता, पुत्र र पवित्र आत्मा। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सबै कुराको स्रोत हुनुहुन्छ, उहाँ हामीभन्दा माथि हुनुहुन्छ र हामी उहाँबाट टाढा छैनौ। उहाँलाई
कुनै मानिसले बनाएको होइन, उहाँ सुरुदेखि नै हुनुहुन्थ्यो। सुरु भन्ने कि अब सुरुभन्दा अगाडि केही छ भने पनि परमेश्वर हुनुहुन्थ्यो। उहाँको अस्तित्वको सुरुवात नै छैन न त अन्त्य छ। यसैले परमेश्वरलाई बुझ्ने पहिलो कुरा यही हो कि परमेश्वर कुनै मानिसले बनाएको देवी या देवता हुनुहुन्न, उहाँ स्वयं सृष्टिकर्ता हुनुहुन्छ। उहाँद्वारा नै सबै कुरा बनिएका हुन्, तर उहाँलाई चाहिँ कसैले बनाएको होइन। हामीले यो एउटा कुरा चाहिँ प्रश्नसँग बुझ्नु पर्दछ। अब अर्को प्रश्नतिर जाऊ, परमेश्वर कस्तो हुनुहुन्छ त? तपाईँको मनमा पनि बेला बखत यो आउँछ होला, यो विचार आउँछ होला, हामी परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारेमा कार्यक्रममा एकैछिनमा कुराकानी गर्नेछौ। नारी आशा सुन्दै गर्नुहोला।

मित्र पुनः स्वागत छ कार्यक्रम नारी आशामा। म ममता तपाईँको साथमा छु र आजको कार्यक्रममा हामी वास्तविक साँचो परमेश्वर को हुनुहुन्छ, परमेश्वर पिता को हुनुहुन्छ भन्ने बारेमा हाम्रो मनमा भएका प्रश्नहरूलाई सम्बोधन गर्दैछौ। यही क्रममा एउटा प्रश्न मैले यहाँहरूलाई अगाडि सोधेको थिएँ कि परमेश्वर कस्तो हुनुहुन्छ होला। तपाईँको मनमा यो प्रश्न आउँछ कि आउँदैन? परमेश्वर त हुनुहुन्छ होइन, उहाँ परमेश्वर पिता हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, त्यतिसम्म त बुझ्यौं। तर परमेश्वर कस्तो खालको हुनुहुन्छ, कस्तो स्वभावको हुनुहुन्छ, उहाँको नेचर कस्तो छ भन्ने बारेमा अब हामी कुरा गरौं है। त हाम्रो मनमा यो कहिलेकाहीँ परमेश्वरको एउटा गलत तस्विर बनेको हुन सक्छ। परमेश्वर कस्तो हुनुहुन्छ होला भनेर सोच्ने क्रममा कहिलेकाहीँ त्यो एउटा गलत छवि हाम्रो मनमा विकास भएको हुन सक्छ। कसैले परमेश्वरलाई सबै रिसाइराख्ने होइन, न्यायाधीशको रूपमा एउटा जज जो चाहिँ एकदमै कठोर छ, जतिखेर पनि रिसाइरहन्छ होइन, सानो सानो कुरामा पनि गल्ती मात्रै देखाइरहन्छ, त्यस्तो रूपमा देखेका छौं कि कसैले उहाँलाई चाहिँ समस्या पर्दा काम लाग्ने शक्ति होइन, हाम्रो जीवनमा अप्ठ्यारो पर्दा, गाह्रो पर्दा, रोग बिरामा हुँदा, खाँचो पर्दा चाहिँ मैले पुकार्ने परमेश्वर एउटा शक्ति जसले चाहिँ मलाई निको पार्नुहुन्छ, मेरो खाँचोहरू पूरा गर्नुहुन्छ, त्यसरी मात्रै पो हामीले परमेश्वरलाई हेरेका छौं कि। तर बाइबलले परमेश्वरको धेरै सुन्दर र वास्तविक तस्विरलाई चाहिँ प्रकट गरेको छ। यदि हामी बाइबलमा परमेश्वरलाई खोज्छौ, कस्तो स्वभावको चाहिँ हुनुहुन्छ भनेर खोज्छौ, त्यो चेष्टा गर्छौ भने बाइबलले एकदमै सुन्दर प्रकारले र एकदमै सटीक प्रकारले परमेश्वरको स्वभावलाई चाहिँ बयान गरेको छ। बाइबल भन्छ परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ, उहाँ न्यायी हुनुहुन्छ, उहाँ प्रेमिलो हुनुहुन्छ, परमेश्वर दयालु हुनुहुन्छ, परमेश्वर धैर्यवान हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर सत्य हुनुहुन्छ र परमेश्वर अपरिवर्तनीय अथवा कहिले पनि परिवर्तन नहुनुहुने स्वभावको हुनुहुन्छ। भजन संग्रह 103:8 भनिएको छ, परम प्रभु करुणामय र अनुग्रही, रिसाउनमा ढिलो र प्रेममा प्रशस्त हुनुहुन्छ। यसको अर्थ परमेश्वर कमजोर हुनुहुन्छ भन्ने होइन, उहाँको प्रेम र उहाँको पवित्रता सँगसँगै छन्। उहाँ प्रेम गर्नुहुन्छ तर पापलाई सामान्य कदापि ठान्नु हुँदैन। उहाँ क्षमा गर्नुहुन्छ तर उहाँ न्यायलाई व्यवस्था गर्ने परमेश्वर हुनुहुन्न। त्यसैले परमेश्वरलाई केवल एउटा गुणबाट मात्रै हामीले बुझेर उहाँलाई पूर्ण रूपमा हामी बुझ्न सक्दैनौ। उहाँ सम्पूर्ण रूपमा पवित्र, न्यायी, प्रेमिलो, दयालु र सत्य हुनुहुन्छ। प्रिय मित्र, अब कुराकानी गरौं परमेश्वरका गुणहरू के छन् भन्ने बारेमा, परमेश्वरको विशेषता के छ त, गुण के छ भन्ने बारेमा कुरा गरौं है। त परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, जसको अर्थ हो उहाँले सबै कुरा जान्नुहुन्छ, उहाँबाट कुनै कुरा लुकेको छैन। हामीले लुकाएका अथवा हामीले कसैलाई नभनेका कुरा पनि उहाँबाट लुक्न सक्दैनन्, उहाँबाट कुनै पनि कुरा लुक्न सक्दैन। परमेश्वर सर्वव्यापी हुनुहुन्छ, उहाँको उपस्थितिबाट हामी कतै पनि भाग्न सक्दैनौ, उहाँको नजरबाट हामी कहीँ गएर पनि लुक्न सक्दैनौ, किनकि हामी जहाँ सुके जाउँ परमेश्वर त्यहाँ हुनुहुन्छ। उहाँको नजरबाट लुकेको, उहाँको पहुँचबाट टाढा भन्ने त्यस्तो कुनै ठाउँै छैन, उहाँ सर्वव्यापी हुनुहुन्छ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, उहाँसँग सबै शक्ति छ, उहाँ शक्तिशाली हुनुहुन्छ, शक्तिमा प्रखर उहाँ हुनुहुन्छ। परमेश्वर अनन्त हुनुहुन्छ, जसको अर्थ हो उहाँको कुनै सुरुवात पनि छैन, कुनै अन्त्य पनि छैन, उहाँ नै अनन्त हुनुहुन्छ, उहाँ नै सबै हुनुहुन्छ। उहाँलाई सुरु गर्ने एउटा समय र उहाँको अन्त्यको समय भन्ने नै छैन। परमेश्वर आदि र अन्त्य, अल्फा र ओमेगा परमेश्वर हुनुहुन्छ। परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ, यो पनि अघि हामीले कुरा गरिसकेका छौं। उहाँको चरित्र र प्रतिज्ञा कहिले पनि कुनै पनि कुराले परिवर्तन हुँदैन। मानिस जस्तो परमेश्वर आज एउटा कुरा गर्ने, भोलि परिस्थिति अर्को हुँदाखेरि त्यो आफैले बोलेका कुरामा फेरि त्यसलाई मोडिफाई गर्ने अथवा त्यसबाट पर हट्ने परमेश्वर हुनुहुन्न। परमेश्वर हिजो जस्तो हुनुहुन्थ्यो, आज पनि त्यस्तै हुनुहुन्छ र भोलि पनि त्यस्तै नै रहनुहुनेछ। परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरमा कुनै पाप, दुष्टता या कुनै पनि खोट छैन, परमेश्वरमा कुनै पनि कुरामा खोट छैन, उहाँ पवित्र पवित्र पवित्र हुनुहुन्छ। परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ र परमेश्वर नै प्रेम हुनुहुन्छ। परमेश्वर प्रेमिलो हुनुहुन्छ ले मात्रै उहाँलाई चाहिँ चिनाउन सक्दैन, किनकि परमेश्वर नै प्रेम हुनुहुन्छ। यो कुरा कति सुन्दर कुरा छ है, प्रेम चाहिँ परमेश्वरको एउटा चारित्रिक गुण मात्र होइन, तर स्वयं परमेश्वर नै प्रेम हुनुहुन्छ।
यी गुणहरू केवल धर्मशास्त्रको जानकारीको लागि मात्र होइन, यो प्रश्न उत्तर गर्दा कण्ठ गरेर प्रभुमा चाहिँ यस्तो यस्तो कुरा छ, परमेश्वरमा यस्तो यस्तो कुरा छ भनेर बुझ्नको लागि मात्र होइनन्, यी कुराहरूले हाम्रो जीवनमा फरक पार्छ। उदाहरणको लागि, यदि परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा लुकाएको कुनै पनि कुरा उहाँबाट लुक्दैन, तर डराउन डर मात्रै मान्नुपर्ने पनि कारण छैन, किनकि उहाँ सर्वज्ञानी हुनुहुन्छ र उहाँ प्रेमिलो पनि हुनुहुन्छ, उहाँ क्षमा पनि गर्न सक्ने परमेश्वर हुनुहुन्छ। यदि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने उहाँ हाम्रो परिस्थिति को जहिले पनि नियन्त्रण उहाँले गर्न सक्नुहुन्छ, किनकि सबै शक्ति उहाँमा नै छ, उहाँको शक्तिभन्दा असीमित कुराहरू केही पनि छैनन्। यदि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भने हामी उहाँका प्रतिज्ञाहरूमा भरोसा गर्न सक्छौ, किनकि परमेश्वर आफूले बोलेका र भनेका कुराहरूप्रति जहिले पनि विश्वासयोग्य हुनुहुन्छ, हामी उहाँले बोलेका कुराहरूमा अनन्तसम्म भरोसा गर्न सक्छौ। त्यसैले परमेश्वरका गुणहरू जान्नु भनेको केवल हाम्रो जानकारी बढाउनु मात्र होइन, यसले परमेश्वरमाथिको हाम्रो भरोसा पनि बढाउँछ। अब तपाईँले यसो भनेको पक्कै सुन्नु भएको होला कि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, यसको अर्थ चाहिँ के हो त? अब हामी एउटा महत्वपूर्ण सत्यतामा आउँदैछौ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्नुको मतलब उहाँले नै सबै कुरा बनाउनु भएको हो। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। हामी यहाँ संयोगले आएका होइनौ, कुनै दुर्घटनाले हामी प्रकट भएका होइनौ, हाम्रो उत्पत्ति कुनै दुर्घटनाले एउटा ठूलो विस्फोटले हामी उत्पन्न भएकाहरू होइनौ, हाम्रो जीवनको कुनै उद्देश्य छैन भन्ने होइन, हामी दुर्घटनावश यहाँ संसारमा आएका होइनौ, हामी परमेश्वरको सृष्टि हौ, परमेश्वरले विशेष योजना सहित, इन्टेन्सन सहित होइन उद्देश्य सहित चाहिँ बनाउनु भएका हामी उहाँका हातका सिपहरू हौ। आकाश, पृथ्वी, समुद्र, पहाड, जनावरहरू र मानिसहरू सबै परमेश्वरको सृष्टिको हिस्सा हुन्। यसको अर्थ के हो त? यदि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो भने हाम्रो जीवनको उद्देश्य पनि उहाँसँगै जोडिएको छ। हामी आफैले आफ्नो जीवनको अर्थ बनाउने मानिस मात्र होइनौ, हामी सृष्टिकर्तासँग सम्बन्ध राख्न बनाइएकाहरू हौ, र यो सत्यले हाम्रो आत्ममूल्यलाई पनि परिवर्तन गर्छ। तपाईँको मूल्य तपाईँको रूपले निर्धारण गर्दैन, तपाईँको पैसा, शिक्षा, पद, लोकप्रियता वा सामाजिक स्थितिले तपाईँको अन्तिम मूल्य निर्धारण गर्दैन, तपाईँको मूल्य यो तथ्यबाट आउँछ कि तपाईँ परमेश्वरको सृष्टि हुनुहुन्छ, तपाईँ परमेश्वरको हातद्वारा विशेष उद्देश्य र विशेष योजनाको लागि बनाइनु भएको हो, तपाईँलाई परमेश्वरले इन्टेन्सन सहित बनाउनु भएको हो। अनि हाम्रो मूल्य चाहिँ हामी कतिचोटि हाम्रो जीवनमा हामी आफूलाई अर्थहीन सोध्छौ, आफ्नो जीवनको केही मूल्य छैन जस्तो सोध्छौ, त्यो समयमा तपाईँले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले तपाईँलाई बनाउनु भएको हो भन्ने तथ्यलाई, त्यो सत्यलाई तपाईँले स्मरण गर्नुभयो भने तपाईँले आफ्नो जीवनको मूल्य भेट्टाउनुहुनेछ। तपाईँ किन सृष्टि गरिनु भएको हो र कोद्वारा किन तपाईँ सृष्टि गरिनु भएको हो भन्ने कुरा जब तपाईँ बुझ्नुहुन्छ तब तपाईँले आफ्नो जीवनको वास्तविक मूल्य थाहा पाउनुहुन्छ। हामी यो नजरले परमेश्वरलाई सृष्टिकर्ताको रूपमा हामीले बुझ्नुपर्ने हुन्छ। अब अर्को कुरातर्फ जाउँ, परमेश्वर शक्तिशाली हुनुहुन्छ भनेर हामीले आजकै कार्यक्रममा पनि धेरैचोटि यसलाई दोहोर्याइसकेका छौ। सर्वशक्तिमान भन्नाले के बुझ्छौ त? परमेश्वरसँग सबैभन्दा ठूलो शक्ति छ, अथवा परमेश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ, यो कुरामा कुनै शंका छैन कि उहाँभन्दा शक्तिशाली कोही पनि छैन। उहाँले सृष्टि गर्न सक्नुहुन्छ, उहाँले बचाउन सक्नुहुन्छ, उहाँले निको पार्न सक्नुहुन्छ, उहाँले बन्द ढोका खोल्न सक्नुहुन्छ, उहाँले असम्भव देखिने परिस्थितिमा पनि आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्छ। तर एउटा महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्छ कि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भन्नुको अर्थ उहाँ आफ्नो चरित्रको विरुद्ध काम गर्नुहुन्छ भन्ने होइन। उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँभन्दा शक्तिशाली अरू कोही पनि छैन, तर यसको मतलब परमेश्वर एकतर्फी काम गर्नुहुन्छ या उहाँ झुटो बोल्नुहुन्छ, उहाँ पाप गर्नुहुन्छ या मनलाग्दी गर्नुहुन्छ भन्ने होइन। परमेश्वर कहिले पनि झुटो बोल्नु हुँदैन, परमेश्वरसँग पापको कुनै सरोकारै छैन, कुनै सम्बन्ध नै छैन।
उहाँ आफूलाई अस्वीकार गर्न सक्नुहुन्न। उहाँको शक्ति उहाँको पवित्र चरित्रसँग सधैँ मेल खान्छ। त्यसैले जब हाम्रो जीवनमा कुनै कुरा असम्भव जस्तो देखिन्छ, हामी सम्झन सक्छौ मेरो क्षमता यहाँ समाप्त हुन्छ, मेरो बल यहाँ समाप्त हुन्छ, तर परमेश्वरको क्षमता यहाँ समाप्त हुँदैन। हामीले नदेखेको बाटो उहाँले देख्न सक्नुहुन्छ, अथवा बाटै नभएको ठाउँमा परमेश्वरले बाटो बनाउन सक्नुहुन्छ। हामीले समाधान नदेखेको ठाउँमा उहाँले काम गर्न सक्नुहुन्छ र गर्नुहुन्छ। अब परमेश्वर असल हुनुहुन्छ। परमेश्वर पिताको कुरा गर्दा हामी जहिले पनि यो असल भन्ने शब्दलाई प्रयोग गरिराखेका हुन्छौ, होइन? के परमेश्वर साँच्चै असल हुनुहुन्छ त? यो प्रश्न मनमा आउँछ होला। जब हाम्रो जीवनमा सबै कुरा राम्रो भइराखेको हुन्छ, यो प्रश्नको उत्तर दिन हामीलाई सजिलो लाग्छ, होइन? सबै कुरा ठिक हुँदाखेरि कसैले परमेश्वर असल हुनुहुन्छ भनेर सोध्यो भने हामी झट्टै हो परमेश्वर साह्रै असल हुनुहुन्छ हामी भन्न सक्छौ। तर जब हामी दुःखमा हुन्छौ, जब प्रार्थनाको उत्तर आउँदैन, जब प्रिय मानिस बिरामी हुन्छ, जब अन्याय हुन्छ, जब हामीले चाहेको कुरा पुग्दैन, त्यो बेलामा के हामी यो प्रश्नको सजिलो उत्तर दिन सक्छौ कि यदि परमेश्वर असल हुनुहुन्छ भने किन यस्तो भयो त? तर परमेश्वरको भलाई हाम्रो परिस्थितिले मात्र निर्धारण गर्दैन। परमेश्वर असल हुनुहुन्छ र उहाँको चरित्र परिवर्तन हुँदैन। भजन संग्रह 34:8 भनिएको छ, परमप्रभु असल हुनुहुन्छ भनेर चाखेर हेर, उहाँलाई जाँचेर हेर, उहाँ कति भला हुनुहुन्छ, कति असल हुनुहुन्छ भन्ने कुरा चाखेर हेर भनेर चाहिँ भजन संग्रहमा हामीलाई बताइएको छ। परमेश्वरको भलाइको सबैभन्दा ठूलो प्रमाण हामीले क्रुसमा देख्न सक्छौ। परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो निम्ति दिनुभयो। त्यसैले कहिले काहीँ हामीले परमेश्वरले के गरिरहनु भएको छ भनेर बुझ्न नसके पनि हामी उहाँ को हुनुहुन्छ भन्ने कुरामा चाहिँ भरोसा गर्न सक्छौ। म बुझ्दिन तर म भरोसा गर्छु, हाम्रो जीवनमा किन दुःख आउँछ म जान्दिन तर उहाँ असल हुनुहुन्छ भन्ने कुरा चाहिँ म थाहा गर्दछु। यो विश्वासको एउटा महत्वपूर्ण भाग हो।

परमेश्वर पिताको बारेमा प्रश्नहरू मनमा हुँदै गर्दाखेरि यो एउटा प्रश्न चाहिँ सम्भवतः सबैको मनमा घरिघरि आउँछ होला, परमेश्वरले खराबीलाई किन अनुमति दिनुहुन्छ? यदि परमेश्वर दयालु, कृपालु, प्रेम गर्ने परमेश्वर हुनुहुन्छ र सबै शक्तिशाली परमेश्वर उहाँ हुनुहुन्छ भने आखिर खराबीलाई किन उहाँले संसारमा हुन दिनुहुन्छ त भन्ने प्रश्न सबैको मनमा आउँछ। सायद यो सबैभन्दा कठिन प्रश्न पनि हाम्रो लागि हुन सक्छ, होइन? यो प्रश्नको एउटा सजिलो उत्तरै छैन र कहिलेकाहीँ किनको पूर्ण उत्तर हामी कसैले पनि पाइराखेका हुँदैनौं। बाइबलले सम्भवतः सबैको मनमा घरिघरि आउँछ होला, परमेश्वरले खराबीलाई किन अनुमति दिनुहुन्छ? यदि परमेश्वर दयालु, कृपालु, प्रेम गर्ने परमेश्वर हुनुहुन्छ र सबै शक्तिशाली परमेश्वर उहाँ हुनुहुन्छ

0: त्यसलाई परमेश्वरले स्वतन्त्र इच्छा दिनुभयो र मानिसले परमेश्वरको विरूद्ध विद्रोह गर्यो। त्यसको परिणाम स्वरूप संसारमा पाप, मृत्यु, पीड़ा र भत्किएका सम्बन्धहरू आए। तर परमेश्वरले खराबीलाई अन्तिम शब्द दिनुभएको छैन। क्रुसलाई सम्झनुहोस्। मानिसहरूले येशूलाई क्रुसमा टाँगे। त्यो संसारको सबैभन्दा खराब घटना मध्ये, संसारले गरेको सबैभन्दा खराब निर्णयहरू मध्ये एउटा थियो। सबैभन्दा खराब निर्णय हामी भन्न सक्छौ, तर परमेश्वरले त्यही घटना मार्फत उद्धारको बाटो खोल्नुभयो। यसले हामीलाई एउटा गहिरो सत्य सम्झाउँछ। परमेश्वरले हामीले देख्ने खराब परिस्थितिलाई पनि आफ्नो उद्धारको उद्देश्यमा प्रयोग गर्न सक्नुहुन्छ, या भनौं खराबीबाट पनि उहाँले भलाई उत्पन्न गर्न सक्नुहुन्छ। यसको अर्थ दुःख राम्रो हो भन्ने चाहिँ होइन, अन्यायलाई सही ठहर्याउनु पनि होइन, तर यसको अर्थ हो हाम्रो दुःख परमेश्वरको नियन्त्रण भन्दा बाहिर छैन। र बाइबलले एउटा एक दिन परमेश्वरले सबै दुःख, मृत्यु, आँसु, रोग सबै कुराको अन्त्य गर्नुहुनेछ भनेर हामीलाई प्रतिज्ञा गरेको छ। त्यसैले अहिले हामी सबै उत्तर नबुझे पनि हामीसँग आशा छ, यो कुरा चाहिँ हामीले पक्रिराख्न सक्छौ। अब अन्तिमतिर हामी आइसकेका छौ, अन्तिम एउटा प्रश्नको बारेमा कुरा गरौं। परमेश्वरलाई साँच्चै के चिन्ने कुञ्जी के हो त? परमेश्वरलाई साँच्चै कसरी चिन्न सक्छौ त? परमेश्वर उहाँ नै हुनुहुन्छ भनेर कसरी थाहा गर्न सक्छौ त? परमेश्वरको बारेमा जानकारी हुनु र परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु एउटै कुरा होइन। हामी परमेश्वरका गुणहरू याद गर्न सक्छौ, बाइबलका धेरै पदहरू कण्ठ गर्न सक्छौ, धर्मशास्त्रको इतिहास जान्न सक्छौ, तर परमेश्वरसँग व्यक्तिगत सम्बन्ध नहुन सक्छ। परमेश्वरलाई चिन्ने कुञ्जी हो येशू ख्रीष्ट। येशूले यूहन्ना 14:6 भन्नुभएको छ, म नै बाटो, सत्य र जीवन हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशूमा हामी परमेश्वरलाई देख्छौ, उहाँ मार्फत हामी परमेश्वरसँग मेलमिलापमा जान सक्छौ। त्यसैले परमेश्वरलाई साँच्चै चिन्न चाहन्छौ भने येशूलाई चिन्नुपर्छ, उहाँको वचन पढ्नुपर्छ, प्रार्थनामा उहाँसँग समय बिताउनुपर्छ, आफ्नो जीवन उहाँलाई समर्पण गर्नुपर्छ, र केवल परमेश्वरको बारेमा जान्ने होइन, परमेश्वरसँग हिँड्ने मानिस बन्नुपर्छ। तब मात्र हामी परमेश्वरलाई साँचो अर्थमा बुझ्न सक्छौ। प्रिय श्रोता मित्र, यति सँगसँगै कार्यक्रमको अन्तिम समयमा म आइसकेको छु। मलाई विश्वास छ तपाईँले पक्कै पनि परमेश्वरको बारेमा तपाईँको मनमा भएका प्रश्नहरू, कति प्रश्न तपाईँलाई सामान्य लागेर पनि तपाईँले अहिलेसम्म कसैलाई सोध्नु भएको थिएन होला, कहिलेकाहीँ मैले प्रश्न सोद्धाखेरि मलाई कसले के भन्ला भन्ने डर संकोचको कारणले पनि नसोधेका केही प्रश्नहरूको उत्तर आजको कार्यक्रममा चाहिँ पाउनुभयो होला भन्ने मैले विश्वास लिएको छु। एकदमै अन्तिममा म आइपुगेको छु, कार्यक्रमको समय सकिने सकेको छ, तर जाँदा जाँदै तपाईँको सल्लाह, सुझाव, प्रतिक्रियाहरूलाई चाहिँ कृपया पठाउनुहोला भनेर म अनुरोध गर्न चाहन्छु। तपाईँलाई प्रार्थनाको खाँचो छ अथवा तपाईँ हामीसँग केही कुरा बाँड्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क ठेगाना कार्यक्रमको अन्तिममा तपाईँलाई दिइनेछ। हवस् त, आजको कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद छ। अर्को हप्ता फेरि हामी अर्को विषयवस्तु, अरू प्रश्नहरू लिएर तपाईँको बीचमा आउनेछौ। कार्यक्रम सुन्न नछुटाउनुहोला। आजको लागि म ममता बिदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: Time check.

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिस्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, हाम्रा सृष्टिकर्ता परमेश्वर येशू ख्रीष्टको नाममा जय मसीह। आजको रेडियो कार्यक्रममा हामीले श्रापको सट्टा आशिष, जुन येशू ख्रीष्टको पूर्ण बलिदान मार्फत प्राप्त भएको थियो, त्यसको बारेमा जान्नेछौ। आउनु श्रोता प्रार्थना गरौं। महान जीवित अनि जिउँदो परमप्रभु परमेश्वर पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँलाई दण्डवत गर्छौ, तपाईँको प्रशंसा गर्छौ, महिमा गर्छौ। हे प्रभु, आजको यस कार्यक्रम मार्फत जुन विषयमा रही हामी अध्ययन गर्न गइरहेको श्रापको सट्टा आशिष बुझ्न हामीलाई सहायता गर्नुहोस्। तपाईँले आफ्नो आत्मा हामीमा खनाउनुहोस्। येशूको नाम आमेन। मित्रहरू, श्रापबाट आशिषमा जानु क्रुसमाथि भएको विनियमको यो महत्वपूर्ण काम अब हामी यस पाठमा हेर्नेछौ। यसलाई गलाती 3:13-14 पदहरूमा स्पष्टसँग व्याख्या गरिएको छ। यहाँ देखिएको छ, हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञा का पवित्र आत्मा प्राप्त गर्न सक्छौं। श्रोताहरू, यहाँ एक्सचेन्ज अर्थात विनियमको काम भएको छ। हामी माथि आउन सक्ने हरेक श्राप येशूमाथि आयो ताकि उहाँका हरेक आशिष हामीले पाउन सकौं। अब्राहमको आशिष हामीले पाउन सकौं भने येशू हाम्रो सट्टा साँच्चीकै श्रापित बन्नुभयो। अब्राहम कसरी आशिष भएका थिए? उत्पत्ति 24:1 यसको उत्तर दिन्छ। अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। त्यसो भए अब्राहमको आशिषमा हाम्रो जीवनको हरेक क्षेत्रको खाँचो पूरा भएको छ। फेरि यो त्यो आशिष हो जुन क्रुसमा येशू हाम्रो निम्ति श्राप बनाइनु हुँदा भएको सट्टापट्टाको काममा विश्वासद्वारा हामीलाई उपलब्ध गराइएको छ। श्राप र आशिषहरूको स्वभावलाई विश्लेषण गर्न हामीले गलाती पुस्तकको तेस्रो अध्यायको प्रारम्भको मुख्य पदमा जान जरुरी हुन्छ। यहाँ यसरी लेखेको छ, हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर बसमा पारे? तिमीहरूका आँखाकै सामुन्ने येशु ख्रिस्ट क्रुसमा टाँगिनु भएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो। गलाती 3:1। श्रोताहरू, केही पदहरूपछि पावल गलातीका क्रिस्चियनहरूलाई उहाँको याद यसरी दिलाउँछ, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका माझ आश्चर्य कर्म गर्नुहुन्छ। गलाती 3:5। समकालीन भाषामा हामी यिनीहरूलाई क्यारिस्मेटिक वा पवित्र आत्माले भरिपूर्ण क्रिस्चियनहरू भन्न सक्छ। तैपनि पावल तिनीहरूलाई मोहनी लाएर बसमा पारिएको भन्छ। कस्तो आश्चर्य लाग्दो मलाई, किन उनले यसो भने? किनभने तिनीहरूले क्रुसको दर्शन गुमाएका थिए। तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रिस्ट क्रुसमा टाँगिनु भएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो। पावल लेख्छन्, तर तिनीहरूको क्रुसमा दर्शनलाई थमिल्याउने केही घटना घटेको थियो। वास्तवमा एउटा दुष्ट डियाब्लोसको शक्तिले तिनीहरूभित्र प्रवेश गरी क्रुस सम्बन्धी तिनीहरूको समझको ढोका बन्द गरेको थियो। श्रोताहरू, म यहाँ मन्त्र तन्त्रको विश्लेषण गर्न गइरहेको छ, तर के बुझ्नु जरुरी छ भने उद्धार पाउनु, पवित्र आत्माले भरिनु वा आश्चर्य कर्महरू देख्नुले हामीलाई छलबाट बचाउने ठोकमा गर्नु। यदि भए तापनि क्रुसलाई धमिलो पार्ने प्रमुख उद्देश्यले दुष्ट शक्ति अर्थात प्रभाव हामीहरूभित्र प्रवेश गर्न सक्छ। परमेश्वरको पूर्ण व्यवस्थालाई आफ्नो तुल्याउने एउटै आधार क्रुसको आफ्नो दर्शनलाई हामीले हरायौं भने उहाँको व्यवस्थालाई आफ्नो बनाउने जग त्यस उपरान्त हामीसँग हुनेछ। फेरि येशूले दियाबलस र उसको राज्यलाई क्रुसमा हटाउनु भयो। पावल कलसी 2:15 लेख्छन्, येशूले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो। क्रुसद्वारा पाएको हारलाई दियाबलसले कहिले विजयमा बदल्न सक्थे, तर उसको धूर्त रणनीति भनेको क्रुसमा पूरा गरिएको कामलाई आत्मसात गर्नबाट क्रिश्चियनहरूलाई टाढा राख्नु। पावलको पत्र प्राप्त गरेर त्यस अनुसार गर्नेहरूका निम्ति परमेश्वरले गर्नुभएको कामको लागि उहाँलाई धन्यवाद दिएर उनले प्राय हरेक पत्र शुरू गरेका छन्। प्रभुभोजमा भएको व्यभिचार र मदिरा सेवनका लागि कोरिन्थको मण्डलीलाई हप्काउन प्रेरित बाध्य भए तापनि उनले तिनीहरूका लागि परमेश्वरले दिनुभएको अनुग्रहको निम्ति उहाँलाई धन्यवाद चढाएर कोरिन्थीहरूलाई लेखेको आफ्नो प्रथम पत्र शुरू गरेका छन्। पहिलो कोरिन्थी 1:4 हेर्न सक्नुहुन्छ। त्यसको लगत्तै गलातीका क्रिश्चियनहरूलाई पत्र लेख्दा उनीहरूका लागि पावल आफ्नो बढ्दो चासो यसरी देखाएका छन्, मलाई आश्चर्य लागिरहेछ यति चाँडै तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछ। गलाती 1:6, तिमीको समस्या के थियो? समस्या मदिरा सेवन वा व्यभिचार थिएन, समस्या त व्यवस्था थियो। पावल मानिसको पाप कर्मका बारेमा भन्दा पनि व्यवस्थाका बारेमा धेरै बढी बितोलिएका थिए। यस मन्त्रतन्त्रका दुईवटा फल छ। पहिलो, तिनीहरू संसारिक भए। पाप स्वभावका व्यभिचार र अन्य खराबी कर्महरूका बारेमा पावलले गलातीहरूलाई कडा चेतावनी दिएका छन्। जसको विषयमा पावलले गलाती 5:13-24 पदहरूमा उल्लेख छ। मन्त्रतन्त्रले यस्ता पाप कर्मका लागि बाटो खोलेको हुनुपर्दछ। क्रुसको दर्शन हराएपछि गलातीहरू व्यवस्था मान्ने औपचारिक मात्र भएका थिए, तिनीहरू व्यवस्थाको अधीन रहेर धार्मिकता पाउन खोजिरहेका थिए। व्यवस्थाका दुई सरल परिभाषाहरू मतै म तपाईँ समक्ष राख्न चाहन्छु। पहिलो, परमेश्वरले सदा इन्कार गर्नुभएका व्यवस्थाहरूको आधारमा उहाँको धार्मिकता प्राप्त गर्ने प्रयत्न गर्नु व्यवस्थाका कामहरूमा आश्रित हुनु। एकपल्ट क्रिश्चियनहरूसँग कुराकानी गरिरहेको समयमा मैले ती क्रिश्चियनहरूलाई अकस्मात यसो भने, निश्चय नै क्रिश्चियन मत भनेको स्थापित विधि विधानहरूको व्यवस्था होइन। तिनीहरूले मलाई आश्चर्यचकित हुँदै हेरे। मलाई लाग्छ बरु मैले परमेश्वरको अस्तित्व छैन भनेको थिए। तिनीहरू त्योभन्दा कम अचम्म मान्थे होला। तर सत्य यही हो, क्रिश्चियन धर्म विधि विधानहरूको एउटा व्यवस्था हो। विधिहरूलाई मान्नु परमेश्वरको धार्मिकता प्राप्त गर्ने बाटो हो। दोस्रो, व्यवस्थाका कर्महरूमा आश्रित हुनु भनेको परमेश्वरले उहाँका वचनमा अघि नै भन्नुभएकोमा बढी कुरो धार्मिकतामा थप्नु। श्रोताहरू, परमेश्वरको वचनमा के थप्ने अधिकार कसैलाई अहिलेसम्म दिएको छ? यी अति सामान्य कुरा हुन् र यिनलाई रोमी पुस्तकको 4:14 अन्त्यमा भनिएको छ। हामी येशु हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नु हुनेमाथि विश्वास गर्छ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुलाउनलाई जीवित पारिनुभयो। याद गर्नुहोस्, धर्मी तुलाउनुको अर्थ मैले कहिले पाप कर्म गरेको थिइन भने जस्तै, धर्मी तुलाउनु भन्ने शब्दलाई कहिले नबिर्सनुहोस्। अनि अरू बढी थोकको आवश्यकता पर्दैन। कसैलाई यसमा अरू केही बढी थप्ने अधिकार कहिले दिएको छैन। तर गलातीका मण्डली संसारिक र व्यवस्थाका कर्महरूमा आश्रित भएका थिए। फेरि यो श्रापित पनि भएको थियो। यसले सदा मानिसहरूको अन्त्य गराउँछ जो अनुग्रहको सुसमाचारबाट टाढिएर व्यवस्थामा आश्रित हुन पुग्छ। पावलले यस कुरोलाई गलाती 3:10 छोटकरीमा यसरी भनेका छन्, व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित हुन् र श्रापित छन्, किनकि धर्मशास्त्रमा यसो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखेका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ। श्रोताहरू, व्यवस्थाका कामहरूमाथि भर गरेर तपाईँ परमेश्वरको धार्मिकता पाउने बाटोमा हिँड्नुहुन्छ र तपाईँले कुनै ठाउँमा एउटै पनि व्यवस्थालाई उल्लङ्घन गर्नुभयो भने तपाईँ श्रापित हुनुहुन्छ। तपाईँले जीवनभरि संघर्ष तपाईँले जीवनभरि सम्पूर्ण व्यवस्थालाई पालना गर्नुपर्दछ, नत्र यसले तपाईँलाई धर्मी तुल्याउन सक्दैन। आउनु सब हेरौं निकासको बाटो। सौभाग्यवश पावल केवल समस्यामा अड्किँदैन, उनी श्रापबाट निस्कने बाटोलाई प्रकट गर्दछ। क्रुसमाथि मर्नु भएको येशूको बारेमा तपाईँले विचार गर्नुभयो भने तपाईँ श्रापित हुन चाहनु। उहाँ क्रुसमाथि लज्जा र पीड़ा सहेर झिन्नुहुने भयो। उहाँ आफ्ना चेलाहरूद्वारा त्यागिनु भयो। उहाँका आफ्ना जनहरूले उहाँलाई इन्कार गरे। यस संसारको कुनै थोकले कुनै प्राणीले उहाँलाई साथ दिएन। पीड़ा र वेदनाको सुस्केरा हाल्दै उहाँ अलौकिक अन्धकारमा रहनुभयो। श्रापको पूर्ण काम त्यस्तो थियो। श्राप के हो, यसले कसरी काम गर्छ, यसलाई कसरी चिन्ने, यी कुराहरूको बारेमा अधिकांश मानिसहरूमा स्पष्ट धारणा हुन नसक्नु नै आजको समस्या। बिरामी परेमा हामी जान्दछौ हामी बिरामी भएका छौ। पापकर्म गर्दा हामी आफूले पापकर्म गरिरहेका सायद जान्दछौ, तर हामी श्रापित हुँदा हाम्रो समस्याको प्रकृति यसको समाधानका बारेमा हामी नजान्न सक्छौ। श्रोताहरू, हामी श्रापबाट छुटाइन सक्छौ किनभने क्रुसमाथि येशू श्रापित हुनुभयो ताकि हामी श्रापबाट छुटाइन सकौं र हामी र हाम्रो जीवनको प्रत्येक क्षेत्रको खाँचो पूरा गर्ने अब्राहमको आशिष बन्न सकौं। मित्रहरू, अब हेरौं श्राप र आशिषहरूको स्वभाव। श्राप र आशिषहरूको स्वभाव आफ्नो एउटा वृहत विषय हो। यसमा सहभागी नहुन्जेल यो विषयको व्यापकताको मैले कहिले अनुभव गरेको थिएँ। श्राप र आशिष सारभूत शब्दहरू, यिनलाई लेख्न बोल्न र विचार गर्न सकिन्छ। यी शब्दहरूमा अलौकिक अधिकार रहेको छ। हितोपदेश 18:21 भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। व्यवस्थाको 28 अध्यायमा मोसा आशिषहरू र श्रापहरूको सूची दिन्छ। असलको लागि वा खराबको लागि होस्, आशिष र श्रापहरूले मानिसलाई नाटकीय ढंगले प्रभाव पारेर तिनको रूप परिवर्तन गर्छ। तिनीहरू एक पुस्ताबाट अर्को पुस्तामा सरिआउँछ। यो त्यस बेलासम्म भइरहन्छ जबसम्म यिनलाई समाप्त गर्ने केही काम गरिँदैन। झन्डै 4000 वर्षदेखि आफ्नो काम गरिरहेका आशिष र श्रापहरू वचनमा छ। तिनको क्रियाकलाप र प्रभाव आज पनि निरन्तर जारी छ। यसमा हामीले किन चासो राख्नु पर्यो, किनकि हामीले स्रोत वा प्रारम्भ थाहा पाउन नसकेका समस्याहरू र दोषहरू हाम्रो जीवनमा पनि हुन सक्छ। यिनको स्रोत अघिल्लो पुस्तामा, सायद धेरै अघिको पुस्तामा फेला पर्न सक्छ। समस्याको प्रकृति र स्वभाव थाहा नपाउन्जेल तिनलाई कसरी समाधान गर्ने सो नजानिकन नै हामी तिनको समाधान खोज्ने प्रयास गरिरहेका हुन्छौ। फेरि आशिष र श्रापको सदा सर्वदाको लागि नभए पनि तिनले प्राय कैयौं पुस्तासम्म निरन्तर प्रभाव पारिरहेका हुन्छन्। यही तिनीहरूको विशिष्ट लक्षण र रूप। उदाहरणका लागि 10 आज्ञामा हामीले झुटा ईश्वरको पूजा गर्यौं वा कुनै किसिमको प्रतिमा बनायो भने परमेश्वरले के दण्ड दिनुहुन्छ सो बताउनु भएको छ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनुहुनेछ। प्रस्थान 20:5 एउटा श्रापको नमुना हो। आमेन। श्रोताहरू, आजको वचनले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिएको होस्। हामी फेरि अर्को कार्यक्रममा नयाँ विषय लिएर तपाईँको माझमा उपस्थित हुनेछौ। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टिय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्।

0: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
1: जय मसीह। म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
3: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश, मेसेज अफ

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यस्तो मधुर गीत पछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनुभयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 13:36-43 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब उहाँ भीडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामा बारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियाबोलस अर्थात शैतान हो। फसलको समय चाहिँ युगको अन्त हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिनेछन्, जहाँ मानिसहरू रुनेछन् र दारा खिच्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा मानिसलाई सिकाउन येशूले सामाको एउटा दृष्टान्त दिनुभयो। दृष्टान्तमा उहाँले एकजना मानिसको बारेमा बताउनु भएको छ, जसले आफ्नो खेतमा असल बिउ अर्थात गहुँ छर्यो। मानिसहरू सुतिरहेको बेला कोही शत्रु आएर गहुँको बीचमा सामा छरेर गयो। गहुँसँगै सामा पनि उम्रेर आयो। नोकरहरूले घरको मालिकलाई यसो भनेर सोधे, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन? त्यहाँ सामा कहाँबाट आयो? मालिकले जवाफ दियो, कुनै शत्रुले त्यसो गरे होला। फसलको बेला म कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। यस दृष्टान्तबाट येशूले आफ्नो बारेमा, परमेश्वरको राज्यको बारेमा र यस संसारको अन्तको बारेमा सिकाउनु भएको छ। येशूले यस दृष्टान्तबाट हामीलाई मुख्य 4 शिक्षा सिकाउनु भएको छ। पहिलो, असल बिउ। यहाँ येशूले परमेश्वरको राज्यको बारेमा सिकाउँदा गहुँको दृष्टान्त दिनुभएको छ। गहुँलाई असल बिउ भनिएको छ। असल बिउले परमेश्वरको राज्यको सन्तानलाई देखाउँछ। परमेश्वरको राज्यका सन्तान तिनीहरू हुन् जसले येशूमाथि विश्वास गरेका छन्। येशूमाथि भएको विश्वासद्वारा मानिसले उद्धार पाउँछ, अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तर विश्वास हृदयबाट आउनु पर्छ। विश्वासको आधार येशूको मृत्यु र पुनरुत्थान हो। येशूले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हो, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। परमेश्वरको राज्यको बारेमा येशूले दिनुभएको दृष्टान्तमा उहाँले भन्नुभयो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ शैतान हो। यसकारण यस दृष्टान्तबाट येशूले सिकाउनु भएको शिक्षा यो हो कि असल बिउ अर्थात परमेश्वरको राज्यको सन्तान बन्नलाई मानिसले येशूमाथि विश्वास गर्नुपर्छ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। यहाँ येशूले भन्नुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो। मानिसको पुत्र भन्नाले येशू आफै हुनुहुन्छ। येशूले संसारमा आएर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। येशूको प्रचार सुनेर हजारौं मानिसहरूले उहाँमाथि विश्वास गरे र परमेश्वरको राज्यमा प्रवेश गरे। उहाँले परमेश्वरको राज्यको प्रचार गर्ने काम यसो भनेर आफ्ना चेलाहरूलाई दिनुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। संसारका सबै जातिहरूले येशूको सन्देश सुनन्, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। त्यो योजना अनुसार अहिले पनि संसारभरि नै येशूको सुसमाचार प्रचार भइराखेको छ। हरेक दिन लाखौं मानिसहरूले येशूमाथि विश्वास गरिरहेका छन्। असल बिउ छर्ने मानिस तपाईँ पनि हुन सक्नुहुन्छ, जसद्वारा मानिसहरू परमेश्वरको राज्यमा आउन सक्छन्। सुसमाचार यो हो कि येशू संसारमा आउनुभयो र मानिसको मुक्तिको निम्ति आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिसले अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तेस्रो, राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा दृष्टान्त दिएर येशूले भन्नुभयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ छर्यो। खेतले संसारलाई देखाउँछ। संसारमा धेरै किसिमका मानिसहरू हुन्छन्। यहाँ मुख्य दुई किसिमका मानिसहरूको बारेमा बताइएको छ, पहिलो परमेश्वरको राज्यका सन्तानहरू, दोस्रो दुष्टका सन्तानहरू। परमेश्वरको राज्यका सन्तानहरू तिनीहरू हुन् जो येशूमा भएको विश्वासद्वारा नयाँगरी जन्मेका छन्, जुन आत्माको जन्म हो। अर्को थरीका मानिसहरू जो परमेश्वरबाट टाढा छन्, जो शैतानको अधीनमा छन्, को राज्यको सन्तान हो, को दुष्टको सन्तान हो, को धर्मी हो, को पापी हो, कसले उद्धार पाएको छ र कसले पाएको छैन भनेर मानिसले बाहिरी रूप हेरेर छुट्याउन सक्दैन। सबै एकै देखिन्छन्, जसरी गहुँ र चामल एकै देखिन्छन्। तर संसारका मानिसहरूमा जो परमेश्वरको राज्यको सन्तान हो, उसलाई निश्चय हुन्छ कि उसले येशूमा नयाँ जन्म पाएको छ। उसलाई थाहा हुन्छ कि ऊ संसारमा भए तापनि ऊ संसारको होइन। येशूले भन्नुभयो, यदि तिमीहरू यस संसारको हुँदा हो त संसारले तिमीलाई आफ्नो ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यो संसार हाम्रो अस्थायी डेरा हो। एक दिन यो डेरा छोड्नु पर्छ। यो डेरामा रहन्जेल हामी जे गर्छौ त्यो मुख्य छ। हामीले जे निर्णय गर्छौ त्यो मुख्य छ। हामीले जुन बाटो रोज्छौ त्यो मुख्य छ। संसारमा भए तापनि येशूमा भएको विश्वासद्वारा प्रत्येक मानिस परमेश्वरको राज्यको सन्तान बन्दछ। बाइबलले भन्दछ, तर जतिले उहाँलाई अर्थात् येशूलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। चौथो, अन्तको दिन। फसलको समयलाई यहाँ अन्तको दिन भनिएको छ। येशूले भन्नुभयो, फसलको समय चाहिँ अन्तको दिन हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। अनि फेरि येशूले भन्नुभयो, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। अन्तको दिन कहिले हुन्छ त्यो कसैलाई थाहा छैन, तर एक दिन निश्चय हुनेछ। येशू एक दिन फेरि आउनुहुनेछ र संसारको अन्त हुनेछ। त्यो अन्तको दिनमा मानिसहरू दुई भागमा छुट्टिनेछन्। एक भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्। जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिनेछन्। तिनीहरू रुनेछन्, डाँडा खिच्नेछन् र समय विलाप गर्नेछन्। तर अर्को भागका मानिसहरू जो यीशुमा भएको विश्वासद्वारा परमेश्वरको राज्यको सन्तान भएका छन्, तिनीहरू रमाउनेछन् र महिमित रूप लिनेछन्। यहाँ यसरी लेखिएको छ, तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्। अर्थात् परमेश्वरको राज्यमा प्रवेश गरेकाहरू सदा सर्वदै परमेश्वरसँग रहनेछन्। परमेश्वरको राज्यका सन्तानहरूको सम्बन्धमा हामीले मुख्य चारवटा शिक्षा सिकेका छौँ। पहिलो, असल बिउ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। तेस्रो, राज्यका सन्तानहरू। चौथो, अन्तको दिन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसैको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082 पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय

एड्रेस mofradioministry@gmail.com, www.mofnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सुजन अब्राम उपस्थित भइसकेका छौं। तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा समाजले प्रेम गर्नु, परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमता साथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिन हुँदैन। औसत तौल करिब 3 पाउन्ड वा 1.5 केजी जति हुन्छ, तापनि स्नायु विज्ञानहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को 30 करोड़ वर्षसम्म प्रत्येक दिनको, प्रत्येक घण्टाको, प्रत्येक सेकेण्डको केही नयाँ कुरा सिक्ने क्षमता छ। यो कुरा अद्भुत छैन त, तर त्यो भन्दा बढी छ। यो एक अचम्मको जिम्मेवारी हो। सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो। यीशुले भन्नुभयो, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ। तपाईँको कल्पना चाहिँ तपाईँले सपना देख्न सक्ने कुरा भन्दा धेरै सक्षम छ। तापनि जीवनको यात्रामा कतै हामी मध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौं र स्मृतिको आधारमा जिउन सुरु गर्छौं। हामी भविष्यको योजना गर्न छोड्छौं र विगतको नक्कल गर्न थाल्छौं, अनि त्यही दिन हामी बाँच्न छोड्छौं र मर्न थाल्छौं। किन? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौं। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरै भन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ। आत्मिक परिपक्वताको साँचो जाँच तपाईँले कति धेरै जान्नुहुन्छ भन्ने होइन, यो त तपाईँलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो। यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न, तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो। अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वरलाई र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम प्रयोग गर्नु हो। यसको अर्थ तार्किक र सृजनात्मक रूपले सहज र विचारपूर्ण परमेश्वरलाई प्रेम गर्नु हो। इतिहासका महानता बौद्धिक व्यक्तित्वहरूले एकजना अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्, महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन, जिज्ञासा कायम रहनुको आफ्नै कारण छ। जब कुनै व्यक्तिले अनन्तताको र जीवनको रहस्य अनि वास्तविकताको अद्भुत संरचनाको बारेमा विचार गर्छ, ऊ निश्चय नै चकित बन्छ। प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ। पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस्। आफ्नो प्रतिभालाई त्यति महत्व नदी, आइन्स्टाइनले भनेका छन्, मसँग कुनै विशेष वरदान छैन, म त जोसिलो रूपमा जिज्ञासु मात्रै छु। बाइबलले भन्दछ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। यसकारण तपाईँको जिज्ञासा विशाल र सीमाहित हुनुपर्छ। शिक्षाको ल्याटिन शब्दको अर्थ सीमित गर्नु नभएर तन्काउनु हो। अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनको सट्टा बल जबती ज्ञान थोपर्ने काममा केन्द्रित छन्। त्यसको नतिजा हामीले केही कुरा जान्दछौ, तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौ। सिकाइ प्रतिको प्रेम एउटा उत्कृष्ट विद्यालयको अध्ययन अनुसार उच्चतम अङ्क प्राप्त गरेर स्नातकलाई परीक्षा फल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लियो। यस पटक ती सबै असफल भए। जब तपाईँ आफ्नो दिमागमा बल जस्ती त्यस्ता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृति भन्दा पर बिरलै जान्छ, अनि त्यो निश्चित रूपमा तपाईँका आत्मामा प्रवेश गर्दैन। दुःखको कुरा, कहिले काहीँ चर्चमा हरेक हप्तामा त्यस्तै हुन्छ। यसको समाधान के हो त? तपाईँले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्नु हो। यसकारण प्रभावकारी सिकाइको लागि, क्षणिक लाभको लागि वा करकापमा परेर होइन, तर साँचो आनन्द साथ सिक्नु पर्दछ। श्रोता, तपाईँले भर्खरै सुन्नुभयो कार्यक्रम अन्तरबिन्ती। अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444, 40225444
6: र 40225572, 40225572।
9: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
1: हामी बाल बालिकालाई परमेश्वरले माया गर्नुहुन्छ। धन्यवाद। तपाईँहरू सुन्दै हुन्छ।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।